0: Vale, sara el batí, ara din, sapanza.
1: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-522-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
10: हामी कहाँ LG, Samsung, औरा, SkyWorth कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715। सूचना, वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
10: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
9: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, JCB, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडेल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
10: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
11: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
12: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
11: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
11: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
10: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
9: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
10: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
9: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
10: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
9: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
13: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
14: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
14: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
13: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
14: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
13: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
14: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
13: हो, त्यही गएर सुर्जन रोकायलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
14: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: सूचना
14: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आस्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
14: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
9: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
15: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
16: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
15: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
16: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
18: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
19: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।
20: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
21: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 28 गते बिहिबार, सन् 2026 जून 11 तारीक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै तीन देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
0: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
1: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रने सम्भावना।
0: बैंकहरूबाट शेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
1: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: यति बेला विश्वका सबै देशमा जस्तै नेपालमा पनि फिफा विश्वकप फुटबलको बेग्र प्रतीक्षा छ। काया कैरनको शुरूमा आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक तीन देशको 16 शहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका तीन राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक तीन फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेस्सी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाड़ी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेस्सी छैटौं पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इंग्ल्याण्डका जुड ओलिंगन जस्ता खेलाड़ी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठूलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच शुरू हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौं डलरको कारोबार सृजना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र शहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौं डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि शुरू हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले स्पष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरूद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कार्यवाही अवरूद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट स्पष्टीकरण दिनुभएको हो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुल्ला सीमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सीमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेशन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सीमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेशन भए एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाईको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले नेकपा श्रम संस्कृति राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ। यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
0: काया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: जहाँ फेरिन्छ सुख खुशा, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वको फुटबलको 23 संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, 6 हप्ता चल्ने विश्वकप, विशाल आर्थिक गतिविधिको अवसर पनि, प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरण सँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसैगरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सी देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
1: चालू आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,62,53,95,00,000 रूपियाँ सेयर भितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैंकहरूबाट 1,25,52,07,00,000 रूपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकहरूबाट सेयर भितो कर्जा 29.49% बढ़ेको हो। चालू आर्थिक वर्षको वैशाखसम्म बैंकहरूबाट 1 करोड़ रूपियाँ माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रूपियाँ सेयर भितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 83,82,00,000 रूपियाँ गएको थियो। यो रेन्जको कर्जा माग 35.23% बढ़ेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैंकहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा शेयर बजारतर्फ कर्जा बढ़ाइरहेका छन्। चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अपनाउँदा लगानीकर्ताले कर्जा लिएर शेयर बजारमा लगानी बढ़ाएका खबर कारोबार दैनिकले लेखेको छ।
2: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बंगलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढ़े पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढ़ी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
3: 10 मेगावाटसम्मका आयोजना पीपीए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन्। तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए, पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन, यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेका छ, अरू कुरा गराएको छ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
4: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ,
3: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनु पर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु भयो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलियुत नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: यही जेठ 30 गते शनिबारको दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।
8: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
9: सूचना
10: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
10: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
9: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
11: संचालक विकट जेट 16 गते बिहान पोखरा गएको अवस्थामा 1,46,94,700 रूपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विकट त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याथप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाए। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल संचालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढ़ी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न ठाउँमा राखिएका सीसीटीभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विकको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
1: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढ़िरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इण्डस्ट्रीजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ़दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा त आवश्यक कम्प्युटिङ क्षमता भाड़ामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सीईओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्ब भन्दा बढ़ी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढ़िरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
11: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 को फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कंगो, उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कंगोसँग प्रतिस्पर्धा गर्ने नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इंग्ल्याण्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इंग्ल्याण्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा शुरू गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
1: कायाकै रनमा अब केही खबर संक्षेपमा। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठूला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
2: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
1: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेशन र प्रसारणलाई निर्माण काम शुरू भएको छ। हिजो मात्रै 2 नयाँ सब स्टेशन र 297 किलोमिटर प्रसारणलाई निर्माण कार्य थालनी भएसँगै सब स्टेशन र प्रसारण लाइनका सबै खण्डको काम शुरू भएको हो। यसअघि मंगसिर 10/2082 न्यू बुटोल सब स्टेशन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 वटा उच्च क्षमतायुक्त 400 केवी का सब स्टेशन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
2: सिराहा प्रशासनले एसईई कक्षा 11 र 12 को परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसईई 11 र 12 को परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
1: अब पालो उखानको
2: बाँसको नहुने हलो अरू सबै भलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: विश्वकप फुटबलको 23 औं संस्करण आज मध्यरातीदेखि शुरू हुँदै 3 देशका 16 शहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
1: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल शुरू।
2: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसून केही दिनमै भित्रिने सम्भावना।
1: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
2: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरू सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।
12: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकायद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
13: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: 33 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिस।
1: कर्णालीका स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त, कर्णालीमा विपद जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारको कार्यमञ्च गठन।
0: बर्दियामा नदीजन्य पदार्थ उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने क्रम झन बढ़्यो, जिम्मेवार निकायको ध्यान गएन।
1: र नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनौट हुन असफल, क्वार्टर फाइनलमा थाइल्याण्डसँग 56 रनले पराजित। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो, मातृभूमि रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, गेरुवा एफएम र सम्वाद एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली सहित सबैजसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 का लागि बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट 33-24 अर्बको हाराहारीमा आउने गरी सिलिङ वितरण गरिरहेको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम साता नै सिलिङ वितरण गरिसकेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन सरोकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयको भनाइ छ। कर्णाली सरकारले आयोजना चरणका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधारतर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना सिंचाई आयोजनालाई यो सीमाबाट बाहिर राखिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50 लाख भन्दा कम बजेटका सिफारिश भएर आएका आयोजना मात्रै 12,746 वटा रहेको जनाएको छ। यस्तै जिल्लाबाट आएका 50 लाख रूपियाँ भन्दा माथिका आयोजनाको संख्या 3,445 रहेको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले यी आयोजना बैंकमा प्रमाणित भइसकेको बताउनु भएको छ। प्रदेश सरकारले 50 लाख रूपियाँ भन्दा बढ़ी लागतका आयोजनाहरूलाई अनिवार्य रूपमा आयोजना बैंक प्रणालीमा प्रविष्ट गराउनुपर्ने नीति समेत लिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जिल्लाबाट आयका रोस्टर र आयोजनाको संख्या 52 वटा रहेको छ भने आयोजना बैंकमा प्रमाणित हुन ठूला आयोजना 4 वटा रहेका छन्। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा 50 लाख भन्दा कम सीमाका 444 वटा र त्यसभन्दा माथिका 1,618 आयोजना रहेका छन्। यस्तै सामाजिक विकास मन्त्रालयमा 1,280 वटा साना र 740 वटा ठूला आयोजना रहेका छन्।
1: उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा साना सबैभन्दा धेरै 6,257 ठूला 87 वटा आयोजना रहेका छन् भने ऊर्जा तथा जलस्रोत विकास मन्त्रालयमा 3,423 साना र 988 वटा ठूलो आयोजना जिल्लाबाट सिफारिश भएको बताएको छ। यसै गरी भूमि व्यवसाय कृषि तथा सहकारी मन्त्रालयमा 1,250 वटा साना र 8 वटा ठूला आयोजनाहरू रहेका छन्। योजना आयोगमा बैंक मार्फत समावेश आयोजनाको शीर्षकमा 3,500 बढ़ी रहेको उल्लेख गरिएको छ। 50 लाख भन्दा धेरै बजेट विनियोजन हुनुपर्ने आयोजनामा सबैभन्दा धेरै सुर्खेतमा 902 वटा रहेको बताइएको छ। दैलेखमा 573, रूकुम पश्चिममा 508, सल्यानमा 344, मुगुमा 277, कालीकोटमा 183 आयोजना छनौट भएर आयोजना बैंकमा प्रविष्ट भएका छन्। यसै गरी जुम्लाबाट 115, जाजरकोटबाट 106, हुम्लाबाट 230 र डोर्पाबाट 207 वटा छनौट भएर आएका छन्। 50 लाख माथिका 427 वटा सड़क पूर्वाधार सम्बन्धी योजना सुर्खेत जिल्लाबाट छनौट भएर आएका छन्। साना आयोजनाको प्राथमिकताकरण सम्बन्धी आयोजना सम्बन्धित मन्त्रालय आफैले गर्ने गर्दछन् भने 50 लाख भन्दा माथिका आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको प्राथमिकरण योजना आयोगले गर्ने गर्दछ।
0: कर्णालीमा स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त रहेको छ। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन निकालेको छैन। प्रदेश सरकार मातहतका कार्यालयहरूमा अझै पनि 28% कर्मचारी अपुग्छ। गत वर्ष चैत 19 गते बसेको मन्त्री परिषदको बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत नहुँदासम्म आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेको थियो। स्थानीय तहहरूले समेत कर्मचारी माग आकृति फारम नपठाउँदा खुलातर्फको विज्ञापन शून्य भएको हो। ओएनएमको काम अझै नसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले बताउनुभयो। आयोगले गत वर्ष असारमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक स्तर चौथो तह प्राविधिक र प्राविधिक ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढ़ुवा आन्तरिक अन्तर सेवा प्रतियोगिता खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो। त्यसयता झण्डै 11 महिनाको अवधिमा खुलातर्फका सूचना नभएको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेले बताउनुभयो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कर्णालीका 79 स्थानीय तहमा 5,660 दरबन्दी कायम गरिएको छ, जसमा 4,297 कर्मचारी कार्यरत रहेका छन्। प्रदेशमा सबैभन्दा बढ़ी प्रशासनतर्फ 477 कर्मचारीको दरबन्दी रिक्त छ। त्यस्तै इन्जिनियरिङमा 421, कृषितर्फ 237, स्वास्थ्य सेवातर्फ 152, शिक्षा सेवामा 51 र विविध सेवामा 25 जनशक्ति रिक्त छ। कार्यालयका सूचना अधिकारी सुरेन्द्र बहादुर साईले प्राविधिक तर्फका कर्मचारीको दरबन्दी पूर्ति नहुँदा सेवा प्रवाह र विकास निर्माणमा ठूलो असर परेको बताउनुभयो। उहाँका अनुसार शिक्षातर्फ 5औंदेखि 9औं तहसम्म 183 दरबन्दी कायम गरिएकोमा 132 जनाको पदपूर्ति भएको छ भने इन्जिनियरिङतर्फ 1,055 दरबन्दी स्वीकृत भएकोमा 634 जना कार्यरत रहेका छन्। प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश सभा सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उम्मेद्वार शरण गर्ने कानूनी अधिकार पाएको छ। तर सत्तारूढ़ नेपाली कंग्रेस र एमाले बीच भागभण्डा नमिल्दा आयोग एक वर्षभन्दा लामो समयदेखि नेतृत्वविहीन बनेको छ। आयोग 2080 साल पुस 3 गतेदेखि अध्यक्ष विहीन बनेको हो। आयोगका तत्कालीन अध्यक्ष रामप्रसाद उपाध्याय 65 वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि नेतृत्व विहीन बनेको हो। लामो समयदेखि आएको अध्यक्ष पद रिक्त हुँदा नीतिगत समस्या झेल्नु परेको आयोगका सचिव विपिन आचार्यले बताउनुभयो। 2077 साल फागुन 6 गते अध्यक्ष उपाध्यक्ष सहित सदस्यमा बसन्ती कुमारी सिंह साई र भक्त बहादुर खड्का नियुक्त हुनु भएको थियो। आयोगका अध्यक्षको पदावधि 6 वर्षको भए पनि उपाध्यक्ष उमेर हदका कारण 4 वर्षमै निवृत्त हुनुभएको हो भने उहाँसँगै नियुक्ति पाउनुभएका खड्का पनि अवकाश पाइसक्नु भएको छ। अहिले सदस्य सिंह साईले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ। उहाँ कंग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवन बहादुर साईका श्रीमती हुनुहुन्छ। आयोगमा भक्त बहादुर ढकाल सदस्य हुनुहुन्छ। कर्णाली सरकारले प्रशासनिक पुनर्संरचनाका लागि गत वर्ष वैशाख 5 गते पूर्व सचिव लक्ष्मण अर्यालको संयोजकतामा 4 सदस्यीय उच्च स्तरीय समिति गठन गरेको थियो। समितिले झण्डै 2 महिनाको अध्यक्ष अध्ययनपछि गत असार 15 गते सरकारलाई 8 मन्त्रालयको संख्या घटाएर 6वटामा झार्ने केही निर्देशनालय र कार्यालय खारेज गर्ने तथा झण्डै 2,900 संख्यामा रहेको कर्मचारी दरबन्दी घटाएर 2,500 कायम गर्ने लगायतका सिफारिश सहितको प्रतिवेदन बुझाएको थियो। कर्णाली प्रदेश सरकार मातहतका निकायमा अहिले झण्डै 2,000 कर्मचारी कार्यरत रहेका छन्।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
0: सूचना
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर

0: 50, स्टीम जीरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो,
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: रेडियो भेरी एफएम।
2: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले 33 अर्बको हाराहारीको बजेट ल्याउने कर्णाली सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश, कर्णालीका स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त, कर्णालीमा विपद जोखिम न्यूनीकरण गर्न प्रदेश कार्यमञ्च गठन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। बर्दिया जिल्लामा नदीजन्य पदार्थ उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने क्रम झन बढ़ेको पाइएको छ। मधुबन नगरपालिका 4 स्थित कुम्रा घाट क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। मधुबन नगरपालिकाले कुम्रा घाटबाट नदीजन्य पदार्थ उत्खनन गर्न केसी कन्स्ट्रक्सनलाई 47,70,000 रूपियाँमा ठेक्का दिएको थियो। सम्झौता अनुसार कम्पनीले 14,900 घनमिटर ग्राभेल उत्खनन गर्न पाउने व्यवस्था रहेको छ। यसका लागि करिब 1,242 टिपर ग्राभेल निकाल्न अनुमति प्रदान गरिएको थियो। स्थानीयका अनुसार भने सम्झौतामा तोकिएको परिणाम भन्दा धेरै नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। हालै क्षेत्रमा 6 एस्कावेटर र 2 दर्जन भन्दा बढ़ी टिपर परिचालन गरी सम्झौता भन्दा निकै बढ़ी मात्रामा उत्खनन भइरहेको छ। सम्झौता अनुसार नदीको सतहबाट 2 फिट भन्दा गहिरो खाडल खन्न नपाइने व्यवस्था भए पनि कुम्रा घाट क्षेत्रमा मापदण्ड उल्लंघन गर्दै निकै गहिरा खाडल खनिएको स्थानीयले बताएका छन्।
2: देशका धेरै जसो ठाउँमा हिजो पानी परेको छ। तराई लगायतका सबै ठाउँमा विस्तारै गर्मी घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोले राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। गएको 6 घण्टामा सबैभन्दा बढ़ी मध्य प्रदेशको 12 63.4 मिलिमिटर वर्षा भएको छ। यसै गरी चितवन, तनहु, मकवानपुर, धनुषा, बर्दिया, काठमाण्डु लगायतका ठाउँमा मध्यम वर्षा भएको छ भने सुर्खेत लगायतका विभिन्न ठाउँमा पनि हल्का वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, त्यसै गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि र पर्सीदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून नेपाल प्रवेश गर्ने महाशाखाले बताएको छ। भारतमा जून 4 मनसून प्रवेश गरेकाले नेपालमा पनि अबको 3-4 दिनमै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ।
0: भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि सहयोग गरेको आरोपमा दाङका

0: अवशेषलाई चारजना पक्राउ परेका छन्। भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउनका लागि गैरकानूनी रूपमा कागजात प्रदान गरेको भन्दै प्रहरीले राजपुर गाउँपालिका चारका वडा अध्यक्ष रामेश्वर अहिर सहित वडा सचिव राजेश कुमार कहरलाई पक्राउ गरेको हो। यस्तै राजपुर चारका कार्यालय सहायक मीना चौधरी र नागरिकता प्राप्त गर्ने 45 वर्षीय भारतीय नागरिक आलम जोलदालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी प्रशासन कार्यालयका गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले पक्राउ परेका चारजनालाई जिल्ला अदालत दाङबाट 5 दिनको म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको बताउनुभयो। प्रहरी निरीक्षक बमले नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिक आयासा जोलदाकरलाई विरूद्ध पनि पक्राउ पर्ची जारी भएको बताउनुभयो। उहाँहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
1: अबको 4-5 दिनमा देशैभर मनसून नेपाल भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतमा जुन 4 तारीकमै भित्रिसकेकाले अबको केही दिनमै नेपाल मनसून प्रवेश गरिसक्ने बताएको छ। मौसमविद रोजन लामिछानेका अनुसार यस वर्ष बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरला हुँदै अगाडि बढ़ने क्रम रहेकाले नेपालको पूर्वी भूभागबाट प्रवेश गर्ने बताइनु भएको छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँको भनाइ छ। नेपालमा वर्षभरि पर्ने वर्षाको 80% भन्दा बढ़ी वर्षा यही मनसूनको अवधिमा पर्ने महाशाखाले बताएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
0: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीड़भाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
2: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-84-39-117।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
5: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै गामेन्टहरूको शल्यक्रिया सेवा।
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
6: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
7: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय विरेन्द्रनगर सात इतराम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339 98551560 र 98481546499। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
9: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: तपाईहरूले सबैको मन सुनि रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेपसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाको 26 पालिकालाई विनियोजन गरेको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटीले स्थानीय तहले तोकिएको परिणामले मल नउठाएको कृषि सामग्री र साल ट्रेनिङको तथ्याङ्क रहेको छ। यस्तै कैलालीको गोदावरी नगरपालिकाले 21,230 किलो, गौरीगंगा नगरपालिकाले 6,690 किलो, जानकी गाउँपालिकाले 10,250 किलो र धनगढ़ी उपमहानगरपालिकाले 21,500 किलो रासायनिक मल उठाएका छैनन्। कञ्चनपुरका केही पालिकाले पनि रासायनिक मल उठाएका छैनन् भने भीमदत्त नगरपालिकाले 1,06,800 किलो र बेतकोट नगरपालिकाले 1,06,400 किलो मल उठाउन बाँकी रहेको छ।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भएको यो प्रतियोगितालाई विश्व इतिहासमै सबैभन्दा ठूलो संस्करणको रूपमा लिइएको छ। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाउने भएका छन्। जुलाई 29-19 सञ्चालन हुने प्रतियोगितामा कुल 104 खेल हुने भएका छन्। यस विश्वकपमा सर्वाधिक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनी जस्ता बलिया टोलीका उपाधिका प्रमुख दावेदार मानिएका टोलीले सहभागिता जनाउँदै भएका छन्। उद्घाटन खेल मेक्सिकोमा हुने भएको छ। घरेलु टीम र दक्षिण अफ्रिका बीच खेल हुनेछ। नेपाली समयअनुसार यो खेल मध्यराती 12:45 शुरू हुनेछ। विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टीमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन्। यसपटकको विश्वकपको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। 19 जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुने भएको छ।
0: र नेपाली महिला क्रिकेट टोली एसियन कपमा पनि छनौट हुन असफल भएको छ। केही दिन अघि एसियन गेम छनौटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनौट हुन सकेन। मलेसियामा जारी एसएससी महिला प्रिमियर कपको क्वार्टर फाइनलमा थाइल्याण्डसँग पराजित भएसँगै नेपाली एसिया कपमा छनौट हुन असफल भएको हो।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: ₹33 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी। 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश।
1: कर्णालीका स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त। कर्णालीमा विपद जोखिम न्यूनीकरण गर्न प्रदेश कार्यमञ्च गठन।
0: बर्दियामा नदीजन्य पदार्थ उत्खननको ठेका अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने काम झनै बढ़्यो, जिम्मेवार निकायको ध्यान गएन।
1: र विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी विदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता.
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ.
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: दादुरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया. नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्.
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता. एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके. सम्पर्क नम्बर 081538150, 081535151.

0: me a
1: extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्टसहरूमा र मेसिनका सम्पूर्ण पार्टसहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी एफएम

0: के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-525-045।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।

जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 3 हरि दिल विद्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ। गए राति 11:20 को समयमा सुर्खेत हस्पिटलदेखि हरि दिल विद्यालयतर्फ जाँदै गरेको V-10-55-57 नम्बरको मोटरसाइकल सडक छेउमा पार्किङ गरी राखेको V-1-31-20 नम्बरको मिनी ट्रकमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु भएका मोटरसाइकल चालक हुम्ला इमा गाउँपालिका घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 17 का टोपेन्द्र साईको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्। ट्राफिक कार्यवाहीमा परे 106 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 106 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। पैंतालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3744 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 45 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3744 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-3999 सम्पर्क गर्नुहोला।
आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
4: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
7: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खुसीको खबर।
8: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
8: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।
1: सूचना।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
8: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। हरि शर्मा आज जोनाथन व्हाइटद्वारा लेखिएको किताब इन द लङ रन द फ्युचर अफ पोलिटिकल आइडियाजको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकमा व्हाइटले समाजमा शासन नीति र सामाजिक मान्यताहरूलाई आकार दिने राजनीतिक विचारहरू कसरी जन्मिन्छन्, ती कसरी परिवर्तन हुन्छन् र कहिलेकाहीँ समाजको परिवर्तनसँगै कसरी परित्याग गरिन्छन् भन्ने विषयमा विचार प्रस्तुत गरेका छन्। व्हाइटले तर्क गर्छन् कि दीर्घकालीन प्रतिबद्धता नै प्रजातन्त्रलाई सुरक्षित राख्ने उत्तम उपाय हुन सक्छ। यस किताबबारे थप चर्चा सुनौ हरि शर्माबाट।
1: नमस्कार, यहाँसँग आज म एउटा नयाँ पुस्तक 2024 छापिएको छ, इन द लङ रन द फ्युचर एज अ पोलिटिकल आइडिया। यसका लेखक हुनुहुन्छ जोनाथन व्हाइट। जोनाथन व्हाइट प्रोफेसर हुन् लन्डन स्कूल अफ इकोनोमिक्समा, जहाँ उनी युरोपियन इन्स्टिच्युटमा काम गर्छन् र उनले धेरै पुस्तकहरू डेमोक्रेसी पोलिटिक्स अफ इमर्जेन्सी र पपुलर न्यूज पेपरहरू गार्जियन न्यूज स्टेट्समेनमा पनि लेख्छन् रेगुलरली। र उनी ब्रायन ब्यारी प्राइज फर एक्सिलेन्स इन पोलिटिकल साइन्सबाट पनि अवार्डेड छन्। यो पुस्तकमा जानुभन्दा अगाडि केही कुराहरू यहाँसँग राख्न चाहन्छु। त्यो के हो भने, धेरै अगाडि मैले कोर्नेल विश्वविद्यालयमा पोलिटिकल साइन्स डिपार्टमेन्ट अफ गभर्नमेन्टमा पढ्दाखेरि पढ्न गएको थिएँ। नेपालमा डेमोक्रेसी लोकतन्त्र, त्यो बेला प्रजातन्त्र भनिन्थ्यो, प्रजातन्त्र को आन्दोलनमा काम गरिसकेको, त्यसपछि गभर्नमेन्टमा काम गरेको मान्छेको मा गरिसकेको थिएँ। तथापि त्यहाँ गइसकेपछि जब मैले तुलनात्मक प्रजातन्त्र अथवा कम्पेरिटिभ डेमोक्रेसीको क्लासेसमा पहिलो क्लासमा जाँदा एउटा बडो अनौठो डेफिनेसन सुने। त्यो के थियो भने, एडम जेरस्की भन्ने सिकागो युनिभर्सिटीको पोलिटिकल साइन्टिस्ट, बेसिकली पोलिटिकल इकोनोमिस्ट पनि, र पूर्वी युरोपको त्यस बेला संविधान निर्माणको क्रम थियो 90 दशकमा, उनको एउटा डेमोक्रेसी भन्ने सानो किताब थियो। त्यसको पहिलो च्याप्टरमा के भन्यो भने, डेमोक्रेसी इज अबाउट इन्स्टिट्युसलाइजिङ अनसर्टेन्टी, प्रजातन्त्र भनेको अनिश्चिततालाई संस्थागत गर्ने हो भने। दिमाग मेरो यसरी हल्लियो कि लोकतन्त्र भनेको त प्रिडिक्टिबिलिटी हो, म के चाहन्छु भन्ने हो, यो के खालको विश्लेषण हो भनेर लागिरहेको थियो। र त्यसमा क्लासमा छलफल गर्दाखेरि वाट इट इलेक्सनको अथवा निर्वाचनको आउटकम जे हुन्छ त्यसलाई स्वीकार गर्नको निमित्त त्यो किसिमको डेफिनेसन बनाइएको रहेछ। किनभने निर्वाचनमा भाग लिन जाँदाखेरि हारिन्छ वा जितिन्छ थाहा छैन, तर के हुन्छ भने निर्वाचनलाई संस्थागत गर्ने प्रक्रिया, चयनको प्रक्रियालाई संस्थागत गर्ने, अब अङ्ग्रेजीमा चोइस भनिन्छ कि कसले कस मार्फत हामीहरू नीति निर्माणमा बस्छौं र त्यो संस्थालाई संस्थागत गर्ने प्रक्रिया चाहिँ लोकतन्त्र हो भन्यो। त्यो एक किसिमको पश्चिमको एउटा लोकतन्त्रको लामो इतिहासमा आधारित थियो, किनभने हामीले पनि देख्छौं लोकतन्त्र काम गर्न सक्दैन यदि हार्नेले भोलि जित्ने कल्पना गर्न सक्दैन भने। फुटबलमा हेर्यौँ भने पनि हामी के देख्छौँ भने, सधैँभरि एउटै टिमले जितिरह्यो भने त्यो फुटबलमा मजा आउँदैन, र फुटबल संस्थागत हुनु भनेको हार्नेले पनि जित्न सक्ने परिवेशको सिर्जना हुन्छ भन्ने हो। त्यही भएर लोकतन्त्रमा जब चयन हुन्छ, सामूहिक चयन हुन्छ, निर्वाचन मार्फत विभिन्न मुद्दाहरू उठ्छन् र ती मुद्दाहरूलाई संस्थागत रूपमा जनताले चयन गर्ने पद्धति नै लोकतन्त्र हो भन्ने कुरामा, किनभने हामी संसारको विभिन्न लोकतन्त्रहरूको अथवा डेमोक्रेसीहरूको हामीले तुलनात्मक अध्ययन गर्दैथ्यौं। अहिले यो इन द लङ रन द फ्युचर एज अ पोलिटिकल आइडियाज ले पढ्ने सन्दर्भमा मलाई ती दिनहरू याद आयो। डेमोक्रेसी एज एन आइडिया, लोकतन्त्र अथवा प्रजातन्त्र एउटा विचारको रूपमा यति सबैले चाहने विषय के छ भने, यसले फ्युचरको भविष्यको सम्भावनाको कुरा गर्दछ। त्यही भएर भविष्यको बारेमा अथवा सम्भावनाहरूको बारेमा साइन्सले स्टडी गर्छ, ज्योतिषले स्टडी गर्छ, ज्योतिषले स्टडी गर्छ, बेसिकली विज्ञानले गर्छ भविष्य के हो, कता जान्छ, त्यो भविष्यको अनिश्चिततालाई निश्चिततामा परिणत गर्न नै विज्ञानले बुझ्ने प्रयास गर्छ। यो किन भएको हो, हिजो यो भइरहेको थियो भने भोलि यो हुन्छ कि हुँदैन भन्ने किसिमको कुरा चाहिँ विज्ञानले गर्छ, बुझ्न खोज्छ, यो अनिश्चितताहरूलाई बुझ्न खोज्छ। तर एडम जेरेस्कीले दिएको डेफिनेसन अनुसार त भविष्यमा सबैलाई एक ठाउँमा राख्नको निम्ति, भविष्यको कल्पनाको निम्ति पनि लोकतन्त्रको आइडिया महत्वपूर्ण छ भन्ने कुरा गर्दाखेरि मैले यो किताब किन आज तपाईसँग साझा गर्ने प्रयास गरेँ भने फ्युचर एज अ पोलिटिकल आइडिया हो कि होइन। अब डेमोक्रेसीलाई हेर्दाखेरि चाहिँ फ्युचर एउटा आइडिया हो, तर त्यो फ्युचरको आइडिया कस्तो छ, भविष्यको परिवेश कस्तो छ र त्यसको सम्भावना कस्तो छ, त्यो विचारको रूपमा अध्ययन गर्ने विषय हो कि होइन भन्दाखेरि हामीले विभिन्न विधाहरूलाई हेर्यौं भने इकोनोमिक्सले चाहिँ भविष्यलाई हेर्ने काम गर्दोरहेछ होइन, यो मान्छेको बजार कतातिर जाँदैछ, च्वाइस कतातिर जाँदैछ, तर इकोनोमिक्स एज अ पोलिटिकल आइडियाको रूपमा पनि अब प्रब्लमेटिक हुँदै गएछ। सोशल साइन्समा, समाज विज्ञानमा सबैभन्दा विज्ञान भनिएको जसमा तपाईँको प्रेडिक्टेबिलिटी अथवा बताउन सक्ने भोलि यस्तो हुन सक्छ भन्ने कुराको मोडलिङहरू गर्न सक्ने, त्यसलाई त्यसको क्याल्कुलेसन गर्न सक्ने, बताउन सक्ने इकोनोमिक्स हो। संसारमा सबैभन्दा ठूलो थिङ्क ट्याङ्क वर्ल्ड ब्याङ्क हो, तर पनि लुक एट द पोभर्टी, गरिबीको स्थितिलाई, असमानताको स्थितिलाई, त्यत्रो साधन स्रोत संसारका सारा इकोनोमिस्ट लाग्दाखेरि पनि इकोनोमिक डाउन टर्नहरूलाई फोरकास्टिङ त गर्छन् तर त्यति प्रिडिक्टेबल छैन। सो यो किताबले चाहिँ बडा अनौठो प्रश्न उठाउँछ कि संसारमा अहिले यो इन द लङ रन द फ्युचर एज अ पोलिटिकल आइडियाले के भन्छ भने कि संसारमा हामीहरू दुईटा अतिवादी विचारहरूबाट अहिलेको समय, हालाकि यो पश्चिमा विश्वको हो तर ढिलो चाँडो हामी कहाँ पनि त्यो अवश्य आउँछ किनभने अब हामी संसारमा अहिले एउटा हाइब्रिड मिश्रित विचार र मिश्रित व्यवस्थाहरूमा बसेका छौं। अहिले पश्चिममा चलिरहेको छ भने त्यो भोलि हामी कहाँ अवश्य आउँछ। त्यो सन्दर्भमा के देखिन्छ भने अहिले संसारमा दुईटा, यो किताबले भन्छ, दुईटा अतिवादी उसले अति एक्सट्रिम पोजिसन्सहरूबाट गुज्रिएको छ भन्छ। त्यो के भने एउटा चाहिँ कि अब विश्व रहँदैन, त्यो लेफ्टिस्ट इमेजिनेसन भन्छन् उनले त्यसलाई, अब संसार रहँदैन किनभने यस्तो परिस्थितिमा संसार गुज्रिरहेको छ कि वातावरणका कारण विश्वमा जुन परिवर्तन आएको छ, ग्लोबल वार्मिङ सबै कारणले गर्दाखेरि हाम्रो लाइफस्टाइल्सहरू, हाम्रो कन्ज्युमरिजम जुन छ, अति व्यवहारवादी चिन्तनका कारणबाट, उपयोगितावादको चिन्तनबाट हामीहरू के देख्छौँ भने संसार डुम्सडे छ, डुम्सडे सिनारियो छ, अब कुनै पनि संरचनाले त्यसलाई जोगाउन सक्दैन भनेर भन्छ। अर्को चाहिँ के भन्छ भने संसार यति बिग्रिसक्यो कि हामी फेरि पुरानो परिस्थितिमा जानुपर्छ भनेर भन्छ, होइन, एउटा कन्जर्भेटिभ, ओल्ड टाइम वाज अलवेज गुड, पुरानो समय चाहिँ सधैँ राम्रो थियो, तर प्रश्न के छ भने के पुरानो समयमा जान सकिन्छ, होइन, किनभने यत्रो ठूलो संस्थागत विचलनहरू, संस्थागत एभरिएसन्सहरू तथा संस्थागत परिवर्तनहरू भइसकेको छ हाम्रो व्यवहारमा, अर्थव्यवस्थामा, राजनीतिक सोचाइको व्यवस्थामा, सारा कुरा भइरहेछ भने भोलि भोलिको भविष्य चाहिँ डुम्स डे अथवा सबै सकिने प्रलयको एपोक्लिप्स भन्छ, प्रलयको समय छ, अब के गर्ने त, राजनीतिले यसलाई हेर्न पनि सक्दैन, बुझ्न पनि सक्दैन, तर फर्केर पछाडि जानेवालाहरू जुन कन्जर्भेटिभ इलिमेन्ट्सहरू छन्, फ्यामिली भ्यालुजमा जानुपर्छ, परिवार यति ठूलो परिवारबाट सानो परिवारमा गइसक्यो, फेरि ठूलो परिवारमा जान सक्छ कि सक्दैन, राजनीतिमा यत्रो किसिमको भाषाको प्रयोगदेखि लिएर संस्थागत छयीकरण जुन भएको छ त्यो सम्भव छ कि छैन, र के भन्छ भने अघि मैले भने जस्तो डेमोक्रेसीले, लोकतन्त्रले जहिले पनि फ्युचर पसिबिलिटीलाई ओपन राख्यो, पोलिटिक्स वाज ओपन, संस्थाहरू बनाउनुपर्छ तर आउटकम चाहिँ निगोसिएटेड हुन्छ, पिपलको पार्टिसिपेसनबाट, हिजोको भोलिको परिस्थितिबाट हामी त्यसलाई छलफल गरेर डेलिबरेटिभ प्रोसेसहरूबाट अथवा छलफलको परिस्थितिबाट त्यसलाई लिएर जान्छौं। यसकारण अहिलेको महत्वपूर्ण मुद्दा डेमोक्रेसीले के भन्छ भने यी संस्थाहरू संस्थागत हुनु पर्यो, मानिसहरूको विचारधाराहरूलाई उनीहरूको इन्ट्रेस्टहरूलाई कसरी निगोसिएट गर्न सकिन्छ, ओपन पोसिबिलिटिज र ओपन फ्युचरको कुरा चाहिँ लाई हेर्नको निम्ति लोकतन्त्र बडा महत्वपूर्ण एउटा माध्यमको रूपमा विचारको रूपमा थियो। तर डुम्सडे सिनेरियोमा कि अब संसार पपुलेसन एक्सप्लोर छ, वार छ, एनआरकी छ, कसैले कसैलाई सुन्दैन, तर सबैभन्दा ठूलो ह्युमन बिइङको एक्जिस्टेन्सियल क्वेसनलाई डेमोक्रेसीले के गर्न सक्छ कि सक्दैन, इट्स बियोन्ड रिच। क्लाइमेटलाई डेमोक्रेसीले के गर्न सक्छ, माइक्रो लेभलमा त हो छलफल गर्लान् के गर्लान् कसो गर्छन्, बृहत्तर उसमा हामीले लोकतन्त्र कसरी काम गर्छ भन्ने छ। अघि मैले भने जस्तो इफ डेमोक्रेसी इज इन्स्टिट्युसलाइजिङ अनसर्टेन्टी द ग्लोबल अनसर्टेन्टी बिकज अफ द क्लाइमेट बिकज अफ द टेक्नोलोजिकल डिसलोकेसन विस्थापित जुन भएको छ तकनिकीका कारण परिवारहरूमा जुन विस्थापन आएको छ सामाजिक विस्थापन आएको छ त्यसलाई राजनीतिले एड्रेस गर्न सक्छ कि सक्दैन, त्यसमाथि डेमोक्रेटिक पोलिटिक्सले डेमोक्रेसीले एक्सप्रेस गर्न सक्छ कि सक्दैन भन्छ। अर्को पछाडि जाने कुरामा भ्यालुजहरूलाई रिइन्भेन्ट गरेर फेरि पुरानो ठाउँमा जाने मानिसले धेरै यात्रा गर्छ। त्यही भएर डेमोक्रेसीको क्वेसन चाहिँ इफ आई रिमेम्बर मेरो मैले पढेको जुन सम्झेँ इन्स्टिट्युसलाइजिङ अनसर्टेन्टी हो भने अहिलेको अनसर्टेन्टी अनिश्चितता के हो, त्यही भएर यो किताबले फ्युचरको आइडिया पोलिटिकल हो कि होइन, फ्युचरको आइडिया पोसिबिलिटिज हो लोकतन्त्रको सम्भावनासँग जोडिएको छ भने हामी यसलाई कसरी हेर्न सक्छौ भन्ने छ। पास्टको आइडिया हिस्ट्रीले एनालिसिस गर्छ भने फ्युचरको आइडिया यत्रो मान्छेको लाइभलीहुडदेखि लिएर विचारदेखि लिएर उभिएको छ भने फ्युचरको आइडिया डेमोक्रेसीले हेर्न सक्छ कि सक्दैन भन्यो। संस्थाको रूपमा साइन्स एण्ड टेक्नोलोजीको एडभान्समेन्टको सम्बन्धमा फ्युचरको इमेजिनेसन हामी प्रशस्त देख्छौ, तर लोकतन्त्रको सन्दर्भमा यसले कसरी भविष्यलाई हेर्छ भन्ने कुरा चाहिँ यो किताबले मलाई लाग्छ सोसल साइन्सको अब भर्खरै 4 महिना जति भयो क्या यो पब्लिस भएको, यसले कस्तो किसिमको उथलपुथल लिएर आउँछ विचार, अब एउटा किताबले ल्याउँछ भन्ने त होइन तर कहिलेकाहीँ के लाग्छ भने यो पुस्तकले चाहिँ त्यो परिवेशलाई एउटा स्थिर लोकतन्त्र अब फेल भइसक्यो गर्न सक्दैन यसका सम्भावनाहरू सकिसके भन्दाखेरि फ्युचर एज अ पोलिटिकल आइडिया, फ्युचर एज अ पोसिबिलिटी इन इकोनोमिक्स, फ्युचर एज अ पोसिबिलिटी इन अ डेभलपमेन्ट अफ साइन्स एण्ड टेक्नोलोजी, त्यो त हामी सुनिरहेकै थियौं होइन, र यसले लोकतन्त्रको भविष्यसँग जोडिएको कुरालाई लोकतन्त्रले भविष्यलाई कसरी हेर्छ त होइन, हिजो हामीसँग संस्थाहरू निर्माण गरेका थियौं र त्यो आफ्नो तरिकाले चल्छ भन्ने आकलन गरिएको थियो, तर जुन राइज अफ पपुलिजम इन द वेस्ट जसले इन्स्टिट्युसन्सहरूलाई च्यालेन्ज गर्यो, फर इक्जाम्पल राष्ट्रपतिले निर्वाचन जितिसकेपछि हार जितलाई स्वीकार गरेर सजिलै आफ्नो अफिस छोड्छन् र अर्कालाई दिन्छन् भन्ने सम्भावना ट्रम्पको समयपछि हरार भविष्यसँग जोडिएको कुरालाई लोकतन्त्रले भविष्यलाई कसरी हेर्छ त होइन, हिजो हामीसँग संस्थाहरू निर्माण गरेका थियौं र त्यो आफ्नो तरिकाले चल्छ भन्ने आकलन गरिएको थियो, तर जुन राइज

जो अस्ति इलेक्सन हुँदाखेरि मोदीले हार्यो भने छोड्छ कि छोड्दैन भन्ने त्यो जुन कल्पनै गर्न सकिँदैन थियो पहिला, त्यो त्यो चाहिँ चर्चामा आउनुको अर्थले के बुझाउँछ भने फ्युचर एज अ पोलिटिकल आइडिया इज गोइङ टु, अब हामी त्यसलाई कसरी पढ्छौँ त, कसरी बुझ्छौँ त भन्ने कुरा चाहिँ यो किताबले होइन. अब लोकतन्त्रको अथवा प्रजातन्त्रको जुन संस्थाहरूमा क्षयीकरण भएको छ, सम्भावनाहरूलाई हेर्न सक्ने आकलन गर्न सक्ने क्षमतामा कमी क्षयीकरण जुन भएको छ त्यसलाई हामीले कसरी रेस्टोर गर्न सक्छौ भनेर भन्ने कुरा चाहिँ अथवा त्यसलाई कसरी हामीले पुनस्थापित गर्न सक्छौ भन्ने कुरा चाहिँ यो किताबले हेर्न खोजेको छ. तर मलाई लाग्छ सबै पढिसक्दाखेरि चाहिँ त्यो सम्भावना म देख्दिनँ, किनभने सानो तिनो इन्स्टिट्युसनल संरचनात्मक परिवेशलाई ट्विकिङ गरेर यता चलाएर यता चलाएर यो ठिक गरेर हुने जस्तो देखिँदैन. यसकारण यसलाई ब्रडर डिबेटमा लिएर आउनुपर्छ भन्ने यो किताबको मुख्य ध्येय हो. त्यसपछि एउटा चाहिँ के छ भने राजनीतिलाई अथवा लोकतन्त्रलाई मैले पनि फेरि आफूले जुन किसिमको प्र्याक्टिस गरियो त्यसको सम्भावनाहरूमा भाग लियो, इलेक्सनमा मान्छेहरूलाई सहयोग गर्नेदेखि लिएर राज्यको स्टेट क्राफ्टदेखि लिएर काम गर्ने गर्यो, एउटा चाहिँ अनौठो किसिमको परिवेशबाट हामीले लोकतन्त्रलाई अभ्यास गरेका रहेछौं. किताबमा पढ्दा लोकतन्त्र भनेको विभिन्न मत मतान्तर विचारहरूको चाहिँ संयोजन हो, त्यसबाट सामूहिक रूपमा एकै ठाउँ बसेर कुनै निर्णय गरेर त्यो लागू गर्ने हो, आज नमानेको मान्छेले पनि भोलि मान्न सक्ने सम्भावना हुन्छ भनेर फ्युचरलाई हामीले हेर्ने कुरा गर्थ्यौं. तर कहिलेकाहीँ यसो हेर्दाखेरि के लाग्यो भने अब विशेष त यदि लोकतन्त्रको एउटा मेजर इन्स्ट्रुमेन्ट व्हीकल त्यसलाई लिएर जाने यन्त्र चाहिँ निर्वाचन हो भने निर्वाचनमा जुन किसिमको विचारधाराहरू आउँछन् यो पुस्तकले त्यसलाई बडो मिठोसँग लिएर आएको छ. त्यो के हो भने अघि मैले भने कि अहिलेको विश्वमा दुईटा टेन्सन छ, दुईटा एक्सट्रिम टेन्सन छ, एउटा चाहिँ डुम्स डे अथवा सिद्धिन्छ प्रलय हुन्छ भन्ने किसिमको छ भने अर्को चाहिँ अब त्यसबाट उम्किने भनेको फेरि पुरानो ठाउँमा जाने हो भन्ने किसिमको कुराहरू त्यो भ्यालुजहरू त्यसरी आइरहेको छ भने हाम्रो समय चाहिँ अहिले हामीहरू पर्पेचुअल इमर्जेन्सीमा बसिरहेछौँ. प्रपेचुअल इमर्जेन्सी भनेको भने क्राइसिसमा हुन्छ. मैले यो यसो पढ्दै जाँदाखेरि यो डेभलपमेन्ट कन्सल्टेन्टहरूको कुरा आयो कि देयर इज नो टाइम, देयर इज टाइम लिमिटमा कुनै टाइममा त्यसलाई इन्टरभ्यु गर्नुपर्छ र यु रिइन्भेन्ट द प्रब्लम अल द टाइम. अहिलेको होल इकोनोमी कन्सल्टेन्टहरू डेमोक्रेसीमा काम गर्ने एक्टिभिस्टहरूले अहिलेको समय खराब छ, योभन्दा बेटर समय आउँछ, यसलाई यसरी गर्नुपर्छ भनेर जहिले पनि हाम्रो दिमागलाई एजिटेट गरिरहने होइन, मान्छेलाई कुल बस्न दिने, शान्त रूपमा बस्न दिने, सोच्न दिने. एकातिर लोकतन्त्र के भन्छ नि र लजिक रिजनको समय हो भने, तर हामीले यस्ता इन्स्टिट्युसन्सहरू र अभ्यासहरू प्रयास गरेछौं कि अब सिद्धिसक्यो अब के छैन भनेर त्यो पर्पेचुअल क्राइसिस क्रिएट गर्ने र त्यसले गर्दाखेरि हामीले जुन चाहिँ रेस्ट्रिक्टिभ पोलिटिक्स भनेको मतलब नियन्त्रणको राजनीति हामीले सुरु गर्छौँ, यसको लागि यही नै चाहिन्छ भन्ने किसिमको चाहिँ हामीले सुरु गर्न थालेछौं कि लोकतन्त्रमा त्यही हुन्छ. जस्तो निर्वाचनमा हामीले हेर्यौँ भने अब सिद्धिसक्यो, खत्तम भइसक्यो, हामी आउनुपर्छ, म गर्नुपर्छ, मैले यो विचार गरेको छु, त भोलि आउँदा त फेरि केही हुन्छ होइन. त्यही भएर एलेक्स टकोबेल जो प्रसिद्ध ट्राभलग लेख्ने मान्छे हुन्, डेमोक्रेसी इन अमेरिका, फ्रेन्च रिभोल्युसनमा काम गरेका चाहिँ सोसियोलोजिस्ट, पिपुल्स रिप्रेजेन्टेटिभ थिए उनी. उनी अमेरिका घुमेपछि उनले डेमोक्रेसी इन अमेरिका दुई भोल्युम किताब लेखे, त्यसमा लेखे भन्छ भने यो किताबमा पनि आउँछ कता कता, तर टकोबेलको सिधै आउँदैन. तर पढ्दाखेरि रिफ्लेक्सन मलाई कि डेमोक्रेसी भनेको चाहिँ चुनाव बेसिकली जो डेमोक्रेसीको महत्वपूर्ण अङ्ग छ लोकतन्त्रको, उसले के भन्छ भने एउटा ठूलो बाढी आएको भेल जस्तो हो अरे, त्यसमा सारा हर्ली भयो, दिस इज द अपर्चुनिटी, अब हामीले अहिले बोलेनौँ भने कहिले बोल्छौँ, अहिले भनेनौँ भने कहिले भन्छौँ भनेर त्यो संविधान सभाको टाइममा पनि मैले त्यो अनुभव गरेको थिएँ कि अहिले हामीले केही कुरा गरेनौँ भने. तर के हुन्छ, जब इलेक्सन सकिन्छ नदी बाढी जस्तो हुन्छ, मिसिसिपी रिभरको बाढी जस्तो हुन्छ भन्छ, फेरि शान्त भएर जान्छ होइन, फेरि पोसिबिलिटिज फ्युचरको कुरा गर्ने बेलामा फेरि हामी इज टकिङ अबाउट फ्युचर इज अलवेज एसोसिएटेड विथ द इमोटिभ भ्यालुज. त्यो भनेको के हो भने फ्युचरको पोसिबिलिटिजको कुरा गर्नलाई इमोसन र त तपाईँको हाइप मात्रै क्रिएट गर्नुपर्छ र होइन, शान्त रूपमा त्यो गर्न सकिन्छ. यस कारण डेमोक्रेसीलाई हेर्दाखेरि फ्युचरसँग जोडेर हेर्दाखेरि वाइ डेमोक्रेसी

0: साँच्चै इमोटिभ आइडिया, किन लोकतन्त्रले हामीमा एउटा इच्छा आकांक्षा र एउटा एक किसिमको उथल पुथल लिएर आउँछ होइन? त्यो विशेष त कहिले मेनिफेस्ट हुन्छ, कहिले बाहिर निस्किन्छ भने चुनावको बेलामा बाहिर निस्किन्छ, जब त्यो ठुलो एक्सर्साइज हो फेस्टिभलको भयो। कसैले अब अस्ति इलेक्सनमा मोदीले फेस्टिभल भन्छ, यहाँ पनि निर्वाचन आयोगले निर्वाचन भनेको एउटा उत्सव हो भन्छ होइन? त्यसमा मान्छेको भित्रको सब उत्साह खुसी कुण्ठा कन्सपिरेसी सबै कुरा आउँछ, त्यो सकेपछि फेरि जान्छ। त्यो प्रोसेस चाहिँ अब सम्भव छ कि छैन भन्ने कुरा हो, किनभने एभ्रिथिङ इज बिकमिङ टु प्रिडिक्टेबल इन टर्म्स अफ, अब प्रिडिक्टेबल मात्रै होइन, अब चाहिँ हामीलाई थाहा भइसक्यो यसले यस्तै कुरा गर्छ अब के पछि लाग्नु होइन? यो अभ्यासको कारणले फ्युचरको एक्साइटमेन्ट पनि कम हुन थालिसकेको छ भन्छ। त्यही भएर पोलिटिकल आइडिया एज अ फ्रिडम के भने फ्युचर एज अ पोलिटिकल आइडिया डज इट, जस्तो चुनाव आयो भने नैराश्यता सुरु फेरि सुरु भएको छ, भोट हालेर के हुन्छ र भनेको छ होइन? त्यही भएर मान्छेले पोलिटिसियन्सहरूले पोलिटिकल इन्स्टिट्युसन्सहरूले हाइपर रियालिटी क्रिएट गर्न लागिरहेछन्। हाइपर रियालिटी भनेको जुन कुरा हाम्रो परिवेशभन्दा बाहिरको कुरा हो होइन? अब झट्ट सम्झिँदाखेरि यो पुस्तकमा त छैन, तर के भने कोलोरक्स खाएर टोयलेट क्लिनर खाएर चाहिँ भाइरस जान्छ भन्ने किसिमको हाइपर रियालिटी ट्रम्पले क्रिएट गर्छ, त्यसलाई मान्छेले बाई गर्छन् फेरि, किनभने फ्युचरको पोसिबिलिटी प्रिडिक्ट गर्न सक्ने हिजो साइन्सले इन्स्टिट्युसन्सले थियो भने अहिले हरेक मान्छेले सक्छु भन्ने छ, त्यो नलेजको एक्सेसको कारणले गर्दाखेरि होइन? त्यसले गर्दाखेरि यो डेमोक्रेसीको टेन्सन पनि के हो भने यो पपुलर आइडिया हो कि यो एक्सपर्ट्सहरूको आइडिया हो? हिजो एक्सपर्ट्सहरूले हामीले डिपेन्ड गर्थ्यौं, हामीलाई सर्टन ठाउँमा पुर्याउँछन् भन्ने थियो, पोलिसी मेकर्स एनालिस्ट कन्सल्टेन्ट सबैले हामीलाई ठाउँमा लान्छौँ, तर के छैन अहिले हामीसँग पनि इन्फर्मेसन छ, तर हामीले उनीहरूले क्रिएट गरेको रियालिटी जुन छ त्यसले हामीलाई हेल्प गरेन। त्यही भएर अहिलेको नागरिक भनौँ अथवा अहिलेको मान्छे कुनै पनि संस्थामा किन विश्वास गर्दैन भन्दाखेरि फ्युचर ओपन छ, फ्युचरमा पोसिबिलिटी छ भन्ने कुरालाई चाहिँ इन्डिभिजुअल लेभलमा त सोचिरह होला होइन, तर कलेक्टिभ इमेजिनेसन छैन भन्छन् लेखकले होइन? जताततै जुन किसिमको परिवेश आएको छ, लोकतन्त्रमा जुन किसिमको क्षयीकरण आएको छ, त्यसलाई रिइन्भेन्ट गर्ने पोसिबिलिटिज अब छ कि छैन भन्ने कुरा छ। त्यसले गर्दा यो किताब कता कता अलिकता पेसिमिस्ट किताब जस्तो लाग्छ। अहिलेको परिस्थितिलाई बुझाएको त छ, तर अब के भनेपछि यो किताब पढेपछि चाहिँ मैले करिब करिब 300 पेज जति 263 पेजको किताब छ, द डेन्स छ इन टर्म्स अफ पोलिटिकल आइडिया। पढेर सिकाएँ यो त के हो, यो त बडा अचम्म भयो, मलाई एक्साइटमेन्ट पनि भयो कि यस्तो खालको किताब चाहिँ मैले निक्लेको छ है भनेर तपाईँसँग साझा गर्न पाउँदा खुसी थियो। तर यसले नैराश्यता जन्माउँछ कि भन्ने एकातिर टेन्सन देख्यो, तर के हो भने यसलाई फ्युचरलाई सामान्य रूपमा बुझ्न भएन। किताबको लेसन चाहिँ त्यो डेमोक्रेसी एज अ कलेक्टिभ एन्टरप्राइजेस, सामूहिक अभ्यासको रूपमा यसले भविष्यलाई कसरी हेर्छ भन्ने प्रश्न यदि यसले सल्भ गर्न सकेन भने त्यो डिफिकल्ट हुन्छ। त्यसको निम्ति अब इन्डिभिजुअल इमेजिनेसन सबैसँग छ, कस्तो समाज हुने के हुने भन्ने सबै छ, म कहाँ जान्छु मेरो इच्छा आकांक्षा के हो भन्ने हामीसँग सबैसँग छ। त्यो नभइकन इन्डिभिजुअल डेभलपमेन्ट भएको पनि छैन, तर के हो भने सामूहिक रूपमा हामी कहाँ के कसो भन्ने कुरा छैन। त्यसको मेजर कारण चाहिँ मलाई के लाग्छ भने आइडिया अफ अ नेसन स्टेट होइन, कुनै राज्यको सामूहिक दायित्वभित्र हामी पर्छौं कि हामी फ्री इन्डिभिजुअल संसारभरि विचरण गर्न सक्छौं, मेरो ठाउँ कहाँ हो, यसले एउटा ट्रेडिसनल भ्यालुलाई पनि जतिसुकै कुरा गर्दा गर्दै पनि पोलिटिक्स मेनली टेरिटोरियल, राजनीति जहिले पनि जमिनी हुन्छ, त्यसको त धरातली यथार्थता हुन्छ, कहीँ उभिएर राजनीतिको कल्पना र परिकल्पना गर्न सकिन्छ भन्ने कुरा फेरि एउटा राज्य राष्ट्रको बारेमा टेरिटोरियल पोलिटिक्सको यसले कामना गर्छन्। सिधै त भन्दैनन्, तर पढ्दाखेरि मेरो मनमा यत्रो विश्वभरि यतापट्टि कुरा गर्छु, मानवताको भविष्य के छ भन्ने एकातिर चर्चा उठिरहेको छ भने त्यो मानवतालाई कहाँनिर ग्राउन्डिङ गर्ने हो, पोलिटिक्सको पोसिबिलिटी राजनीतिको सम्भावना कहाँ छ भन्दाखेरि समुदायमा छ होइन? त्यो समुदाय कहाँ बस्छ त भन्दा कुनै टेरिटोरियल एरियामा बस्छ, त्यो भर्चुअल होइन होइन? अहिले सारा भर्चुअल वर्ल्ड आएको छ, पोलिटिक्सदेखि लिएर सारा कुरा इमेजिनेसनमा। त्यही भएर पुरानो आइडिया एरिस्टोटेलियन आइडिया हो पोलिटिक्स, अल पोलिटिक्स आर टेरिटोरियल, हरेक राजनीति विचार चाहिँ जमिनी र धरातलीय हुन्छ भन्ने कुरा हो। धन्यवाद।
1: अघिल्लो किताब चर्चामा तपाईँले मानवशास्त्री जेम्स सी स्कटले लेखेको वेपन्स अफ द विकको चर्चा सुन्न भ्याउनुभयो। र यसभन्दा अघिका अङ्क तपाईँलाई कस्तो लागिरहेको छ? सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न एकपटक फेरि पनि अनुरोध गर्दछु। किताब चर्चा पडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने हामीलाई किताब चर्चा @gmail.com लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, हाम्रो पात्रो एप लगायत विभिन्न पडकास्ट प्लेटफर्म मार्फत वितरण हुन्छ। यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य, उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई पनि विदा दिनुहोस्। अर्को अङ्कमा फेरि भेटौँला। नमस्कार।

0: me a
1: extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका.
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
6: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
7: सूचना
8: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
7: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
8: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ.
7: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक्स सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ. सम्पर्क फोन नम्बर 083-521-599 र मोबाइल नम्बर 98-84-39-117.

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
4: Extreme energy drink, time check. अहिले ठीक 8 बजेको छ। Extreme energy drink, taste the difference, feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा 33 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश, कर्णालीका स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त, र विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने। कर्णाली सहित सबैजसो प्रदेश सरकार आगामी आर्थिक वर्ष 83-84 लागि बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अर्ब हाराहारीमा आउने गरी बजेट सेलिङ वितरण गरिएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम सातामा सेलिङ वितरण गरिसकेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन सरकार र निकायसँग छलफल भइरहेको मन्त्रालयको भनाइ छ। कर्णाली सरकारले आयोजना छनौटका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधारतर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना आयोजनाहरूमा यो सीमा बाहिर राखिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50 लाख भन्दा कम बजेटका सिफारिश भएर आएका आयोजना मात्रै 12,746 रहेको जनाएको छ। यस्तै जिल्लाबाट आएका 50 लाख भन्दा माथिका आयोजनाको संख्या 3,445 रहेको बताइएको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले यी आयोजना बैंकमा प्रमाणित भइसकेको बताउनु भएको छ। कर्णालीका स्थानीय तहमा 1,300 कर्मचारीको दरबन्दी रिक्त रहेको छ। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश लोक सेवा आयोगले कुनै पनि विज्ञापन निकालेको छैन। प्रदेश सरकार मार्फतका कार्यालयहरूमा अझै पनि 28% कर्मचारी अपुग्छ। गत वर्ष चैत 19 गते बसेको मन्त्री परिषदको बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत नहुँदासम्म आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेको थियो। स्थानीय तहहरूले समेत कर्मचारी महाकृति फारम नपठाउँदा खुला तर्फको विज्ञापन शून्य भएको हो। ओएनएमको काम अझै नसकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले बताउनुभयो। आयोगले गत वर्ष असारमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक स्तर 4 तह अप्राविधिक र प्राविधिक ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढ़ुवा आन्तरिक अन्तर सेवा प्रतियोगिता खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो। त्यसर्थ झण्डै 11 महिनाको अवधिमा खुला तर्फका सूचना नभएको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेले बताउनुभयो। र विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 सञ्चालन हुने प्रतियोगितामा कुल 104 खेल खेलाइने भएको छ। विश्व कपमा साबिक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनी जस्ता बलिया टोलीहरू उपाधिका दावेदारका रूपमा मानिएका छन्। उद्घाटन खेलमा मेक्सिको प्रसिद्ध स्टाडियो एन्जेक्टका रंगशालामा घरेलु टीम र दक्षिण अफ्रिका खेल्नेछन्। नेपाली समय अनुसार यो खेल मध्यराति 12:45 शुरू हुनेछ। विश्वकपमा विश्वभरका फुटबल समर्थकहरूले आफूलाई मनपर्ने फुटबल टीमको जर्सी लगाएर फुटबल महाकुम्भमा उम्मेका छन्। यसपटक विश्वको कुल जनसंख्याले 58% विश्वकप हेर्ने अनुमान गरेको छ। 19 जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो भेरी एफएम
3: जस्तो अध्यादेश कि कानून बनाएर लाने भन्ने कुरा पनि सुनिन्छ. कतिपय कुराहरू यसो हेर्दै जाँदाखेरि हामीले भोगिरहेका कुराहरूलाई हेर्दाखेरि अब फेरि कानूनको पछि लाग्न थाल्यो भने अर्को एक वर्ष भन्दा बढी जान सक्ने स्थिति देखिन्छ. किनभने एउटा ड्राफ्ट बनाउनु पर्यो, मन्त्रालयले पास गर्यो, क्याबिनेट लानु पर्यो, त्यसपछि फेरि संसदमा जानु पर्यो, राष्ट्रिय सभामा जानु पर्यो, समितिमा जानु पर्यो, र यो धेरै लामो प्रोसेसदेखि हामीले भोग्दै आएका. त्यसले गर्दाखेरि सर्टेन कुराहरू चाहिँ अध्यादेशबाट गरेर लगे लाँदाखेरि पनि हुन्छ जस्तो लाग्छ. र अहिले सरकारले यी विकासका कार्यलाई द्रुत गतिमा लानलाई, ऊर्जा तथा पूर्वाधारका क्षेत्रहरूलाई अगाडि बढाउनको लागि चाहिँ सरकारले सनसेट ल ल्याउँदैछ. मलाई लाग्छ त्यो हुन त अब हामीले पनि सबैले सरकारवालाहरूले यसमा हामीले पनि आफ्नो रायहरू दिएका छौँ. र सरकारले विकासका लागि अवरोध हुने कानूनहरू जति छ, वनका कानूनहरू छन् र अन्य यो जमिनका कानूनहरू छन् होइन, र यीसँग सम्बन्धित अन्य जतिपय कानूनहरू छन् यिनीहरूलाई एउटा 10 वर्षको लागि निलम्बन गरेर विकासका कार्यक्रमलाई चाहिँ अगाडि बढाउनलाई सहयोग पुर्याउँछ भन्ने मलाई लाग्छ.
4: अब यो बजेटमा ऊर्जा क्षेत्रका लागि पर्याप्त प्राथमिकता दिएको देख्नुहुन्छ कि केही आंशिक मात्रै छ?
3: होइन, प्राथमिकता भन्दा जस्तो अब 10 मेगावाटसम्मको आयोजनाको पीपीए खोलिनेछ भनेर भनेको छ होइन, योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पीपीए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पीपीए रोकिया स्थितिमा थियो, र अहिले टेकर पेका आधारमा पीपीए गरिनेछ भनेर भनेको छ, र कतिपय लाइसेन्सहरू काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ. त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो, र यो प्रोसेसमा भएकालाई पीपीए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ. र वास्तवमा कतिपय कुराहरू आएका छन् तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पीपीए गरिनेछ त भन्यो, तर पीपीए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो. र एउटा अन्यल चाहिँ हिजोको योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ. वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पीपीए गर्दै जाने भन्ने खालको हुन्थ्यो, र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5000 मेगावाटको पीपीएको लागि चाहिँ आवेदन आह्वान पनि गरेको थियो फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेश गरेका थिए. पछि फेरि यो टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो, र संसदले हुन त संसदले यसलाई हटाएको पनि थियो. योभन्दा अघिल्लो संसदमा छलफल भएर बजेटबाट यो शब्द हटाइएको थियो भने, तर कस्तो भने संसदले हटाएर संसदले ताली बजाएर मात्रै पनि हट्दैन रहेछ, कागजमा लेख्नेले लेख्दैन भने त हुँदैन रहेछ. त्यसले गर्दाखेरि अबका दिनहरूमा त्यस्तो हुँदैन, र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने होइन. यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई. त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा सरकारले जे बोल्छ त्यो गर्छ, र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गरेका छ, अरू कुरा गराएको छ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो.
4: ऊर्जा क्षेत्रमा निजी क्षेत्रले अपेक्षा गरेका तर बजेटमा नसमेटिएका पनि केही विषयहरू छन् जुन मुख्य विषयहरू?
3: अनि मेजर कुरा भनेको त जस्तो यो पीपीए गरिदिने भन्ने नै कुरा छ, अहिले थुप्रै कुरा छ. अब बजेटमा समेटेको भए पनि हुन्थ्यो, जस्तो लाइसेन्सको अवधि 50 वर्षको बनाइनेछ भनेर बनाएको छ घोषणा पत्रमा होइन. अब यो लामो समयदेखि अल्झेर बसेको विद्युत उत्पादन सुरु भइसकेको ट्रान्समिसन लाइन सरकारले बनाएको छैन, विद्युत किनिदिया छैन हाम्रो, र यसलाई कसरी सम्बोधन गर्ने? र अर्कोतिर हामीले पनि समयमा उत्पादन गर्न सकेनौ र यसको आरसिओडी म्याद, विद्युत उत्पादन गर्ने म्याद थप्दिउन भन्दा पनि सरकारले नथपिदिइराखेको छ. एकातिर विद्युत उत्पादन भएको समयमा नकिनिदिने, र हामीले केही समय अलिकति सार्दैनौँ भन्दाखेरि पनि नसारिदिने खालका यी इस्युहरू छन्। अब धितो पत्रकै एकदम लामो समयदेखि पेन्डिङ छ, यी डबल हाइजिनका कुराहरू छन्। हुन त यो बजेटमै आउनुपर्छ भन्ने त होइन, बजेट भन्दा किन मन्त्रालय भन्दा पनि तलका निकाय विभागीयहरूलाई, तर यसलाई कसरी गर्ने भन्ने नीतिगत एउटा शब्दहरू त परेछ तर यसलाई कसरी लाने भन्ने छ र हामीलाई बजेटमा परेका कुराहरू चाहिँ कम्तीमा कार्यान्वयन र अर्को शासकीय सुधारका सय दिने कार्यक्रम छ त्यसमा थुप्रै कुराहरू परेछ र यी कुराहरूलाई चाहिँ कार्यान्वयनतर्फ सरकारले अगाडि बढ़िएको खण्डमा कम्तीमा 10 वर्षमा 30,000 मेगावाट उत्पादन गर्ने भनेको छ। उत्पादन गर्नलाई त अब हाम्रो लक्ष्य यो हो र तपाईँहरू आउनुहोस् उत्पादन शुरू गरौं भनेर सरकारले त त्यो अनुसारको भन्नुपर्ने तर 180 दिनभित्रमा पीपीए गरिनेछ भनेर भनेको छ। अब सुझाव पनि सुझावको कमिटीहरू बनाएको छ। अब सरकारले सुझावतिर लाग्ने होइन, सरकारले हामीले यो काम गर्न लागेका छौं, यो काम गर्नलाई अहिले योभन्दा अगाडि नै पत्रिकामा हामीले पढाएको छौँ, सम्माननीय प्रधानमन्त्रीज्यूले सचिवज्यूहरूलाई निर्देशन दिनुभएको थियो अरे यो हुँदैन भनेर नआउनुहोस् के गर्यो भने हुन्छ भनेर निर्देशन दिनुभएको थियो अरे हो त्यस्तै मन्त्रीज्यूहरूले पनि अब सरकारले यो घोषणा गरिसक्यो के काम गर्ने भनेर त्यस कारण हामीले यो घोषणा गरिसक्यौँ त्यस कारण यो पूरा गर्नको लागि के गर्नुपर्छ त्यो लिएर आउनुहोस् कहीँ केही बाधा छ भने त्यो बाधा कसरी फुकाउने त्यो पनि लिएर आउनुहोस् भनेर मन्त्रीज्यूहरूले पनि त्यसरी नै अगाडि बढ्नुपर्छ। नत्र भने अब फेरि सुझावकै कुरा गर्न थाल्यो भने कतिपय ठाउँमा सुझाव त हिजोको मेन्टालिटी परिवर्तन हुनलाई समय लाग्छ होइन, माथि मात्रै माननीयज्यू र मन्त्रीज्यूहरू मात्रै परिवर्तन हुनुभयो तलका मेन्टालिटी त्यो काम गर्ने सोच त त्यही छ। त्यसले गर्दाखेरि मन्त्रीज्यूहरूले सरकारले त्यो कुरामा चाहिँ स्टिक भएर हाम्रा लक्ष्य हामीले जनतासँग गरेका वाचा र सरकारको लक्ष्य र उद्देश्य यो छ त्यस कारण यी पूरा गर्नको लागि के गर्नुपर्छ त्यो लिएर आउनुहोस्, कहीँ बाधा अडचन छ भने त्यो फुकाउनलाई के क्याबिनेट लानुपर्ने हो कि संसद लानुपर्ने हो कि होइन त्यो भनेर अगाडि बढाउनु पर्छ, निजी क्षेत्रलाई अगाडि बढाइदिइहाल्नुपर्छ, ट्रान्समिसन लाइन पनि दिइहाल्नुपर्छ किनकि दिने त भन्यो तर त्यसको समयमा कानून बनाइदिएन भने फेरि यो यत्तिकै अल्झिरहेको छ। त्यसले गर्दाखेरि यसलाई लाग्छ अब अहिले सरकारले एग्रेसिभली काम गर्न खोजे जस्तो लाग्छ। अब अहिले मन्त्रीज्यू ऊर्जा मन्त्रीज्यू हेर्दा पनि एकदम एग्रेसिभली काम गरौँ भन्ने खालको लाग्छ तर हामीले हेर्ने भनेको रिजल्ट हो होइन, त्यस कारणले यसलाई रिजल्टलाई चाहिँ तुरुन्तै दिएर यसलाई अगाडि बढाइदियो भने मलाई लाग्छ यो सरकारले सोचेको लक्ष्य पूरा गर्नलाई सकिन्छ।
4: कार्यक्रम बदलिएको नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या सम्भावनाका बारे कुराकानी गर्दैछौ। आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। अब सर यो जुन सरकारले 25 वर्ष एउटा कन्ट्राक्ट छ होइन हाइड्रो पावर प्रोजेक्टहरूमा जलविद्युत आयोजनाहरूको जुन कन्ट्राक्ट निजी क्षेत्रसँग गर्छ त्यसलाई 50 वर्ष पुर्याउने भनेको छ, यो अहिले 25 वर्ष हुँदाखेरिमा निजी क्षेत्रलाई परेका समस्याहरू के थियो र 50 वर्ष पुर्याउँदै गर्दाखेरिमा चाहिँ यसले के समाधान दिन्छ?
3: यो कस्तो भने हिजोको दिनमा पनि ऐनमै प्रष्ट व्यवस्था छ लाइसेन्सको अवधि 50 वर्षसम्म हुनेछ र अहिले पनि हाम्रो धेरैको सोचाइ चाहिँ 50 वर्ष होला भन्ने खालको छ एउटा कुरा। अर्को कुरा हामीले स्थानीयलाई 10% सेयर दिनैपर्छ, त्यो दिँदै जाँदाखेरि पब्लिकमा सेयर बाँड्दै जानुपर्छ। भोलिका दिनमा कुनै न कुनै दिन अब फेरि त्यो पब्लिकमा गइसकेका एकैचोटि सरकारले फिर्ता लिन्छु भन्दा त्यसको के हुन्छ त्यतिखेर एउटा त्यो पनि अहिले सरकारले भनिदिनुपर्छ तपाईँहरूको लाइसेन्सको अवधि यति छ त्यसलाई मध्यनजर गरेर लगानी गर है भनेर भनिदिनुपर्छ एउटा। र अर्को कुरा आजको दिनमा यति धेरै महँगी बढ्दैछ कि यही आजभन्दा 10 वर्ष 15 वर्ष अगाडिको पीपीए रेट र आजको बजार भाव त्यो काहीँ म्याचिङै गर्दैन, भोलि कसैले उत्पादनमा लगानी नै नगर्न सक्ने स्थितिहरू आउन सक्छन्। त्यसैले गर्दाखेरि कम्तीमा स्थिर सरकारको नीति के हो त भन्ने खालको एउटा यसलाई चाहिँ निर्णय गरिदियो भने सजिलो हुन्छ अनि त्यसपछि त्यही अनुसारले त्यही ऐन कानून र त्यसैको कार्यविधिको परिधिभित्र रहेर नेपाली अथवा विदेशीहरूले लगानी गर्छन्। नत्र भने ऐनमा एउटा कुरा छ त्यसपछि बाहिर अरू कुरा आउँदै गर्दाखेरि भोलि सबै नै फेरि अदालततिर जाने व्यवस्था हुन सक्छ। त्यसैले गर्दाखेरि यसलाई चाहिँ वास्तवमा यो कुरा सर्ट आउट भइसकेको छ। सरकारले अहिले सरकारमा भएको पार्टीले जनतासँग जाँदैखेरि पनि आफ्नो वाचा पत्रमा हामी लाइसेन्सको अवधि 50 वर्ष पुर्याउँछौँ है भनेर भनिसक्नु भएको छ र अहिले झनझनै 80 लाखभन्दा बढी नेपालीहरूले यो क्षेत्रमा लगानी गरेका छन् होइन, त्यस कारणले गर्दाखेरि उहाँहरूले पनि नजिकबाट हेरेको छ, त्यसैले गर्दाखेरि मलाई लाग्छ सरकारले वाचापत्र पूरा गर्छ र अहिले कामको स्पिड हेर्दा पनि वाचापत्र अनुसारै गर्दै गरेका देखिन्छ।
4: ऊर्जा क्षेत्रमा अहिलेको लगानी चाहिँ कस्तो छ, विगतमा कस्तो थियो र अब यो स्थिर सरकार आएको छ, यसले लगानीकर्तालाई कतिको उत्साहित बनाएको छ?
3: यो जस्तो अहिले हेर्दाखेरि झनै 12,500 मेगावट पिपिए भइसकेको छ, 4,300 मेगावट चाहिँ बिजुली उत्पादन भएको छ, त्यसमा 85% जति नेपाली निजी क्षेत्र नेपाली जनताले लगानी गराएका छन् त्यसमा, र अझै थुप्रै टोटलमा हेर्दाखेरि आजको सम्म हेर्दाखेरि झन् 34,000 मेगावट चाहिँ लाइसेन्स लिएर अगाडि बढिसकेका छन्, त्यसैमध्ये 16,000 मेगावट चाहिँ पिपिएको लागि एप्लाई गरेर बसेका छन् र आज झन्नै अब यो त डेली बढिरहेछ, झन्नै 13-14 खरब जति लगानी यो क्षेत्रमा भइसकेका छ र थुप्रै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा छन् र अबको 2-3 वर्षमा अर्को झन्नै 5 खरब जति बढ्ने स्थितिमा पुगेको छ, किनभने सबै आयोजनाहरू अन्डर कन्स्ट्रक्सनमा भएको हुनाले गर्दाखेरि र सरकारको साँच्चै आज जुन वाचापत्र जुन शासकीय सुधारका 100 दिनका 100 बुँदेमा लेखेका र नीति तथा कार्यक्रममा प्रस्तुत भएका कुराहरूलाई अगाडि लिएर सरकारले नीति बनाएर अगाडि बढाएर लिएर जाने हो भने यो देशलाई यो सरकारले सोचेको सपना यो रोजगारदेखि लिएर यो जीडीपीको एउटा स्टेजमा पुर्याउने भन्ने त्यो 100 बिलियनको यो इकोनोमी भन्ने कुरा चाहिँ वास्तवमा जलविद्युतले पुर्याउन सक्छ भने यही मात्रै एउटा आधार हो र जलविद्युत अथवा ऊर्जा नै हो र ऊर्जा पछि मात्र अन्य सेक्टरहरू ओपन हुन्छ, किनभने आज आइटीका कुरा गर्छौँ, इन्डस्ट्रीका कुरा गर्छौँ, थुप्रै खालका नयाँ नयाँ एआईका कुरा गर्छौँ, होइन 5-7 प्रदेशमा अब नयाँ नयाँ इन्डस्ट्रीहरू राख्ने कुरा गर्छौँ हामी, यी सबैलाई बिजुली भएन भने त त्यो सम्भावनाको कुरै छैन, होइन त्यसले गर्दाखेरि अस्ति भर्खरै सम्माननज्यूको कुरा पनि सुनेका थिएँ, हामी प्रत्येक घरको चुलोमा बिजुली पुर्याउने कुरा गर्छौँ, अब पुरा मात्रै गरेर होइन अब बिजुली खपत त त्यहाँ हुन्छ र मैले धेरै पटक भने साँच्चै नै हामीले त्यहाँ पुर्याउने हो भने अब पूर्वाधारमा खर्च गर्नु पर्यो, अस्ति यसपालि त्यही भएर बजेट धेरै राखेको छ, यदि भए जति सबैले एउटै टाइममा इन्डक्सन बालिदियो भने यो लोड धान्नै सक्दैन, त्यसले गर्दाखेरि काठमाडौँमा मात्रै 50 अरबभन्दा बढी लाग्छ होला,
4: त्यो सही हो त्यो कुरा,
3: अनि त्यो सही हो, यो त मैले 5 वर्षदेखि यो हामीले त सधैँ भनिरहेको कुरा र त्यसले गर्दाखेरि गाडी नै गाडी किनेर पनि हुँदैन, बाटो बनाउनु पर्छ, त्यस कारणले गर्दा त्यहाँ पुग्ने क्वालिटीको पहिला पूर्वाधारमा खर्च गरौँ है भनेर हामी भनेका छौँ र यसपालि सरकारले सबभन्दा बढी बजेट पूर्वाधारमा दिएको छ, पूर्वाधारको विकास भएपछि मात्रै अन्य सेक्टरमा हुन्छ, त्यसले गर्दाखेरि अब पूर्वाधारको विकास गर्यो भने खपतमा जोड दिन थाल्छन्, खपतमा जोड दिने बित्तिकै अब अहिले नै ग्यासमा कमी आउन थालेको छ, इन्धनमा कमी आउन थालेको छ, होइन त्यसले गर्दा प्रचुर मात्रामा क्वालिटीका बिजुली र समयमा बिजुली पाइन्छ भन्ने खालका कुराहरू ग्यारेन्टी गर्यो भने सरकारले बनाएको छ, अब जस्तो 30,000 मेगावाट बिजुली उत्पादन गर्नलाई त झन् टोटलमा त 70 खरब लाग्छ, भनेपछि यो क्षेत्रले नै नेपालीलाई मात्र होइन विदेशमा बस्ने नेपाली मात्र होइन संसारभरिका मान्छेहरू अहिले व्यापारीहरू चाहिँ नेपालमा लगानी गर्नको लागि भनेर उत्साह हुन थालेका छन्।
4: भनेपछि अहिले यो लगानीको आकर्षण बढ्दो छ तर अब सरकारले पूर्वाधारमा लगानी गर्नु नै पर्छ, बजेट पनि छुट्याएको छ, हामीले अपेक्षा गरौं यो बजेट कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढ्छ, यो प्रसारण लाइन अभावले निजी क्षेत्रका परियोजनामा चाहिँ कस्तो असर पार्दो रहेछ?
3: थुप्रै जसो अहिले साउ ब्याज तिर्न सकेका छैन, बिजुली उत्पादन भएको छ, ट्रान्समिट हुँदैन, साउ ब्याज तिर्न सकेका छैन र सबभन्दा पहिला पूर्वाधार बनाउने जिम्मा भनेको सरकारको हो, अहिलेको सरकारले बुझेको छ, हामी योभन्दा अघिल्लो पनि हुन त सरकारले बनाउनु पर्ने पूर्वाधारका कुरा ट्रान्समिसन लाइनका हामी राज्यलाई गएर सरकारलाई गएर अर्थमन्त्रीलाई गएर भन्थ्यो कम्तीमा पूर्वाधारको क्षेत्रमा बजेट छुट्याइदिनुहोस् है,
4: र पूर्वाधार भनेर त के चाहिँ
3: मेजर भनेको हामी त हामीले भनेको त ट्रान्समिसन लाइन हो, हुन त बाटो पनि हो, बाटो भएन भने र बाटो भनेको जनता जनमाझमा पुग्ने हो र अर्को ट्रान्समिसन लाइनमा हो होइन र अर्को डिस्ट्रिब्युसन अहिले काठमाडौँकै कुरा गर्यौँ नि, यो पनि यहाँ भएका कतिपय पुराना त्यो लोड एकदमै 11 KVA एकदमै पुराना सिस्टमका छन् होला, ट्रान्सफर्मरहरू फेर्नु पर्ने होला होइन, यी सबै कुरामा चाहिँ बजेट दिनु पर्यो। त्यस कारणले गर्दा मात्रै अनि हामी एकदमै बिजुलीमय देशमा पुर्याउन सकिन्छ भनेर हामीले भनेको थियो, अहिले खर्च गरेको छ। त्यस कारण एउटा कुरा, उत्पादन हुने बिजुली समयमा ठाउँमा पुर्याउन सकिन्छ र त्यहाँ पुगेको बिजुली खपत गर्ने ठाउँमा पुर्याउनलाई क्वालिटीको बिजुली त पुर्याउनु पर्यो नि, त्यस कारण दुइटै कुरा गर्न सकिन्छ। त्यस कारणले गर्दाखेरि यसमा चाहिँ खर्च गर्नु पर्यो, यसमा काम गर्नु पर्यो भनेको छ। मलाई लाग्छ सरकारले अब त्यतातिर अगाडि बढाए जस्तो लाग्छ। यसलाई चाहिँ बजेट छुट्याइन्छ, बजेट खर्च हुँदैन, बजेट खर्च नहुने भनेको काम नहुने हो। त्यस कारणले गर्दा यसलाई द्रुत गतिमा काम गर्ने होइन, काम नगर्नेलाई कुन खालको पनिस गर्ने त्यो खालको काम गर्ने, तर काम गर्नुभन्दा अगाडि गर्नुपर्ने पूर्वाधारहरू, वनले रोक्यो भन्छ, एउटा पोल सार्दैन भनेर रोक्यो भन्छ जग्गा अधिकरणले, यी कुराहरू चाहिँ सरकारले गरिदिनुपर्ने कुरा चाहिँ त्यसलाई टेन्डर दिनु अगाडि नै सकिदिने खालका कुराहरू गरेर सरकारले भनेको समयमा यी काम चाहिँ सक्नु पर्यो।
4: हाम्रै स्वदेशका लगानीकर्तालाई पनि आकर्षण गर्नुपर्ने अवस्था छ अहिलेको अवस्था, किनकि अर्थतन्त्र अलिकति दरायसी नै छ, हाम्रो तथ्याङ्कले पनि त्यो देखाउँछ, सरकार अलिक त्यसलाई सुधार उन्मुखतर्फ बढ़िरहेको छ, नयाँ विदेशी लगानीकर्ता पनि ल्याउनु पर्ने अवस्था छ। अब हाम्रो नीति त पुरानै छ, अघि पनि सरले केही कुराहरू उकाइसक्नु भयो त्यसको छलफलमा, यो नीतिगत सुधार चाहिँ हामीले तत्काल गर्नुपर्ने काम दीर्घकालमा र मध्यकालमा चाहिँ कसरी अगाडि बढ्नुपर्छ यो क्षेत्रलाई सुधार गर्दै अगाडि बढ़ाउनको लागि?
3: जस्तो सरकारले अब थुप्रै कुराहरू यी कुराहरूलाई राखेको छ, यसलाई कानून बनाउनु पर्यो कि, जस्तो अहिले सनसेट लको कुरा गरेका छ, लगानु पर्यो, लगानी गर्नको लागि सहज खालका वातावरण बनाइदिनु पर्यो सबभन्दा ठूलो कुरा, र लगानी गर्नलाई आकर्षित हुने खालका, किनभने आज त हामीलाई चाहिएको छ, त्यस कारणले त्यो खालको गर्नु पर्यो। र विदेशी लगानीको कुरा पनि अब अहिले बजेटको कुरा गर्दा, नीति तथा कार्यक्रमको कुरा गर्दा, यो सहयोगी कुरा गर्दाखेरि एकदम आकर्षित छ, तर त्यसलाई कानूनमा परिवर्तन गर्नु पर्यो कि, कानूनमा परिवर्तन नगरिन्जेलसम्म केही पनि सम्भव हुने रहन्छ। किनभने हिजोको योभन्दा अघिल्लो वर्षमा पनि हामीले बजेटको स्वागत गर्यौं, थुप्रै ऊर्जाका कुराहरू पर्याएका छन्, यही पर्याएको छ, जस्तो ईआईए यति दिनमा सक्ने भनेर बनाएको छ होइन, त्यसपछि अरू ट्रान्समिसन लाइनका कुराहरू छन्, थुप्रै कुराहरू छन्, तर त्यो कहिले लागू भएन कि। भ्याटमा पर मेगावट 50 लाख रिफन्ड गर्ने भनेर बजेटमा आयो, तर त्यो लागू भएन, अब कुन दिन अब मुद्दा जानुपर्ने स्थिति आइसक्यो। त्यसले गर्दाखेरि सरकारले गरेका कुराहरू यसलाई जति अहिले गरेका छ, धेरै मागेर सरकारले गर्न नसक्ने कुरा मागेर पनि हुँदैन, कम्तीमा कमिट गरेका छ, यसलाई कानूनत कानून बनाउँदाखेरि, यसका नीति नियम बनाउँदाखेरि बुढा हाम्रा सल्लाह सुझाव निजी क्षेत्रको चाहने निजी क्षेत्रहरूले त्यो पनि दिन्छन्, तर यसलाई तुरन्त लागू गरेर र सरकारले ऊर्जाको क्षेत्रलाई अगाडि बढाउने भनेर एउटा पब्लिक अनाउन्समेन्टै गरेर र जनताहरू लगानी गर्नको लागि तपाईँहरू पनि आउनुहोस्, हामी राज्यले बनाउने नीति नियम र कानून हामी बनाउँछौँ, तपाईँहरू लगानी गर्नुहोस् भन्ने खालको वातावरण बनाइदियो भने नेपाली जनताले पनि धेरै लगानी गर्न सक्छन्। विदेशमा बस्ने नेपालीहरू छन् अनि नपुगेका मात्रै विदेशीहरूलाई लगानी गर्ने हो, र सरकारले अहिले अगाडि बढ़िरहेको छ, यसलाई चाहिँ नीतिगत सुधारहरू गरेर अगाडि बढ्नुपर्छ।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: एउटा चाहिँ ट्रान्समिसन लाइनमा निजी क्षेत्रलाई दिइनेछ भनेर भनेको छ र यो ट्रान्समिसन लाइन समस्या पर्यो। अर्को कुरा, निजी क्षेत्रलाई पनि विद्युत व्यापारको लागि अगाडि बढाइनेछ भनेर भनेको छ। वास्तवमा सरकारले सबै कुरा सरकारले नै गरेर सकिन्छ भन्ने हुँदैन र जी2जीमै काम गर्दाखेरि कहिलेकाहीँ थुप्रै प्रोसेसहरू हुन्छ र भारतमा पनि थुप्रै निजी क्षेत्रहरू झनै 50-60 निजी क्षेत्रका कम्पनी छन् विद्युत व्यापारमा काम गर्नेहरू। त्यस कारण निजी क्षेत्रले काम गरे पनि छिटो छरितो काम गर्न सकिन्छ। त्यसैले गर्दाखेरि निजी क्षेत्रलाई पनि, फेरि निजी क्षेत्रले उत्पादन गर्दै गरेका बिजुलीहरू म आफै निजी क्षेत्रका कम्पनीहरू आइदिए भने बेच्नको लागि सजिलो हुन्थ्यो भन्ने खालको कुरा पनि हो र हामीलाई उत्पादन गरेर हामीलाई पुगेको बढी भएका बिजुलीहरू छिमेकी देशहरूमा बिक्री गर्नको लागि सरकार पनि त्यही अनुसारले लबिङ गरिरहेको देखिन्छ र अहिले भर्खरै भएको अब राष्ट्रपतिका सभापतिको भिजिटमा पनि ऊर्जालाई अलिकति प्रायोरिटी दिया देखिन्छ र यो परराष्ट्र मन्त्रीजीको भिजिटमा पनि ऊर्जाका कुराहरू अलिकति उठाइएको जस्तो देखिन्छ र अहिले हेर्दाखेरि मध्य पूर्व एसियाको यो के अरे क्षेत्रको यो हेर्दाखेरि त्यहाँको सङ्कटले गर्दाखेरि भारतमा पनि कुनै न कुनै किसिमको सङ्कट होला जस्तो देखिन्छ र यो नै राइट टाइम हो। यसलाई हामीले चाहिँ राम्रोसँग उसँग डिल गर्न सक्यो भने लङ टर्म व्यापार गर्न सकिन्छ भारतसँग। त्यसैले गर्दाखेरि सरकार बढीभन्दा बढी बिजुली नेपालमा खपत गरौँ भनेर लागेको छ र त्यो सँगसँगै बढी भएका बिजुलीहरू चाहिँ कसरी छिमेकी देशहरूमा बेच्ने भनेर त्यो अनुसारले लागेको छ र निजी क्षेत्रहरू पनि तपाईँहरू पनि तयार हुनुहोस् है भनेर भने जस्तो देखिन्छ।
8: यो अहिलेसम्म हाम्रो एग्रिमेन्ट सम्झौता भनेको भारत र बंगलादेशसँग छ होइन, विद्युत निर्यात विस्तारका लागि सरकारले यी देशहरूसँग थप विस्तार गर्नको लागि के गर्नुपर्छ?
7: कम्तीमा यो अहिलेकोलाई 10,000 मेगावाट भारतमा बेच्ने भनेर भनेको छ, यसलाई चाहिँ लङ टर्म एउटा पीपीए गरेर अब 50 वर्षको लागि 30 वर्षको लागि बेच्ने भन्ने खालको एउटा नीति लिनुपर्छ। र त्यो बाहेकका किनकि यो अहिले सबभन्दा समस्या प्रत्येकचोटि के अरे एप्रुभल लिनुपर्ने स्थिति छ र एप्रुभल नदिने र हामी नेपालबाटै 80,000 मेगावाट बिजुली यो दिनमा दिन सक्छौँ है भन्ने, किनभने अहिले त हामीसँग पनि बिजुली छैन, 2-3 महिना 4 महिना बिजुली हुन्छ, अर्को 5-6 महिना बिजुली उनीहरूसँग किन्नुपर्छ होइन, त्यसले गर्दाखेरि कम्तीमा हामी उत्पादन गर्छौँ यति बेच्न सक्छौँ भन्ने हिसाबले हामीले कन्क्रिट प्लान पनि दिनुपर्छ र भारतसँग पनि कम्तीमा ल है हामी हाम्रा यति बिजुली दिन सक्छौँ तिमी 30 वर्षको लागि 50 वर्षको लागि किन्थ्यौ भनेर त्यो अनुसारले हामीले उहाँहरूसँग छलफल गर्न सक्यो भने कम्तीमा एउटा लङ टर्म व्यापार स्थायी व्यापार हुन्छ। त्यस कारणले गर्दा सरकारले यतातिर पनि लागेर दिएको छ र कोही कोही बेला अब बर्खामा बढी भएका बिजुली त्यसलाई त अब डेली बेसिसमा अब यो एक्सचेन्जमा लगेर बेच्दा पनि त्यो फरक हुन्छ, तर हाम्रो अलिकति ब्याङ्क फाइनेन्सिङ गर्नुपर्ने भएको हुनाले गर्दाखेरि लङ टर्म एग्रिमेन्ट गराउन सक्यो भने कम्तीमा सुरक्षित लगानीकर्ताहरू पनि सुरक्षित हुन्थे।
8: जस्तो सर एउटा कुरा मलाई जान्न मन लाग्यो, तपाईँ एउटा इपानको नेपालको अध्यक्ष पनि भएको नाताले यो जस्तो बर्खामा बढी भएको बिजुली हाम्रो हिउँदमा घटिरहेको हुन्छ, बिजुली पुगिरहेको हुँदैन, यो स्टोर गर्ने सिस्टम चाहिँ के छ हाम्रो नेपालमा, त्यो छ कि छैन वा विश्वमा चाहिँ के छ यसमा?
7: होइन, स्टोरेज प्रोजेक्टहरू बनाउन थालेका छन् भर्खरै, यो पहिला त अब सजिलो खालको नीति थियो, अब किन बिजुली चाहिएको थियो उत्पादन गरिहाले, अब चाहिँ बिस्तारो स्टोरेज प्रोजेक्टलाई यो बजेटले पनि स्टोरेजलाई अलिकति प्रायोरिटी दिएको छ एउटा कुरा। अर्को चाहिँ सर्ट टर्म स्टोरेज भनेको त ब्याट्री नै भनेको, ब्याट्री अब कतिसम्म यो ग्रिन इनर्जी हो कि होइन भन्ने कुरा आउँछ, तर लङ टर्म स्टोरेजको लागि त जस्तो कुलेखानी जस्तै चाहिँ अब त्यस्ता प्रोजेक्टहरू बनाउनको लागि सरकारले थुप्रै खालका प्रायोरिटीहरू दिएका छन्, अब यो फाइनेन्सिङदेखि लिएर यो आइपिओ जाने सुविधाहरूदेखि लिएर थुप्रै यो बजेटले पनि गरेका छ। त्यस कारण अबका दिनहरूमा त्यतातिर सरकार अलिकति अगाडि बढ्छ कि भन्ने लाग्छ, तर हिजोको दिनमा अब यो रन अफ रिभर नै चलाएको थियो, तर त्यति हुँदा पनि के चाहिँ राम्रो छ भने हामीसँग बर्खामा बढी बिजुली हुन्छ र हिउँदमा कम हुन्छ। हामीसँग बर्खामा चाहिँ बढी भएका बिजुली भारतका कतिपय हाम्रा सहरहरूमा बर्खामा धेरै बिजुली चाहिन्छ अत्याधिक गर्मीका कारणले गर्दाखेरि, त्यसले गर्दाखेरि हामीलाई नेचरले पनि साथ दिएको छ। यो कुरालाई हामीले साँच्चै नै उहाँहरूसँग रिलेसन मेन्टेन गरेर यो कुरालाई चाहिँ साँच्चै व्यापारमा बदल्न सक्यो भने हामीलाई पनि फाइदा हुन्छ, उहाँहरूलाई पनि फाइदा हुन्छ।
8: भनेपछि अब निर्यातमुखी जलविद्युत परियोजनाका लागि सरकारले विशेष व्यवस्था कायम गरेर अगाडि बढ्न चाहिँ आवश्यकता छ,
7: त्यो चाहिँ अपरिहार्य हो, किनभने अहिले 12,000 मेगावाट उत्पादन अहिले अब केही गरेन भने पनि 12,500-13,000 पुग्छ, सबै खपत गर्न सकिन्छ कि सकिँदैन भन्ने एउटा कुरा, 13,000 खपत गर्यो भने पनि फेरि हिउँदमा त हामीसँग 4-5,000 हुन्छ, फेरि 6-7,000 बिजुली मेगावाट बिजुली उसँग किन्नुपर्ने हुन्छ। त्यस कारणले हाम्रो प्रायोरिटी भनेको 12 महिना हामीलाई कति बिजुली चाहिन्छ त्यति बिजुली कि 12 महिनालाई पुग्ने बिजुली हामी खपत गरौँ, मिनिमम कति सरकारले 13,500 भनेको छ, 13,500 12 महिनालाई खपत गरौँ र त्योभन्दा बढी उत्पादन भएको बर्खामा त हामीसँग बढी हुन्छ जहिले पनि, ती बिजुलीहरू कसरी छिमेक देशमा भारत छ बङ्गलादेश छ अब अलिअलि भनौँ न 5,000 मेगावाट त चाइनातिर बेच्न सकिएला, त्यतातिर चाहिँ अलिक पहल गर्नुपर्ला।
8: जस्तो सर अब अहिले यो मध्य पूर्वमा चलेको यो द्वन्द्व छ नि, यसले हाम्रो यो ऊर्जा क्षेत्रमा चाहिँ कतिको प्रभाव पारेको छ कि नै?
7: अनि प्रभाव त जस्तो इन्धनको मूल्य बढेको छ त्यसले एकदम ठूलो प्रभाव पारेको छ, तर यसलाई अपर्च्युनिटीको हिसाबले हेरेर सरकारले अब साँच्चै यस्ता खालका समस्याहरू भोलि पनि पर्ने रहेछन् र ऊर्जा उत्पादनमा बढी जोड दिएर र यस्ता खालका उद्योग धन्दाहरू कल कारखानाहरू र यो कम्तीमा खाना पकाउनेदेखि गाडी चढ्नेदेखि लिएर डेली हामीलाई ऊर्जा चाहिने ठाउँहरूमा चाहिँ कम्तीमा विद्युतले त्यसको परिपूर्ति गर्यो भने कम्तीमा धेरै टेन्सन लिएर जनताहरू हिँड्नु पर्दैन थियो, किनभने आजको दिनमा पनि त यो ग्यासको लाइन कति लामो हुन्थ्यो होला, अहिले त छैन नि, कम्तीमा एकछिन ढिलो छिटो होला, खाना त पकाएर खान पाउँछु भन्ने त छ नि इन्डक्सनले गर्दाखेरि होइन, त्यसले गर्दाखेरि सरकारले यसलाई चाहिँ अलिकति जोड दिनुपर्छ भन्ने लाग्छ। र अब परनिर्भर होइन, आत्मनिर्भर हुने, स्वदेशी उत्पादनलाई खपतको बढाउने सरकारले पनि त्यो प्रायोरिटी दिने र हामी जनताले पनि त्यतातिर लाग्नुपर्छ।
8: जस्तो यो उत्पादन बढ्दै जाँदा आन्तरिक खपत बढाउने भनिरहँदाखेरिमा जुन अब सरकारले भर्खर एउटा जुन ट्याक्स लगाइदियो, भ्याट लगाइदियो, यसले चाहिँ यो जलविद्युत हाम्रो यो प्रयोगमा चाहिँ केही फरक पार्छ कि नै?
7: अलिक ठुल्ठुलालाई अब ऊ होला, तर हेर्दाखेरि थोरै तिर्नेहरूलाई त्यति धेरै ठुलो धेरै पैसामा लाउनु हुन्थ्यो हुँदैन, त्यो एउटा फरक कुरा हो। र हामी चाहिँ हाम्रा बिजुली हामी बेच्छौँ नि, हामी बिजुली हाम्रा बिजुलीमा चाहिँ भ्याट लाऊ भनेर हामी भनिरहेका थियौँ हामीले धेरै, किनकि हामीले भ्याट क्लेम गर्न पाएनौँ। तर एकदम हेर्दाखेरि त्यस्तो एकदमै धेरै ठुलो असर पर्छ जस्तो लाग्दैन निम्न तथा मध्यवर्गकालाई, र अलिकति ठुलो चलाउँछु भन्नेलाई चाहिँ अलिकति केही भन्दा अलिकति बढी चाहिँ देखिन्छ। अब सबैतिर कुरा त उठिरहेको छ, अब ट्याक्स बढाउँदाखेरि त उठिहाल्छ, कति ठाउँमा घटाएको छ होइन, अब हाम्रै 10 लाखसम्मको इन्कमको कुरा गरेको छ, त्यो ठुल्ठुला इन्कमहरूलाई पनि छ। अब सरकार चल्नु पर्यो, त्यसैको लागि बढायो होला यसमा, तर सरकारले यसलाई कसरी सोचेर चाहिँ अगाडि बढाउनु पर्छ भन्ने लाग्छ।
8: जस्तो जसले अलिकति सानो उद्यमहरू गर्छ नि बिजुली बढी खपत गरेर, उनीहरूलाई त केही असर पर्ने जस्तो देखिन्छ नि होइन?
7: त्यो सानतिनो उसलाई त अलिकति 5% फरक पर्ने भयो, र सर्टेन 50 किलोवाट भन्दा माथि बढ्नेलाई 5% बढ्यो भनेर सोच्दा हुन्छ। त्यो सानसानोलाई त बढेन छ, किनभने अस्ति अर्थमन्त्रीज्यूले हिसाब गरेर देखाउँदै हुनुहुन्थ्यो 1000 तिर्नेलाई 25 रुपियाँ बढ्यो भनेर, त्यसले गर्दाखेरि जति बढ्दै गयो त्यो छ। तर के चाहिँ हुनुपर्छ भने एकदमै धेरै खपत गर्छु भन्नेलाई ट्याक्स लिने भ्याट लिने अर्कै कुरा, तर अलिकति रिबेट दिने चलन चाहिँ गर्नुपर्छ। धेरै बिजुली खपत गर्छु भन्नेलाई चाहिँ त्यो भोलिका दिनहरूमा त्यो अलिकति त्यसलाई इन्सपायर गर्ने नीति चाहिँ ल्याउनुपर्छ। र ग्याप पनि धेरै छ हामीले बेच्ने र सरकारले बेच्नेमा, भोलिको दिनमा बा रेटै घटाइदिन्छ कि बिजुलीको, त्यो त्यताबाट सब्सिडी दिन सक्छ सरकारले अब चाह पनि। र यसैले साना उसलाई चाहिँ त्यति धेरै असर पर्या देख्दैन, र बिचका र ठुलालाई चाहिँ अलिकति केही न केही पैसा बढ्यो।
8: जस्तो अब यसरी हाम्रो आयोजनाहरू बढ़िरहेको छ नि, एकदम छिटो तत्काल आयोजना बनेर नेपालले फाइदा लिन सक्ने त्यस्ता ठूला आयोजनाहरू चाहिँ के के छन्? कस्ता कस्ता आयोजनाहरू?
7: थुप्रै आयोजनाहरू छन्, जस्तो 12,500 मेगावटकामा 43,000 बनिसक्यो, र अर्को 5,000 भन्दा बढी झन्डै 6,000 मेगावाट कन्स्ट्रक्सनमा छन्। भनेपछि यी त 2-3 वर्षमा बन्छन्। अर्का 2,000 भन्दा बढी आयोजना चाहिँ फाइनेन्सियल क्लोजरका चरणमा छन्। भनेपछि धेरै आयोजनाहरू बन्ने चरणमा छन्। अहिले सरकारले अब फर्दर म केही गर्दिनँ भनेर निर्णय गर्यो भने पनि झन्डै 12,500 वर्षमा पनि 11,000 मेगावाट बिजुली उत्पादन हुने चरणमा पुगिसकेका छन्। ती बाहेकका अरू थुप्रै आयोजनाहरू निजी क्षेत्रले पनि ठुल्ठुला 300, 400, 500 मेगावटका आयोजनाहरू लिएर पिपीएको पर्खाइमा बसेका छन्। अब त्यो पिपीए कहिले खोलिदिने भन्ने सरकारको निर्णय बित्तिकै उनीहरू अगाडि बढिहाल्थे। त्यसैले गर्दाखेरि सरकारले जुन खालको सोच लिएर अगाडि बढ्छ, हामी त अझ के भन्छौँ भने अहिले थुप्रै सरकारले यो वर्ष पनि धेरै आफै गर्ने भनेर भनेको छ। राज्यले म सबै कुरा आफै गर्छु भन्ने राम्रो कुरा हो, राज्य धनी हुन्छ, तर राज्यले गर्दाखेरि राज्यसँग त्यो खालको सोर्स छ कि छैन, त्यो खालको पैसा छ कि छैन, र राज्यले गर्दै गर्दाखेरि कति कस्टमा बनाउँछ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्ने लाग्छ मलाई। किनभने हिजोका उदाहरणहरू हेर्दाखेरि राज्यले बनाएका आयोजनाहरू निकै मगा परेहरू पनि देखिन्थ्यो, र राज्यले नीति निर्माण गरेर नीति ऐन कानून निर्देशिका के हुन्छ त्यो बनाइदिएर निजी क्षेत्रहरूलाई र तपाईँहरू बनाउनुहोस् अगाडि बढाउनुहोस् भनेको खण्डमा अझ त्योभन्दा राम्रा र त्योभन्दा राम्रो कस्टमा पनि बनाउँछ। त्यस कारण सरकारलाई पनि हामीले त्यो त्यसो गर्दा पनि राम्रो हुन्छ भनेर सुझाव त दिएका छौँ, तर अब राज्यले म हामी गर्छौँ भन्यो भने कसैले नगर भन्ने कुरा त आउँदैन।
8: जस्तो अब सरकारले नवीकरणीय ऊर्जा भनेर जस्तो सौर्य ऊर्जा, पम्प स्टोरेज, ब्याट्री स्टोरेज जस्ता क्षेत्रमा बजेटले पर्याप्त ध्यान दिएको देखिन्छ, यो स्टोरेजहरू चाहिँ सबै नै आवश्यकता छ कि नेपाललाई चाहिने चाहिँ प्रमुख स्टोरेज कुन कुन आवश्यकता छ, कसरी अगाडि बढ्दाखेरि चाहिँ भोलि भने सरकारलाई निजी क्षेत्रलाई यसले राहत महसुस दिलाउन सक्छ?
7: अनि सोलर त अब सर्ट टर्म के अरे उसको लागि दिनभरिको लागि हो होइन, सोलर त कति ठाउँमा हुन्छ र चाँडै पनि बन्छ, त्यो राम्रै होस्, अब अगाडि बढिरहेछ राज्य. पम्प स्टोरेज कति सम्भव छ के छ भनेर अब स्टडीको फेजमै छ, र स्टोरेज प्रोजेक्टतिर अलिकति लाग्नुपर्छ सरकारले अलिकति, किनभने हामीलाई पिकिङको बेलामा अथवा यो हिउँदको बेलामै बिजुली कम हुने भएको हुनाले गर्दाखेरि राज्यले त्यतातिर लाग्नुपर्छ र त्यही खालका पोलिसीहरू अगाडि बढाएर लाग्नुपर्छ भन्ने मलाई लाग्छ. र काहीँ न काहीँ मिक्स एनर्जीको विकास त गर्दै जानुपर्छ, किनकि एकै खालका अहिले पनि यस्तो रन अफ द रिभर मात्रै भयो भने हामीसँग हिउँदमा त झनै 30% मात्रै बिजुली हुन्छ, त्यसले गर्दा नपुग्न सक्छ. त्यस कारणले गर्दाखेरि ब्यालेन्सको लागि सबै खालका ऊर्जाहरूलाई अगाडि बढाउनुपर्छ.
8: यो नवीकरणीय ऊर्जामा निजी क्षेत्रको भूमिका बढाउन चाहिँ के गर्नु पर्ला?
7: अनि सरकारको पोलिसी नै हो, होइन सरकारले पोलिसी नीति निर्देशिका जसरी बनाउँछ जसरी अगाडि बढ भन्छ, निजी क्षेत्रहरू अगाडि जाँदै गर्दा अब नाफा देखे भने नै जान्छन्, होइन त्यसले गर्दाखेरि सुरक्षा देखे भने जान्छन् र हाम्रो लगानीको लगानी सुरक्षित छ यो भन्ने ठाउँमा देखे भने जान्छन्. त्यस कारणले गर्दा सरकारले चाहिँ एउटा त्यो नीति त्यो अनुसारको बनाइदियो भने निजी क्षेत्र त जुन ठाउँ खोलिदिन्छ त्यतैपट्टि जान्छन्.
8: हरित ऊर्जा प्रवर्धनका लागि बजेटमा केही कमीहरू छ कि नै?
7: अनि यो भर्खर अब सुरुवात हो, अब ठिकै छ, यसलाई त अगाडि बढाउँदै जानुपर्छ, होइन त्यो त्यसमा त्यति धेरै ऊ छैन, तर कतिपय अब निजी क्षेत्रलाई अगाडि बढाइदिँदै जाँदाखेरि सजिलो हुन्छ.
8: कार्यक्रम बदलिदियो नेपालमा आज हामी बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गरिरहेका छौं. आज हामीसँग हुनुहुन्छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की. ऊर्जा क्षेत्रका लागि आवश्यक कानून सुधार बजेट मार्फत केही सम्बोधन हुँदैछ र केही चाहिँ सरकारले अध्यादेश मार्फत पनि अगाडि लाँदैछ. अब यो कर र राजस्व नीतिहरू छन् जुन ऊर्जा क्षेत्रको लागि, यो ऊर्जा विकाससँग सम्बन्धित कर तथा राजस्व नीतिलाई कसरी मूल्याङ्कन गर्नुपर्छ?
7: होइन हामीले त अब कतिपय सुझावहरू पनि दिएका थियौँ, कस्तो भने ऊर्जा क्षेत्रको यति धेरै विकास गर्ने हो भने अलिकति फ्लेक्सिबल हुनुपर्छ. जस्तो हाम्रो ट्याक्सकै कुराहरू थिए, होइन ऐनमा एउटा ट्याक्स छ तर पछि परिवर्तन गरेर फरक खालको लगाइएको छ, होइन जस्तो 30,000 मेगावाट बनाउने भनेको छ कम्तीमा, अहिले दिइरहेको सब्सिडिजहरू कम्तीमा 30,000 मेगावाट बिजुली उत्पादन गरुन्जेलसम्म, जस्तो अहिले 10 वर्ष ट्याक्स फ्री छ, त्यसपछि 5 वर्ष अर्को 5 वर्ष चाहिँ 50% फ्री भनेर भनेको छ. त्यो चाहिँ लगानी धेरै चाहिने हुनाले गर्दा यो कन्टिन्यू 30,000 मेगावाट पुर्याउन्जेलसम्मलाई यसलाई चाहिँ अब कि 10 वर्षलाई भनेको छ, 10 वर्षलाई छोड दिनुपर्छ भनेर भनिरहेछौँ. सरकारले यस्तो कुराहरूलाई चाहिँ अलिकति सोच्नुपर्छ, किनभने धेरै ठुल्ठुलो इन्भेस्टमेन्ट अरू इन्भेस्टमेन्ट जस्तो होइन. त्यस कारणले गर्दा यो लङ टर्म इन्भेस्टमेन्ट भएकोले लङ टर्म प्लानिङ सरकारले अगाडि लिएर जानुपर्छ जस्तो लाग्छ.
8: अब यो बजेट कार्यान्वयन भए ऊर्जा क्षेत्रमा कस्तो परिवर्तन आउला?
7: यो बजेट त जस्तो पूर्वाधारका क्षेत्र, ट्रान्समिसन लाइनका क्षेत्र र रोडमा एकदमै बजेट दिएको छ, यसमा चाहिँ खर्च गरेर अगाडि बढाउनु पर्छ. बजेटमा भएका कुराहरू कतिपय नीतिगत सुधारहरू गर्नुपर्ने, कति ऐन बनाउनु पर्ने, कानून बनाउनु पर्ने, एकद्वार प्रणाली लागू गरिनेछ भनेको छ. सबै ठाउँ सबै खालका मन्त्रालयको काम एक ठाउँबाट स्वीकृति दिने भनेर त त्यसको छुट्टै कानून बनाउनु पर्ने होला. अब यो कानून बनाउनेतिर, ऐन बनाउनेतिर नीति निर्देशिका के हो त्यो बनाएर चाहिँ यसलाई कार्यान्वयन गर्नेतिर 1 महिना 2 महिना 3 महिना त्यहाँ डेड लाइन पनि लेखा भए 3 महिनाभित्र यो गरिनेछ.

0: यो अहिले सबभन्दा ठूलो पार्टी जनता सामु जाँदादेखि हामीले विश्लेषण गरिरहेका छौँ। उहाँले गरेको घोषणा पत्र हामी पढ्थ्यौँ, होइन, कुन कुन पार्टीका घोषणा पत्रहरू के छन् भनेर त्यहाँदेखि हेर्दै जाँदा उहाँहरू सरकारमा आइसकेपछि देखेर अहिलेसम्म बजेटसम्म आउँदाखेरि वास्तवमा केही काम गर्न खोज्या हो कि देखिन्छ, र कतिपय ठाउँमा अब आलोचित हुने आफ्नो ठाउँमा छ, तर हेर्दाखेरि विकासका कुराहरूलाई अगाडि बढाउने हो कि जस्तो देखिन्छ सरकारले। र यी कुराहरूलाई अगाडि बढाउने त भने तर यसमा नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनुपर्छ, र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन् होइन, नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। अब अर्थमन्त्रीज्यूले भन्दाखेरि सरकार प्रधानमन्त्रीज्यूको त्यो खालको कुरा छ अरे, त्यसमा पनि हामीलाई त नीतिगत सुधार मात्रै गरिदेऊ भनेर भनेको छ होइन, त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ, र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
1: अब तपाईँ यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको अध्यक्ष, अब अलिकति संस्थागत कुराहरू गरौं न, तपाईँको कार्यकाल सकिँदैछ शुक्रबार, हाम्रो अब साधारण सभा र अधिवेशन पनि छ, कस्तो रह्यो यो 3 वर्षीय कार्यकाल? यत्रो निजी क्षेत्रमा आउनुभयो, लगानी गर्नुभयो, यसमै बस्नुभयो, यसबाट बस्दा बस्दै संगठन निर्माण भयो, संगठनमा आबद्ध भएर यसरी अध्यक्ष भएर यो 3 वर्षलाई चाहिँ तपाईँ कसरी सम्झिनुहुन्छ?
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ नेपाल भन्दा पनि इपान भनेर जनता जनताहरूले चिन्न थालेका छन्। प्रत्येक पोलिटिकल पार्टीहरूले, माननीयज्यूहरूले र सबैले इपान भनेर एउटा चिन्ने खालको खालको र वास्तवमा यो देशको लागि केही गरिरहेको संस्था हो है भनेर त्यो खालको एउटा छ, र नेपालीले मात्र होइन विदेशीहरूले पनि, कूटनीतिक नियोगहरूले पनि र उहाँहरूले पनि बोलाएर अब छलफल गर्न थाल्नु भएको छ, एउटा त्यो काम गर्यो। अर्को कुरा, वास्तवमा यो क्षेत्रलाई अगाडि बढाएन भने बाँकी कुराहरू सम्भव छैन भन्ने कुरा हामीले सरकारलाई बुझाउन सफल भयौँ, पोलिटिकल पार्टीहरूलाई बुझाउन सफल भयौँ हामीले, र यी क्षेत्रहरूलाई विकास गर्ने हो भने कम्तीमा 5-7 वटा काम गर्नुपर्छ है भनेर हामीले सरकारलाई, अब योभन्दा अगाडि सरकारलाई अथवा पोलिटिकल पार्टीहरूलाई हामीले प्रत्येकचोटि एडभोकेसी गरौँ, र हामीले प्रत्येक पार्टीका माननीयहरूसँग बसेर हामीले छलफल गऱ्यौँ, वास्तवमा ऊर्जा के हो, किन हो, र यसका समस्याहरू के छन्, र यसलाई कसरी अगाडि बढाउने भन्ने खालका कुराहरू भन्न थाल्यौँ, र वास्तवमा त्यही कुराहरूलाई हेर्दै जाँदाखेरि यो इलेक्सनको माझमा पनि मेजर पार्टीहरूले गरेका कमिटमेन्ट, जनताहरूसँग लेखेको बाचाहरू हेर्दाखेरि लाइसेन्सको म्याद 50 वर्ष हुनेछ, विद्युत व्यापार निजी क्षेत्रलाई, ट्रान्समिसन लाइन निजी क्षेत्रलाई, पीपीए खोलिदिने कुराहरू र एकद्वार प्रणालीका कुराहरू, ऊर्जा आयोजनाहरूलाई सुरक्षाका कुराहरू, यी सबै कुराहरू हामीले प्रत्येक दललाई हामीले बुझाउने कोसिस गर्यौं। वास्तवमा उहाँहरूले बुझ्नु गरेर वास्तवमा यसको महत्वलाई बुझ्नुभयो होइन, र त्यही कुराहरू घोषणा पत्रमा आए, र हिजोको दिनहरूमा हेर्दाखेरि घोषणा पत्रमा मात्रै आउँथ्यो, कार्यान्वयन हुँदैन थियो, थुप्रै घोषणा गरे हुन्थ्यो, बाचा बिर्सिन्थे, 5 वर्षपछि सम्झिन्थ्यो, तर यो सरकारले तुरुन्तै ती जे हामीले बुझाउने कोसिस गरेका थियौं, उहाँले जे बुझ्नु भएको थियो त्यो घोषणा पत्रमा जे थियो त्यही कुराहरू कन्टिन्यू हुँदैखेरि बाचा पत्र सय बुझे, त्यसपछि यो पनि वास्तवमा हाम्रा यो ठूलो उपलब्धि हो भन्ने लाग्छ हामीलाई। त्यसैले गर्दाखेरि हामीले 3 वर्षमा जे कुरा स्थापित गर्न खोजेका थियौं, जे कुरा गर्नुपर्छ है सरकारले अब यो देशलाई विकास गर्नको लागि भनेर हामी जे कुरा भनेका थियौं, यी कुराहरू सबै सरकारले बुझेर आफ्नो यो कार्यक्रममा अथवा सरकारले गर्नुपर्ने कुराहरूमा राखेका छ, र अब

0: भनेको चाहिँ र मलाई के लाग्छ भने हामी सफल यो टेक एन्ड पेका कुराहरूमा त्यत्रो विवाद भयो होइन, आज टेकर पेमा पिपिए गरिन्छ भनेर सरकारले भन्यो होइन, 10 मेगावटसम्मका पिपिए खुल्ला थियो त्यसलाई रोकिदिएको थियो, अहिले 10 मेगावटसम्मकालाई खुल्ला छ भनेर सरकारले भन्यो। वास्तवमा एउटा एकदमै ठुलो सक्सेस हो भन्ने मलाई लाग्छ हाम्रो, र एउटा मेरो पनि सफलता हो भन्ने लाग्छ। सँगसँगै अर्को ठुलो सफलताको कुरा गर्दा, हाम्रा इफानमा पनि इन्टरनल विधानका विवादहरू थिए, बाहिरको मान्छे आउनै नसक्ने, कार्टेलिङ गर्यो भनेर खालका कुराहरू निस्किया थिए होइन, त्यसको पनि अन्त्य गरिदिने भनेर वरिष्ठ उपाध्यक्षसम्मलाई जो पनि लड्न पाउने भनेर विधान कार्य समितिले पास गरेर एजिएममा लाने भनेर थाले। योभन्दा लोकतान्त्रिक, योभन्दा प्रजातान्त्रिक होइन, यो त निर्णय नै हुन सक्दैन। वास्तवमा मैले मेरो कार्यकालको अन्त्यमा, अहिले हुन त हामी आउनुभन्दा अगाडि अथवा अहिलेसम्म सदस्य भन्दा बाहेक अरू बाहिरको मान्छेहरू आउन पाइँदैन, तर अब विधान संशोधनका लागि लाँदैछौँ हामी, के अरे वरिष्ठ उपाध्यक्षसम्म जो कोही लड्न पाउने ऊर्जा क्षेत्रका सञ्चालकहरू भनेर हामी लिएर जाँदैछौँ भनेपछि, वास्तवमा मलाई के लाग्छ भने एकदमै सफलतापूर्वक रह्यो, सफल रहेँ म, र अब आउनेका जति पनि साथीहरू हुनुहुन्छ, सरकारले जुन अहिले बजेटका कुरा गर्यौं, सरकारका नीति तथा कार्यक्रमका कुरा गर्यौं, यी कार्यक्रम यी कुराहरूलाई लागू गराउनेतिर, कार्यान्वयन गर्नेतिर मेजर फोकस हुन्छ भन्ने मलाई लाग्छ।
1: तपाईँको जस्तो नयाँ कार्यकालमा अब तपाईँ चाहिँ रहनुहुन्छ या रहनु हुँदैन, वा तपाईँको उम्मेदवारी पर्छ या पर्दैन?
0: निवर्तमान अध्यक्ष भनेर त्यो छ, त्यो त्यो हिसाबले कमिटीमै रहन्छु रहनेछ, तर हामी एक कार्यकाल मात्रै बस्ने भनेर त ऊ गरिसकेका छ, त्यस कारणले गर्दा आ फेरि हुँदैन, म पछि अब अहिलेको वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने भनेर हामीले निर्णय गरिसकेका छौँ, र त्यसपछिका बाँकीमा मिलाएरै लाने भनेर अहिले कुरा गरिरहेका छौँ। अब आकांक्षीहरू धेरै हुनेछ, अहिले थोरै छन्, अर्को वर्षदेखि त जो पनि आकांक्षी हुन पाइयो, त्यस कारणले मलाई खुसी चाहिँ कम्तीमा एउटा लोकतान्त्रिक प्रजातान्त्रिक होइन चाहिँ विधान बनाइयो भन्ने लाग्छ, र अहिलेदेखि नै क्षमता देखाउँदै अगाडि बढ्यो भने अब आउने दिनहरूमा सबैलाई खुला गरेर अगाडि बढाएको छौँ।
1: अब नयाँ आउने कार्य समितिलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ? अब अहिलेको अध्यक्ष जाँदै हुनुहुन्छ,
0: अनि जस्तो हामीले स्थापित गरेका कुराहरू सबै कुराहरू सरकारले बुझ्या छ, र हामीले सरकारलाई बुझाउने कोसिस गर्यौँ, र सरकारले बुझ्या छ र बुझेर आफ्नो सबै कुराहरूमा सरकारका कार्यक्रमदेखि लिएर बजेटसम्ममा परेका छन्, र हामीलाई सबै कुरा बजेटमा पर्नुपर्छ भन्ने होइन, हामीलाई कानूनका कुराहरू हुन्छन्, कोही कोही ऊर्जा मन्त्रालयले गर्नुपर्ने हुन्छ, कोही विद्युत प्राधिकरणले गर्नुपर्ने हुन्छ, त्यस कारण यी कार्यान्वयनतिर लाग्नु पर्यो सरकारलाई, र सरकार सँगसँगै मिलेर अगाडि जाने हो, र विद्युत प्राधिकरण त्यसपछि अब यो हाम्रा सानातिना विभाग र अन्य ठाउँमा हाम्रा समस्याहरू छन्, विद्युतपत्र बोर्डमा समस्या छ, यो के अरे सीडीएसीमा डबल हाइजिनको कुराहरू उठिरहेका छन्, यस्ता यस्ता कुराहरू छन्, यसमा चाहिँ अब सरकारसँग लबिङ गरेर यी कुराहरूलाई सर्ट आउट गर्नेतिर सर लाग्नुपर्छ, र मलाई अब लाग्दैन अब अब आउने साथीहरूले धेरै मेहनत गर्ने होइन, अब सरकारले आफूले भने जति काम गरिदिने, नीति बनाइदिने र 30,000 मेगावाट बनाउने भनेर भनेको छ, र त्यो अनुसारको काम गरिदियो भने हामी गएर प्रोजेक्ट बनाउने त्यतातिर लाग्नुपर्छ भन्ने लाग्छ।
1: अब अन्त्यमा सर, अब केही छ ऊर्जा क्षेत्रसँग सम्बन्धित केही मैले सोध्न छुटेका, केही आफूलाई भन्न मन लागेका?
0: त्यस्तो त खासै केही छैन, कस्तो भने हामी अहिले धेरै आशावादी छौँ यो सरकारप्रति, र सरकार सँगसँगै मिलेर, हुन त हिजोको दिनमा पनि सरकारलाई सघाएकै हामी निजी क्षेत्रहरू सरकारभन्दा फरक हिसाबले अगाडि बढ्न पनि सकिँदैन, र सरकारले थुप्रै खालका कुराहरू गर्छु भनेर अगाडि बढाएछ, र हाम्रो सोच भन्दा पनि अगाडि बढेर गर्छु भनेर अगाडि बढाएछ, र कम्तीमा सरकारले गरेका वाचा, सरकारले गरेका कमिटमेन्टहरू र सरकारले गरेका बजेटका कुराहरू, यी कुराहरू कतिपय कुराहरू कानूनमा बनाएर गर्नुपर्ने पनि छन्, यी कुराहरू पूरा गर्नतिर लागेर थुप्रै अड्केर बसेका पिपीहरू छन्, कम्ती यिनीहरूलाई पनि खोलिदिएर अगाडि बढाइदिँदै जाने हो भने वास्तवमा सरकार, नेपाल सरकार अथवा नेपाली जनताले कल्पना गरेको देश बनाउनका लागि निजी क्षेत्र चाहिँ नेपाल सरकार सँगसँगै छ भन्न चाहन्छु।
1: हस्, समय र जानकारीका लागि सरलाई यति धेरै ऊर्जासँग सम्बन्धित जानकारी हामीलाई दिनुभयो, हाम्रा श्रोताहरूले सुन्न पाउँछन्, यसको लागि धेरै धेरै धन्यवाद।
0: मलाई पनि विशेष धन्यवाद, किनभने यो अब धेरै नेपाली धेरै श्रोताहरूमा आज पुग्छ, वास्तवमा मेरो भ्यूहरू पुर्याउन सहयोग गरिदिनु भयो, त्यसको लागि धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्की। आज हामीले बजेटमा ऊर्जा क्षेत्र समस्या र सम्भावनाका बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
4: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डमा 4 वटा पुल सञ्चालनको तयारी। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी। अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो। हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सड़क खण्डमा 4 वटा पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरे खोला, चिरौंदी खोला, गोमती खोला र हुम्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको डकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रंग रोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी नै छन्। हुम्दी र चरौंदी खोलाको पुल निर्माणाधीन छ। ती पुलको भुइँ र पिलरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अलकत्राको भाव बढ़ेर आउन छोडेपछि त्यहाँ कालो पत्रको काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ। निर्माणको काम 43% सम्पन्न भएको छ। यस खण्डमा 38.86 किलोमिटर सड़क पर्दछ। मलेखु, बेनीघाट र मुगलिन खण्डमा 2 किलोमिटर सड़क 6 लेनको बन्नेछ। रमाइलो डाँडा, कुरिनटार, फिसलिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार क्षेत्रका 7 किलोमिटर सड़क 4 लेनको हुनेछ। सड़कका विभिन्न क्षेत्रमा कालो पत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सड़क सुरक्षा, पुल निर्माण लगायतका काम भने बाँकी छ। यो सड़क विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सरकारले डेंगीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगी रोकथाम तथा नियन्त्रण क्षेत्रीय योजनामा आउने 5 वर्षभित्र संघीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेंगी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। योजना अन्तर्गत डेंगीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। यो योजना अन्तर्गत सरसफाई बढ़ाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने, यसका लागि हरेक हप्ता विशेष सरसफाई सफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम संचालन गर्ने योजना सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा पोखरी आदि डेंगी वाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कड़ाईका साथ लागू गर्ने तथा आम उपभोक्ता ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढ़ाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढ़ाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पहिरोको कारण अवरूद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा खुलेको छ। हिजो र अस्तिको अविरल वर्षाले सड़क अवरूद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सड़क खण्डको नरहरीनाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफूसम्म ठाउँ ठाउँमा लेदो सहितको पहिरो गएर अवरूद्ध बनेको थियो। दुई दिनसम्म वर्षा को कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सड़क खण्डको खुलालुदेखि लैफूसम्म ठाउँ ठाउँमा पहिरो लेदो खसेको र पहिरो हटाई सड़क सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सड़कको माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम रहेको, साथै सड़क साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेका तथा साउन 12 गतेसम्म पनि 49 पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रे योजनाको अभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली पनि गठन गरिएको छ। अब विदेशको खबर। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोप्स आरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी संचार माध्यमहरूले आईआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढ़ेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यस यता दुवै पक्ष बीच बेला बेलामा आक्रमण र अति आक्रमण प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले मध्यपूर्व झन गम्भीर संकटतर्फ धकेलेको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना, बोय, जे बल्विन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र माना लगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। चार बञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै एक दुई दिनमै मनसून भित्रिने सम्भावना। मुगलिन मलेखु सड़क खण्डका 4 पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि शुरू हुँदै। डेंगीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि शुरू हुँदैछ।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री एग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, श्री एग्रोभेट है, श्री एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically but personally. Because true education is about discipline, leadership and values. Whether your path is science, management or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: सूचना,
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको
5: नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
5: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान सारवाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455368894।

0: Media Extreme Energy Drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी अघि भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिन्फोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430.
2: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
6: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो.
6: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत.
8: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक
0: उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक

0: तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-59960 र 97-688-84-566।
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805-24-229।

0: the extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
3: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. Aile thik 10 baje ko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: यही जेठ 30 गते शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा, ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
6: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9865555606।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230। र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
10: एसई सकियो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
13: सबैको मन छुने
12: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5699।

0: Mania Extreme Energy Drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।

0: खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
0: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97।

0: 99 33 975 र 98 145 84 0 31।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी एफएम

0: बीमा सम्बन्धी अत्यन्त जरूरी सूचना। जीवनमा आइपर्ने अकल्पनीय घटनाबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न आफ्नो जीवन र सम्पत्तिको बीमा गरौं। बीमा गर्दा बीमाको प्रस्ताव फारम आफैले भर्ने बानी बसालौं। बीमा कम्पनी वा बीमा अभिकर्ता मार्फत बीमा सम्बन्धी पूर्ण जानकारी लिई जोखिम हस्तान्तरण गरौं। व्यवसाय र अन्य सम्पत्तिमा हुने क्षतिको आर्थिक सुरक्षाका लागि बीमा गरौं। बीमा दावी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गरौं। बीमा सम्बन्धी कुनै जिज्ञासा, गुनासो वा समस्या भएमा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय कालुनचोक वीरेन्द्रनगर सात सुर्खेतमा सम्पर्क राखौं।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
2: सूचना
0: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
2: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।

0: हाल्नु, लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरूवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो भेरी
3: एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा 33 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, झण्डै 17,000 आयोजना सिफारिश। कर्णालीका स्थानीय तहमा अझै 1300 कर्मचारीको दरबन्दी खाली र विश्व फुटबलको महाभूकम्प अर्थात विश्वकप फुटबल आजदेखि शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउँदै कर्णाली सहित सबै जसो प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन्। आउँदो 1 गते बजेट ल्याउनुपर्ने भएपछि प्रदेश सरकारहरूलाई यति बेला बजेट निर्माणको चटारो बढ़ेको छ। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अर्बको हारिमा आउने गरी सिलिङ तयार गरिएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार बढ़ाएर वैशाख अन्तिम साता नै सिलिङ वितरण गरिसकेको बताएको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी गराउन सरकारवालासँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ। कर्णाली सरकारले आयोजना छनौटका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधिमा 10 जिल्लाबाट साना ठूला गरी 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधारतर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख रूपियाँ तय गरेको छ भने साना शिक्षा आयोजनाहरूलाई यो सीमाबाट बाहिर राखिएको छ। कर्णाली प्रदेशमा अझै स्थानीय तहमा करिब 1300 कर्मचारीको दरबन्दी खाली रहेको छ। चालू आर्थिक वर्षमा कर्णाली प्रदेश लोकसेवा आयोगले विज्ञापन निकालेको छैन। प्रदेश सरकार मातहतका कार्यालयहरूमा अझै पनि 28% कर्मचारी अपुग रहेको पाइएको छ। गत वर्ष चैत 29 गते बसेको मन्त्री परिषद बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत नहुँदासम्म आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेपछि परीक्षाका लागि लोकसेवाले विज्ञापन नगरिएको जनाएको छ। स्थानीय तहले समेत कर्मचारी माग आकृति फारम नपठाउँदा खुलातर्फ विज्ञापन नखुलेको बताइएको छ। बर्दियामा नदीजन्य पदार्थको उत्खननको ठेक्का अवधि सकिने लाग्दा अवैध रूपमा उत्खनन गर्ने काम बढ़ेको स्थानीयले गुनासो गरेका छन्। मधुबन नगरपालिका 4 स्थित कुमरा घाट क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। मधुबन नगरपालिकाले कुमरा घाटबाट नदीजन्य पदार्थ उत्खनन गर्न केसी कन्स्ट्रक्सनलाई 47,70,000 रूपियाँमा ठेक्का दिए पनि सम्झौता अनुसार कम्पनीले 14,900 घनमिटर ग्राभेल उत्खनन गर्न पाउने व्यवस्था रहेकोमा यसका लागि करिब 1,242 टिप्पर ग्राभेल निकाल्न अनुमति पाएको छ। स्थानीयले भने सम्झौतामा तोकिएको भन्दा कैयौं गुणा बढ़ी उत्खनन भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सम्बन्धित निकायलाई आग्रह गरिए पनि सुनवाई नभएको गुनासो गरेका छन्। विश्व खेल जगतकै महाभूकम्प विश्वकप फुटबल प्रतियोगिता आज रातीदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितामा विश्वकप इतिहासमै सबैभन्दा धेरै 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 संचालन हुने प्रतियोगितामा कुल 104 खेल खेलाइने बताइएको छ। यस विश्वकपमा साबेक विजेता अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, पोर्चुगल लगायतका टोलीलाई प्रमुख उपाधि दावेदारका रूपमा हेरिएको छ। उद्घाटन खेलमा मेक्सिको प्रसिद्ध स्टाडियो एस्टेका रंगशालामा घरेलू टीम र आज दक्षिण अफ्रिका खेल्दैछन्। नेपाली समयअनुसार यो खेल आज मध्यराती 1 बजे शुरू हुनेछ। विश्वभरका फुटबल समर्थकले अहिले आफूलाई मनपर्ने फुटबल टीमको जर्सी लाएर फुटबल महाकुम्भमा होमिएका छन्। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्व कप हेर्ने अनुमान गरिएको छ। 19 जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने फाइनल खेलपछि विश्वकप सकिनेछ। हस्तालीलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98583 89 98540 4092 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97678-84-566।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: एसी सकियो, अब रमाइलो सुरु भयो। नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: me a extreme energy drink.
1: बाल अधिकारको रक्षा गरौं। माया, ममता, संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा, मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो। बाल अधिकारको रक्षा गरौं। बाल बालिकाको जन्मदर्ता अनिवार्य गरौं। शोषण, दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ। घर, विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ। बाल अधिकार प्रति संवेदनशील बनाऊ। बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ। बाल अधिकार सुनिश्चित गरौं। उज्जवल भविष्यको निर्माण गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा लिने बाइजना भया
5: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849576
9: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858054555।

0: AI-powered camera, 2 years of warranty सहित Redmi A7 ma 5200 mAh तथा Redmi A7 Pro ma 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। तिमी गर्ने गर्नेमा दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: लकी पिराग फोन नम्बर 9820293948 9820293948।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आस्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117।
5: रेडियो भेरी एफएम

0: यही जेठ 30 गते शनिवार को दिन
1: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में बिरनोस कान उपचार केन्द्र फूलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झा द्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टर द्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
4: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9855556।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सि भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया डाक्टरको दर्ता निलम्बन, नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दर त्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभाग र मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि भने कोशी, मधेश, बागमती र गण्डकी र लुम्बिनीका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसून भित्रिने सम्भावना छ। नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाण्डौ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस शुरू भएको हो। यो मुद्दामा हिजोका लागि पेशी तोकिएकोमा सुनवाई भएर हेर्दा हेर्दैमा गएको छ। नक्कली भूटानी शरणार्थी बनाए अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल हुने गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 जना विरूद्ध 3 वर्ष अघि कृत्य ठगी, संगठित अपराध र राज्य विरूद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको थियो। मुद्दा दायर पछि थुनछेक बहस र आदेशसहित 70 पटक भन्दा बढ़ी पेशी चढ़ेकोमा 3 वर्षपछि सुनवाई शुरू भएको हो। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध 3 जना चिनिया चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेको उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ओ सियन लिन, डाक्टर चेन सियलिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती चिकित्सकहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरीपछि गएको जेठ 1 गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानूनी काम भएको पत्ता लागेको थियो। काउन्सिलले बिना दर्ता संचालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कार्यवाही गर्न काठमाण्डौ महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ। यसै गरी काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामै 5,100 रूपियाँले घटेर 2,86,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रूपियाँले घटेर 2,91,800 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 90 रूपियाँले घटेको छ। हिजो तोलाको 4,740 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,650 रूपियाँमा झरेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरको भीमफेदी वैद्यमा जीप दुर्घटनामा इन्जिनियर सहित चालकको ज्यान गयो, पश्चिम नवलपरासीका किसान रोपाईमा व्यस्त लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज गण्डकी कोशी मधेश बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू मकवानपुरको भीमफेदी गाउँपालिका 8 वैद्य दमारको भित्री सड़कमा गैराती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित गाड़ी चालकको ज्यान गएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माण्डु हाइड्रो पावरबाट इप्पातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा निजगढ़ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र गाड़ी चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फीट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पश्चिम नवलपरासीका किसानले धान रोपाई शुरू गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पालही नन्दन गाउँपालिकाका किसान खेतमा धान रोप्न व्यस्त भएका छन्। कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई शुरू गरेका हुन्। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाई गर्न थालेको किसानहरू बताउँछन्। यस वर्ष 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहर भरी पानी पुगेको पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले जानकारी दिनुभयो। यति बेला रोपाहार नपाउँदा कतिपय किसान भने घरमा भएका जनशक्तिबाट मात्रै रोपाईमा जुटेका हुन्। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका बेलायत अस्ट्रेलिया सहित 22 देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण अपहरण धम्की तथा डर त्रासका गतिविधि तत्काल बन्द गर्न कड़ा चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विभिन्न देशमा रहेका असन्तुष्ट व्यक्तिहरू पत्रकार तथा यहूदी इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। ती देशहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कप्स आईआरजीसी अन्तर्गतका गुप्तचर निकाय तथा यसको विदेशी अपरेशन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै गोप्य तथा आक्रामक अभियान सञ्चालन गरेको आरोप लगाइएको छ। उनीहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले इरानलाई यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्। इरानले भने यी आरोपबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। पछिल्ला वर्षहरूमा पश्चिमी देश र इरानबीच क्षेत्रीय प्रभाव सुरक्षा चासो तथा गुप्त गतिविधि सम्बन्धी विवाद निरन्तर बढ़दै गएको छ। 22 विश्लेषकहरूले देशको यो संयुक्त चेतावनीलाई इरानमाथि बढ़दो अन्तर्राष्ट्रिय तथा कूटनीतिक दबावको संकेतका रूपमा लिएका छन्। अब खेल खबर। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समय अनुसार आज मध्यराति मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 9:15 शुरू हुनेछ भने उद्घाटन खेल 12:15 राति हुनेछ। यसै गरी क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी छ। यसैगरी तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने शहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति गर्ने तयारी छ। तीनवटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको प्रस्तुति हुनेछ। यसपटक विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली छन्। समूह चरणपछि शीर्ष 2 टोली तथा तेस्रो हुने मध्ये उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्नेछन्। नयाँ ढाँचा अनुसार पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या 64 बढ़ेर 104 पुगेको छ। कुल 1248 खेलाड़ी सहभागी छन्। विश्वभरका 71 देशका 449 व्यावसायिक क्लबबाट खेल्ने खेलाड़ीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। यस विश्वकपमा एसियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सी भने मध्यम वर्षा हुने। नक्कली भूटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ़्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन। नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दरत्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि शुरू हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
13: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: में बांसनु बनायो क्या रू रकोशो रू भैया को सा मेरा दिन से ये बाई जना भैया
1: तो ये तैयार क्या हो जू क्या गाना मन गाता दसों मुंह का बिता
0: क्या उन्जियो बा हाथ कुट्टा खाई न लगे पिशा पुनी फूल न लगे तो ये तो मैं क्या रू तो आप ही बंदी नहीं क्या
1: त्यस्ती पनी रहा नहीं न्याय न पाए गोरखा जानू बनना चाहिए अब उपचार न पाया आरोग्य में जानू पड़ो छ
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849376

0: Extreme energy drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 520-702।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6631।
6: रेडियो भेरी एफएम।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्।

0: महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। CFE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: सूचना
1: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-84-39-117।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-5854-899 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481546499।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95,
6: कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98480-50-227।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584-5519 र 98581-715।

6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.

0: यही जेठ 30 गते शनिबार को दिन
1: सुपर पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंज में कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनंद कुमार झा द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
2: विशेषज्ञ डाक्टर द्वारा जांच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585696।

0: the extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार.
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ. उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ.
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860.
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ. साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है.
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत.
4: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत.
6: एसई सक्यो, अब रमाइलो सुरु भयो.
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस.
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस.
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
8: नेपाल टेलिकम, राष्ट्रको संचार.
9: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
9: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
10: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
9: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
10: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
11: नटिपिराख, फोन नम्बर 9820293948 9820293948।
12: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Insomnia.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि. मोबाइल नम्बर 98484461.
5: रेडियो भेरी एफएम

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: Redmi A7 र S7 Pro आजै हाल्नु
1: Let's go 6.9 inch को standard display AI powered camera 3 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि हो त्यही गएर सूर्जन रोकाईलाई भेट
2: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
3: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
4: तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
6: रेडियो भेरी FM

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670171284।

0: र 97 4 98 60 840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580551715।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपा मित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444631।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5522-148 र 520-702।
4: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: खुशीको खबर,
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
7: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: Radio Bini FM, Radio Bini FM,
11: Radio Bini FM, Antana Beto Plucha, Rexy Duito Plu, Sat Megahertz.
12: Extreme Energy Drink, Time Check, Ahile Teak, Teen Bajekota.
13: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न असहाय र व्यवहारिसे नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट। नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो। भारतको कड़ा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका कारण अवरूद्ध भएको सदन हिजोदेखि खुलेको थियो। हिजो परराष्ट्र मन्त्रीले सीमाबारे प्रधानमन्त्रीको भनाईमा स्पष्ट पारेपछि सदन खुलेकोमा आज पनि केही बेर प्रतिपक्षी दलहरूले अवरोध गरेका थिए। अवरोधपछि प्रतिपक्षी दलहरूलाई समय दिएको थियो। त्यसपछि दलीय आधारमा बजेटमाथि छलफल शुरू भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ़ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जीडीपीको 32-33% कहीं पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्यले कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाई छ। उहाँले जे 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानूनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनु भएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसकेका पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसे नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णयमार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिश र प्रहरीको मुचुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले संचालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको संचालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो। आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ। बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ, तर एक वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढ़ी हो। सुनको भाव सन् 2025 मात्रै 60% भन्दा धेरै बढ़ेको थियो। सन् 2026 स्रोतमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ़दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्यपूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली कांग्रेस सूत्री यसो सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराती सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढ़ीले एनसीआईडी प्राप्त गरिसकेका छन्। 1,24,000 भन्दा बढ़ीले अत्यावधिक फारम पेश गरिसकेका छन्। तोकिएको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली कांग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने कांग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीले जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 तारीकमा अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्ष युद्धविराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रममा रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर आज मध्यरातीदेखि शुरू हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 दिने जलवायु सम्मेलनका क्रममा राष्ट्रसंघले बढ़दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान स्ट्याण्ड र सबै आयोजक शहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झण्डै 25% अर्थात 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाड़ीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रंगशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसंघीय जलवायु एजेन्सीले रंगशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 औं संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति पाउने 1 बजे मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 देशले संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष। विपन्न, असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क सैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रूपियाँ भन्दा धेरैले घट्यो। ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति। र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो CFE 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। CFE 550D, सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस हेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यस्तै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: 6.9 को स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: साक्षर समाज, सक्षम राष्ट्र, आत्मनिर्भर जीवनको लागि, रोजगारी र अवसरको लागि, सामाजिक विकास र समृद्ध राष्ट्रको लागि, लैंगिक, जातीय र क्षेत्रीय समानताका लागि, अधिकार र कर्तव्य बोधका लागि, स्वास्थ्य सम्बन्धी सचेतनाका लागि, आर्थिक सशक्तिकरणका लागि, त्यसैले शिक्षित बनौ, प्रगतिको पथमा लम्कियौ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: Radio Bheri FM

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-521-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि केही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतरङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतरङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: यही जेठ 30 गते शनिबारको दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा विनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
10: रेडियो भेरी एफएम

0: तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: एसई सक्यो, अब रमाइलो शुरू भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।

विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
3: खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631। रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7
7: मेगाहर्ज। अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई 204 बजेको भेडी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध, सड़कको एक भाग भाँचियो र कर्णाली नदीतर्फ खस्यो। 33 अर्बको हरहारीमा बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश। र खेल जगतको महाभूकम्प फिफा विश्वकप 2026 आज रातीदेखि शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध भएको छ। सड़कको एक भाग भाँचिएर कर्णाली नदीतर्फ खसेपछि खण्डमा सवारी साधन संचार पूर्ण रूपमा बन्द भएको कालीकोट प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन, जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाड़ीहरू बीच बाटोमै अलपत्र परेका छन्। सड़कको ठूलो भाग नदीतर्फ बग्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सड़क डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मरमत तथा पुननिर्माणको तयारी थालेको जनाएको छ। वर्षा जारी रहेकाले तत्काल सड़क संचालनमा ल्याउन चुनौती रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश केवालीले सड़क खुलाउने कामका लागि एस्काभेटर परिचालन गरिएको बताउनु भएको छ। धेरै ठाउँमा समस्या भएकाले सड़क कहिले खुल्छ भनेर समय तोक्न नसकिने भए पनि मरमत कार्य जारी रहेको उहाँको भनाई छ। स्थानीयवासीले कर्णाली करिडोर जस्तो रणनीतिक महत्वको सड़कमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। दुई देश जोड्ने यो सड़कको मरमत सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको आरोप छ। कर्णालीमा विपद जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्य मंच गठन भएको छ। विपद पूर्व तयारी, प्रतिकार्य र राहत, प्राकृतिक तथा मानवीय विपत्तिबाट नागरिकहरूको जीवधनको सुरक्षाका लागि काम गर्न 15 सदस्यीय प्रदेश कार्य मंच गठन भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयको समूहको संलग्नता कार्य मंच गठन गरिएको हो। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले असारको पहिलो हप्ताभित्रै प्रदेशको कार्यकारी समितिबाट यसलाई पारित गरिने बताउनु भएको छ। उहाँले गठित विषयगत समितिका समस्याहरूलाई विपद जोखिम न्यूनीकरणमा सक्रियताका साथ लाग्न र छिट्टै बैठक बसी त्यसमा गर्न सकिने क्रियाकलाप, गतिविधि र बैठकको निर्णय सहितको प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पठाउने निर्देशन दिनुभएको छ। नगरपालिका राष्ट्रिय संघ कर्णाली प्रदेशका अध्यक्ष हस्तबहादुर पुनले विपद पर्दा कोष परिचालन र कार्य संचालनमा जटिलता हुने गरेको औल्याउँदै यसलाई प्रदेश सरकारले सहज बनाउनु पर्ने कार्यविधि तथा मापदण्ड तयार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कुनै पनि विपदमा सत्य तथ्य तथ्याङ्क आउन नसक्दा पनि राहत तथा पुनर्स्थापनाको समस्या हुने गरेको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले प्राधिकरणको एक्लो प्रयासबाट नभई प्रदेश तथा स्थानीय तहसहित सबै सरकारवालाको साझा प्रयासबाट विपद जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद प्रति कार्यका लागि पूर्व तयारी रहन आग्रह गर्नुभएको छ। कर्णाली सहित सबैजसो प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अर्ब हरहारीमा आउने गरी बजेट सिलिङ विवरण गरिएको जनाएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम सातामै सिलिङ विवरण गरिसकेको छ। आगामी बजेटलाई व्यवस्थित र परिणाममुखी बनाउन सरकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयको भनाइ छ। कर्णाली सरकारले आयोजना छनौटका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। प्रदेश सरकारले सड़क पूर्वाधारतर्फका आयोजनाको सीमा 50 लाख र अन्यका लागि 20 लाख तय गरेको छ भने साना सिंचाई आयोजनाहरूलाई यी सीमाबाट बाहिर राखिसकिएको छ। प्रदेश योजना आयोगले आगामी बजेटका लागि 50 लाख भन्दा कम बजेटमा सिफारिश भएका आयोजना मात्रै 12,746 रहेको जनाएको छ। यस्तै जिल्लाबाट आएका 50 लाख रूपियाँ भन्दा माथिका आयोजनाको संख्या 3,445 रहेका छन्। प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले यो योजना बैंकमा प्रमाणित भइसकेको बताउनु भएको छ। विश्व खेल जगतकै महाभूकम्प
कुम्भ फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 संचालन हुने प्रतियोगितामा कुल 104 खेल खेलाइनेछन्। यस विश्वकपमा साबिक विजेता अर्जेन्टिनासँगै ब्राजिल, फ्रान्स, जर्मनी जस्ता बलिया टोलीहरू उपाधिका प्रमुख दावेदार मानिएका छन्। उद्घाटन खेलमा मेक्सिको प्रसिद्ध स्टुडियो एजेन्टा रंगशालामा घरेलू टीम र दक्षिण अफ्रिका खेल्नेछन्। नेपाली समयअनुसार खेल मध्यराती पाउने 1 बजे शुरू हुनेछ। विश्वभरका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टीमको जर्सी लगाएर फुटबल महाभूकम्पमा होमिएका छन्। यसपटक विश्वको कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। 19 जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ। हस्तरीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। साँझ 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोरेला बिदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Media.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
3: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145084031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: आत्महत्या समस्याको समाधान होइन आत्महत्याका प्रमुख कारणहरू मानसिक तनाव डिप्रेसन वा निराशा पारिवारिक झगडा वा सम्बन्ध विच्छेद र प्रेममा असफलता बेरोजगारी आर्थिक संकट लाग्नु हिंताबोध आवेश र घुर्की देखाउनु व्यक्तिगत र पारिवारिक इच्छा आकांक्षा पूर्ति हुन नसक्नु सोचे अनुसार सफलता प्राप्त नहुनु सामाजिक बहिष्कार वा दुर्व्यवहार हुनु
8: रोकथामका उपाय आफन्त साथी वा विश्वासिलो व्यक्तिसँग समस्या साटासाट गरौ तनाव वा समस्या परेमा मनोचिकित्सक वा परामर्शकर्ताको सहयोग लिऊ आत्महत्याको सोच आएमा तत्काल परिवारका सदस्यलाई बताऊ वा सहायता केन्द्रमा सम्पर्क गरौ तनाव र निराशामा रहेका व्यक्तिको समस्या सुनौ र सहयोग गरौ एकअर्काको सहारा बनौ आत्महत्या होइन समाधान खोजौ
9: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगञ्ज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
5: सफा वातावरण अत्याधुनिक उपकरण
0: अनुभवी टोली एसजीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
8: रेडियो भेरी FM।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने बाटोमा दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
4: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 9848-39-117। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20-935, 9862-29-133 र 9855-55-606।
5: रेडियो भेरी एफएम।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ
0: सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा

0: फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसो
2: हामी कहाँ एलजी सामसङ औरा स्काई ओर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
8: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
8: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ
9: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 9848030309 9858515060 र 9841546499
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट मधुबनको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध, सड़कको एक भाग भाँचिएर कर्णाली नदीतर्फ खस्यो। 33 अर्बको हाराहारीमा बजेट ल्याउने कर्णाली सरकारको तयारी, 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश। र खेल जगतको महाकुम्भ फिफा विश्वकप 2026 आजबाट शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध भएको छ। सड़कको एक भाग भाँचिएर कर्णाली नदीतर्फ खसेपछि सड़क अवरूद्ध भएको हो र सड़क सञ्चालनका लागि पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि अझै केही समय लाग्ने बताएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाड़ीहरू बीच बाटोमै रहेका छन्। दुई देश जोड्ने यो सड़क मरम्मत सञ्चालनका लागि सरकारले बारम्बार चुक्ने गरेको समेत बताएका छन्। स्थानीय बासिन्दाले कर्णाली करिडोर जस्तो रणनीतिक महत्वको सड़क बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने सरकारसँग माग गरेका छन्। कर्णालीमा विपद जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्य मंच गठन भएको छ। विपद पूर्व तयारी, प्रतिकार र राहत, प्राकृतिक तथा मानवीय विपत्तिबाट नागरिकको जीवधनको सुरक्षाको लागि काम गर्न 15 सदस्यीय प्रदेश कार्य मंच गठन भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयगत समूहको संलग्नतामा कार्यमंच गठन गरिएको छ। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले असारको पहिलो हप्ताभित्रै प्रदेश कार्यकारी समितिबाट यसलाई पारित गर्ने बताउनुभयो। कर्णाली सहित सबैजसो प्रदेश सरकार आगामी आर्थिक वर्ष 83-84 बजेट निर्माणमा जुटेका छन्। कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी बजेट 33-34 अरब बराबरको हारारीमा आउने गरी बजेट सिलिङको वितरण भएको जनाएको छ। चालू आर्थिक वर्षको तुलनामा 1% बजेटको आकार वृद्धि गरेर वैशाख अन्तिम साता नै सिलिङ वितरण गरिसकेको बताएको छ। कर्णाली प्रदेश सरकारले आयोजना छनौटका लागि बनाएको आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि अनुसार 10 जिल्लाबाट साना ठूला गरी झण्डै 17,000 आयोजना सिफारिश भएर आएका छन्। र विश्व खेल जगतकै महाकुम्भ फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगितालाई विश्व इतिहासमै सबैभन्दा ठूलो संस्करण मानिएको छ। यो खेल मध्यराती 1:15 शुरू हुनेछ। विश्वकपका फुटबल समर्थक अहिले आफूलाई मनपर्ने फुटबल टीमको जर्सी लगाएर फुटबल महाकुम्भमा होमिएका छन्। यसपटकको विश्वकप कुल जनसंख्या मध्ये 58% विश्वकप हेर्ने अनुमान गरिएको छ। 19 जुलाईमा अमेरिकाको न्यूयोर्कमा हुने फाइनल खेलपछि विश्वकप समापन हुनेछ। हवस् त, तपाईँ हाम्रो भेट अब साँझ 6:30 भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मका लागि मधुबन बिदा हुन्छु। नमस्ते।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
7: नटिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: यही जेठ 30 गते शनिबारको दिन
9: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
11: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

இருக்கிறது. தென்னைக்கு திட்டத்தை தான் தான்

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती शुरू गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री एग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासी रहौ।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-50-227।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू: प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट: शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44-935, 98-582-399, 98-580-40-792 र 98-448-61-175। सिप सिकौं, आत्मनिर्भर बनौं, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: रेडियो भेरी एफएम,
6: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कड़ा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेशनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछ नि।
3: फुटबल खेलेरै म कमाउँछु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल शुरू भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो। छलफलमा बोल्दै सत्तारूढ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, असमावेशी र दुर्गम ग्रामीण जनजीवनप्रति संवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाई छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदूर, बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीतिलाई निर्दय भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेण्डालाई अगाडि सारेको उहाँको भनाई छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेण्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छूट रहेको अर्थमन्त्री वाग्लेको भनाई छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 5,58,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 5,58,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 4,68,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 1,38,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाई छ। उहाँले आउँदो धानबालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिश र प्रहरीको मुजुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कार्यवाही हुने कार्यविधिमा भनिएको छ।
1: देशका 13,736 सामुदायिक विद्यालयमा 100 जना भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा बढ़ी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। अहिले देशभर 35,951 विद्यालय रहेकोमा 25,623 सामुदायिक अर्थात सरकारी र 8,941 संस्थागत अर्थात निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड़ रूपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रूपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिकाको जिम्मेवारी भएकोले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ। प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ।
0: आज देशभर गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैसो तराई र मध्य पहाड़ क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपासमा रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज राति सहित भोलि र पर्सी पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको भएको छ। यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गर्छ। आज जून 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो, तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा नेपालको फुटबल विकासका लागि गर्नुपर्ने कामबारे नागरिक सुझावसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
10: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी, विपन्न असहाय र व्यवहारसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क सयका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुने, पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो लगायत खबर प्रस्तुत गर्यो।
1: अब बाँकी प्रसंग, आज रातीदेखि शुरू हुन लागेको विश्वकप फुटबलको रौनकले सबै जसोको ध्यान तानेको छ, तर यही बेला नेपाली फुटबल भने संकट र अन्यलमा छ। कहिले राजनैतिक हस्तक्षेपका कारण, कहिले एन्फाको नेतृत्व र निर्वाचन विवाद, अनि कहिले खेलाड़ीको आन्दोलनका कारण नेपाली फुटबल निरन्तर विवादमा पर्दै आएको छ। हिजो मात्र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फामा बाह्य हस्तक्षेप नरोकिए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्न सकिने चेतावनी समेत दिएका छन्। कुनै समय नेपालमा सबैभन्दा लोकप्रिय खेल मानिने फुटबल अहिले आफ्नो साख जोगाउन संघर्ष गरिरहेको छ। यसै विषयमा साथी महेश गेवालीले नेपाली फुटबलको विकासका लागि अब के गर्नुपर्छ भनेर ललितपुरमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
12: नितेश अर्याल, दक्षिणकाली। अहिलेको समयमा त्यो हस्तक्षेप कम गराउने, चुनाव गराउने त्यो गर्नु पर्यो। एएफसीको मापदण्ड अनुसारको हाम्रो देशमा रंगशाला नै छैन, भएको एउटा 10-7 रंगशाला नै जीर्ण अवस्थामा छ। मापदण्ड नभएर, पर्याप्त नभएर उनीहरू पनि आफ्नो होम गेम समेत बाहिर अर्काको देशमा गएर खेल्नुपर्ने अवस्था, यस्तो विडम्बना छ। म आन्दोलन गर्दै बसिरहनु पर्दैन, म तालताल खोल्ने लाउने गरिरहनु पर्दैन, म फुटबल खेलेरै म कमाउँछु, खेलेरै म परिवार पाल्छु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनुपर्छ।
13: सचिता अर्याल, चितन भरतपुर। त्यो हाइप पाकै छैन कि नेपाली फुटबलले, जति वर्ल्ड कपहरू त अब त्यो छुट्टै लेभलको हुन त भयो, अब एनपीएलको लागि भनेर जति हुन्छ नि त्यस्तै गरी नै अब फुटबल टिमको लागि पनि त्यस्तो होस्, प्लेयरहरूलाई चिन्न सकौँ, त्यही नै हो।
14: निश्चल केसी, मकनपुर। अरू प्रोफेसनल स्पोर्ट्सहरू हेरे नि युरोपतिर, अब त्यहाँको क्वालिटी नै एकदमै फरक छ। त्यो हेरेपछि नेपाली फुटबल हेर्न थाल्यो भने आई क्यान डु बेटर जस्तो फिलिङ आउँछ कि, एकदम बोरिङ लाग्छ कि, ट्याक्टिक्स बिना खेले जस्तो, यत्तिकै बल यता कुदाइदेखा, मान्छे त्यही पछाडि कुदेखा, त्यस्तो लाग्छ भने एकदमै मनै पर्दैन कि। हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्ट्सलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेको छ नि। अब तपाईँहरूको स्पेनिस फुटबलिङ
2: फेडरेसनलाई कन्सिडर गर्नुभयो भने त्यसको डिरेक्टरको स्यालेरी र त्यसको प्लेयरको स्यालेरी हेर्नु भने प्लेयरले बढी कमाउँछन् तर नेपालमा फुटबल नखेल्ने मान्छेले फुटबलमा बढी कमाएर हुन्छन् अनि फुटबल खेल्ने 15,000 मात्रै कमाएर हुन्छ अनि यो इकोनोमीमा 15,000 कमाउनु भनेको त गाह्रै पर्छ नि त
15: सदिना उप्रेतीले चितवन बस्छु एन्फा भित्र नै एकदमै करप्सन भएको कारणले चाहिँ जो राम्रो खेल्ने खालको जुन खेलाडीहरू हुनुहुन्छ उहाँले चाहिँ स्यालेरी इन्जुरी पछिको ट्रिटमेन्ट यताउति यस्ता यस्तै कारणले गर्दा नि गभर्मेन्टको सपोर्ट नभएर नै अगाडि बढ्न नसकेको जस्तो लाग्छ अब गभर्मेन्टले राम्रो काम गर्ला अनि पक्कै अब नेपाललाई पनि वर्ल्ड कपमा देख्न सकिएला
16: दिपेन्द्र पराजुली साउ नौ भक्तपुर आफ्नो प्यारेन्ट्सलाई म चाहिँ फुटबल खेलेर मेरो जीवन व्यापन गर्छु भनेर तपाईँले कन्भिन्स गर्न सक्नुहुन्न उहाँहरूको चाहिँ एउटा बच्चाले चाहिँ खेलकुदबाट आफ्नो जीवन बढाउन सक्ला केही राम्रो गर्न सक्ला भविष्य उसले धान्न सक्दैन भन्ने छ बाहिर विदेशमा उनीहरूले एउटा गेम खेलेको बदलामा उनीहरूले धेरै कमाइन्छ नि हाम्रो नेपालमा त्यही एउटा गेम खेल्यो भने 2,000 रुपियाँ त्यस्तोमा जीवन व्यापन गर्न उहाँहरूलाई गाह्रो हुन्छ
15: योजना थापा सिन्धुली रातमाटा गभर्मेन्टले पनि प्लेयर्सहरूलाई एउटा राम्रो अपर्च्युनिटी देखाइदिनु पर्यो एउटा पाथवे पनि देखाइदिनु पर्यो होइन ट्रेनिङ सेन्टर्सहरू पनि खोलेर त्यस्तो राम्रो प्लेयरहरूलाई अपर्च्युनिटी दिनु पर्यो अनि त्यसपछि कोहीसँग फाइनेन्सियली पनि एबल हुँदैन तिनीहरूको लागि पनि यस्तो जो स्कलरसिप टाइप अफ केही दिनु पर्यो प्रमोसन चाहिँ अलिक पुगेको छैन भन्छु प्रमोसन चाहिँ लाइक एकदमै गर्नुपर्ने जरुरत छ अहिले
17: सुमिन गिरी घर चाहिँ झापामा भनौँ न नेपालमा मेसी रोनाल्डो भन्दा राम्रो खेल्ने पनि छन् होला तर उहाँहरूले अवसर नपाएर चाहिँ त्यो किसिमको इक्विपमेन्ट नपाएर त्यो किसिमको ग्राउन्ड नपाएर चाहिँ उहाँहरूले अलिकति पछाडि परेको पनि हुनसक्छ
18: प्रियन्सु भगत भैँसी पार्टी नेपाली फुटबल भनेपछि सबै पोलिटिक्सले सकाइसक्यो गभर्मेन्टले कहिले नै फन्ड गरेन उनीहरूलाई काम गर्ने लेबर भन्दा कम स्यालेरी आयो भने त बस्दैन नि त उनीहरूले अपर्च्युनिटी हेर्ने हो उनीहरू राष्ट्रलाई देखाउँदा नै उनीहरूको त पैसा आएन त्यत्रो मेहनत गरे देशको लागि खेल्यो अब त्यो फेलियर बोर्ड भएपछि त अब बोर्डहरू सबै चेन्ज गरेर प्लेयरहरूले विश्वास दिएरै अगाडि बढ्नुपर्छ
19: क्रिकेटको चाहिँ यता बरु बिस्तारै वर्ल्ड कपतिर सिलेक्सन भयो उता गइरहेको छ 2 वर्ष लगालग गयो त्यही भएर पनि अझै क्रिकेटमा हाइप बढिरहेको छ होइन तर नेपालमा यता प्लेयरहरूमा फेसिलिटी दिइरहेको छ हाम्रो उसले पोलिटिकल उसले गर्दा पनि अब जानुपर्ने खेलाडीको छ त अब यसको भान्जो यसको नाति यो गा भनेर त्यो पोलिटिकल हस्तक्षेप बढी छ नि त त्यसले गर्दा पनि अब टिमले पर्फर्म गर्न नसकेको हो कि बाहिरको उहरूलाई मिल प्लान बनाएर त्यो उनीहरूको ट्रेनिङ प्लान जम्मै बनाएर त्यो उनीहरूलाई राम्रोसँग टेक केयर गर्छ नि हाम्रो यहाँ छैन नि त त्यस्तो बन्दै गएपछि अनि बल्ल नै राम्रो खेल्न थाल्छ नेपालीहरूले पनि मन पराउन थाल्छ अनि ठुलो ठुलो स्टेजमा जान अपर्च्युनिटी पाइरहेको छ अब उनीहरूले बेसिक फेसिलिटी नै पाउँदैन उनीहरूलाई खेल्न पनि उहरूलाई त डिमोटिभेसन होला नि त अलिअलि त्यो हुन्छ नि अब केही नै देखाएनन् किन खेल्नु जस्तरी
0: अन्तर्राष्ट्रिय बजारमा सुनको भाव 4.5 महिना अघिको तुलनामा 27% घटेको छ यसअघि सन् 2026 जनवरी 28 तारीकमा विश्व बजारमा सुनको भाव अहिलेसम्मकै उच्च प्रति अंश 5,589 डलर पुगेको थियो आज प्रति अंश 4,082 डलरमा कारोबार भइरहेको छ बितेको एक महिनामा मात्रै सुनको भाव झण्डै 13.5% घटेको छ तर एक वर्ष अघिको तुलनामा भने अहिलेको मूल्य 20.5% बढ़ी हो सुनको भाव सन् 2025 मात्रै 60% धेरैले बढ़ेको थियो सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटिरहेको छ अमेरिकामा बढ़दो मुद्रा स्फीतिको कारण त्यहाँको केन्द्रीय बैंक फेडले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाव घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ तर मध्य पूर्वको भू राजनीतिक तनाव ऊर्जा मूल्यमा वृद्धि विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रा स्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन् नेपाली बजारमा आज सुन प्रतितोला 2,86,700 रूपियाँमा किनबेच भइरहेको छ नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो जुन अहिलेसम्मकै उच्च मूल्य हो
1: सुनपछि शेयरको खबर चार कारोबार दिनपछि हिजो बढ़ेको शेयर बजार आज फेरि घटेको छ शेयर बजार परिसूचक नेप्सी आज 8.14 अङ्कले घटेर 2,728.03 बिन्दुमा झरेको छ आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा फाइनान्स समूहको सूचक झण्डै 1.5% ओह्रालो लागेको छ आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ हिजो 4.29 अर्ब करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 92,31,000 कित्ता शेयर 3.90 अर्ब करोड़ रूपैयाँमा किनबेच भएको छ
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
20: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
21: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
3: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाश मुटुरोग मिर्गी बिना अपरेशन पथछरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840444631।
22: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
23: भर्ना खुल्यो
24: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
24: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 9858-51960 र 97-678-84-566 भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
0: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बुढलाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स यन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
25: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा इन्जिनियर अशोक कुमार सिंह सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरूद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238 रूपियाँ 71 पैसा बिगो माग दावी गरेको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मू जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमण परेर 3 जना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमण परेर हराएका 3 जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमाण्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरान इरानको भनाई छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ़न खोज्ने जोसुकी जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कड़ा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
25: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छूट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जून 1 बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशका 16 शहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1248 खेलाड़ी छनौट भएका छन्। तीमध्ये 891 खेलाड़ी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाड़ी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा खेलाइनेछ। फाइनल न्यूयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढ़ी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
25: र नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र दिसोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रश्न पारेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
25: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। गरीबलाई बिर्सिएको सांसदहरूको आरोप। समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न, असहाय र बिमारीसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
25: पानी परेसँगै देशभर गर्मी घट्यो। अझै केही दिन वर्षाको सम्भावना। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाड़ीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो। भारतको कड़ा आपत्ति। इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
25: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा। सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: me a extreme energy drink.
1: यही जेठ 30 गते शनिबार को दिन
2: सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 9858506696।

0: पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध, सड़कको एक भाग भाँसेर कर्णाली नदीतर्फ खस्यो।
1: कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन, मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती।
0: ओमानको खाड़ीमा अमेरिकी आक्रमण, 3 भारतीयको ज्यान गयो।
1: र खेल जगतको महाकुम्भ फिफा विश्वकप 2026 आज रातिदेखि शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध भएको छ। सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खसेपछि त्यो खण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा बन्द भएको कालीकोट प्रहरीले जनाएको छ। वर्षाका कारण सड़कको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचना भत्किएपछि यात्रु तथा मालवाहक गाड़ीहरू बीच बाटोमा अल्पत्र परेका छन्। सड़कको ठूलो भाग नदीतर्फ बग्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सड़क डिभिजन कार्यालय तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुननिर्माणको तयारी थालेको जनाएको छ। वर्षा जारी रहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश गिवालीले सड़क खुलाउने कामका लागि एस्काभेटर परिचालन गरिएको बताउनुभयो। धेरै ठाउँमा समस्या भएकाले सड़क कहिले खुल्छ भनेर समय तोक्न नसक्ने भए पनि मर्मत कार्य जारी रहेको उहाँको भनाइ छ। स्थानीयवासीले कर्णाली करिडोर जस्तो रणनीतिक महत्वको सड़कमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षणका उपाय अवलम्बन गर्न सरकारसँग माग गरेका छन्। दुई देश जोड्ने यो सड़कको मर्मत सम्भारमा सरकार बारम्बार चुक्ने गरेको उनीहरूको भनाइ रहेको छ।
0: कर्णाली प्रदेशका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेको छैन। यसले मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रवाह र विपद व्यवस्थापनमा चुनौती थपिएको छ। मनसून शुरू भएसँगै बाढ़ी, पहिरो र अन्य जल तथा मौसम जन्य विपदको जोखिम बढ़िरहेका बेला कर्णाली प्रदेशका 30 स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेका छैनन्। मौसम सम्बन्धी तथ्याङ्क संकलन र पूर्व सूचना प्रणालीको आधार मानिने यस्ता केन्द्र नहुँदा जोखिमको पूर्व आकलन तथा विपद व्यवस्थापनमा चुनौती थपिएको हो। सुर्खेतमा आयोजित मनसून पूर्व तयारी तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले कर्णालीका 33 स्थानीय तहमा अझै मौसम मापन केन्द्र नरहेको जानकारी गराउनुभयो।
2: 33 चाहिँ अझै मौसम केन्द्रहरू स्थापना हुन बाँकी छ। जल तथा मौसम विज्ञान नीतिले हरेक स्थानीय तहमा एउटा मौसम केन्द्र स्थापना गर्ने नीति लिएको छ र यो नीति कार्यान्वयन चाहिँ स्थानीय तहसँग मिलेर गर्ने भन्ने नै छ। त्यस कारणले चाहिँ अब आउने जुन बजेट छ, बजेटहरूमा चाहिँ स्थानीय तहसँग हामीले पनि मिलेर अथवा उहाँहरूले हामीलाई सम्पर्क गरेर भए पनि मौसम केन्द्र तथा जल मापन केन्द्रहरू चाहिँ स्थापना गर्न जरूरी छ।
0: मौसम मापन केन्द्रको अभावले वर्षा, तापक्रम, हावाको गति तथा अन्य मौसम सम्बन्धी तथ्याङ्क संकलनमा समस्या भइरहेको उहाँले बताउनुभयो।
2: अहिले विज्ञान तथा प्रविधिको विकाससँगै जल तथा मौसम पूर्वानुमानहरू पनि मिल्दै गइरहेको छ अनि त्यो अवस्थामा चाहिँ जल तथा मौसम सूचना जनसमुदायसम्म चाहिँ अझै जति हामीले पुर्याउनु पर्ने थियो जनअपेक्षित रूपमा चाहिँ पुगेको छैन र त्यो सूचनाहरू पुर्याउन चाहिँ स्थानीय सरकारको भूमिका अहम हुन्छ र त्यस्ता कार्यक्रमहरू पनि राख्नु जरूरी छ।
0: यसले स्थानीय स्तरमा पूर्व सूचना प्रभाव र विपद पूर्व तयारीलाई समेत प्रभावित बनाएको उहाँको भनाइ छ। प्रदेश सरकारले मौसम मापन केन्द्र विहीन स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि सहयोग गरिरहेको कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले बताउनुभयो। 2083 सालको मनसून जन्य विपदबाट देशभर 59,868 घर परिवारका 2,26,661 जना प्रभावित हुने अनुमान गरिएको पीपल इन निड को प्रतिबद्ध 3 परियोजनाका कर्णाली प्रदेश संयोजक उज्जवल अधिकारीले बताउनुभयो। मनसून जन्य विपदको प्रभाव सबैभन्दा बढ़ी लुम्बिनी प्रदेशमा 51,626 जना प्रभावित हुने अनुमान छ। कर्णालीमा भने 13,175 जना प्रभावित हुन सक्ने परक्षेपण गरिएको छ।
1: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसुन भिचिने गर्छ भने आज जुन 11 तारीक हो। यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसम विभागको अनुमान छ। गएको वर्ष सरदर भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। यसैबीच आज देशभरको गर्मी निकै घटेको छ। पछिल्लो 24 घण्टामा सबैजसो तराई र मध्य पहाड़ी क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो। आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम 31-32 डिग्री सेल्सियस आसपास रहेको छ। लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन्। आज रातिसहित भोलि र पर्सी पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ। अहिले कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र हिमाली क्षेत्रका एक दुई ठाउँमा पानी परिरहेको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
3: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-585-160 र 98-481-5699।
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-456-55।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सबैको मन सुने
11: रेडियो भेरी एफएम।
0: तपाईँ सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। त्यन्जेल हामीले पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध, सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खस्यो, कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन, मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रभाव र विपद व्यवस्थापनमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णालीमा विपद जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्य मंच गठन भएको छ। विपद पूर्व तयारी प्रतिकार्य र राहत प्राकृतिक तथा मानवीय विपत्तिबाट नागरिकहरूको जीवधनको सुरक्षाका लागि काम गर्न 15 सदस्यीय प्रदेश कार्य मंच गठन भएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव अध्यक्ष रहने गरी निर्माण हुने संरचना बमोजिम विषयगत समूहको संलग्नतामा कार्यमंच गठन गरिएको हो। कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले असारको पहिलो हप्ताभित्रै प्रदेश कार्यकारी समितिबाट यसलाई पारित गरिने बताउनु भएको छ। उहाँले गठित विशेषगत समितिका सदस्यहरूलाई विपद जोखिम र न्यूनीकरणमा सक्रियताका साथ लाग्न र छिट्टै बैठक बसी त्यसमा गर्न सकिने क्रियाकलाप गतिविधि र बैठकको निर्णय सहितको प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पठाउन निर्देशन दिनुभएको छ। नगरपालिका राष्ट्रिय संघ कर्णाली प्रदेशका अध्यक्ष हस्तबहादुर पुनले विपद पर्दा कोष परिचालन र कार्य सञ्चालनमा जटिलता हुने गरेको औल्याउँदै यसलाई प्रदेश सरकारले सहज बनाउन कार्यविधि तथा मापदण्ड तयारी गर्नुपर्नेमा जोड़ दिनुभयो। कुनै पनि विपदमा सत्य तथ्य तथ्याङ्क आउन नसक्दा पनि राहत तथा पुनस्थापनामा समस्या हुने गरेको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले प्राधिकरणको एक्लो प्रयासबाट नभई प्रदेश तथा स्थानीय तहसहित सबै सरकारवालाहरूको साझा प्रयासबाट विपद जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपद प्रतिकारका लागि पूर्व तयारी रहन आग्रह गर्नु भएको छ।
1: कर्णालीका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेका करिब एक दर्जन ठूला कार्यक्रमले अब निरन्तरता नपाउने भएका छन्। प्रदेश ग्रुपले यसपालिको नीति तथा कार्यक्रममा समावेश नगरेपछि आगामी वर्षदेखि यी कार्यक्रम संचालन नहुने भएका हुन्। कर्णालीमा महत्वपूर्ण मानिएको छोरीहरूको आर्थिक तथा सामाजिक सुरक्षाका लागि संचालन गरिएको बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम कटौती गरिएको छ। यस्तै आर्थिक वर्ष 2076-77 शुरू गरेको भए पनि यो कार्यक्रममा 1879 भने छोरीको बैंक खातामा पैसा जम्मा हुन छाडेको थियो। चालू वर्षको नीति तथा कार्यक्रममा यस योजनालाई परिमार्जन सहित कार्यान्वयन गरिने उल्लेख गरिएको भए पनि अहिले हटाइएको छ। 2076 साल साउन 1 गते यता जन्मिएका छोरीको खाता खोल्दा शुरूमा 1,000 र त्यसपछि मासिक 500 रूपियाँ जम्मा गर्ने गरी यो कार्यक्रम लागू गरिएको थियो। 2071 साल पुस 1 गते तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालीकोटको खाडाचक्र नगरपालिकाका 2 छोरीको बैंक खातामा रकम जम्मा गरी कार्यक्रमको शुरूआत गर्नुभएको थियो। आर्थिक वर्ष 76-77 3,84,00,000 र 77-78 6 करोड़ रूपियाँ स्थानीय तह मार्फत कर्णालीका 11,415 छोरीको खातामा जम्मा गरिएको थियो। विद्यमान अवस्थामै कार्यान्वयनमा ल्याउँदा प्रशासनिक लगायतका हिसाबले धेरै खर्चिलो भएकाले यो कार्यक्रम रोकिएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
0: रूकुम पश्चिमको बाफीकोट गाउँपालिका 5 मा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खस्दा 1 महिलाको मृत्यु भएको छ। ओडाका काँडा गाउँका करिब 35 वर्षीय रमा पुरीको आज बिहान मृत्यु भएको हो। स्थानीय रामप्रसाद केसीले घरबाट घाँस काट्न गएको बेला भीरबाट आएको ढुङ्गा टाउकोमा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय कयार मेला भन्ने ठाउँमा घाँस काट्न गएको बेला भीरबाट ढुङ्गा खसेर उहाँलाई लागेको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
12: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क तिगो दरिलो र विश्वासिलो।
1: सूचना
13: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
13: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: सूचना
1: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेसरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
2: रेडियो भेरी एफएम
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बल्ले खोलादेखि आलु लिएर पोखरातर्फ हिँडेको मिनी ट्रक गुडिरहेको अवस्थामा अचानक सड़क भाँसिएर दुर्घटना हुँदा सल्यानको बागचोर नगरपालिका 4 दुदेला बोर्डका 47 वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो। निधन भएका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले बताउनुभयो। ट्रकका सवारी चालक घाइते भएका छन्। माडी गाउँपालिका 1 पाल्ते स्थित बल्ले झिनुवा भित्री सड़कमा रा 1 ख 30 45 नम्बरको ट्रक दुर्घटना भएको हो। ट्रक सड़कबाट करिब 30 मिटर तल खसेको थियो।
0: दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब 5 लाख क्युफिट काठ कटान हुने भएको छ। वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका 112 सामुदायिक वनबाट 4,90,647.18 क्युफिट काठ कटान गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वनबाट 1,90,647.21 क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत 64 सामुदायिक वन उपभोक्ता समूहबाट 3 लाख क्युफिट काठ कटान गरी संकलन गर्न थालिएको छ। डिभिजन वन कार्यालय घोराईका सूचना अधिकारी भक्त बहादुर चौधरीले वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराई अन्तर्गत 48 सामुदायिक वन समूहले हालसम्म 93 वनबाट 1,90,000

0: 647 क्युबिट काठ र 472.52 चट्टा दाउरा कठानका लागि अनुमति लिएको बताउनुभयो। चौधरीले अनुमति लिएका वन समूहले हालसम्म 93,899.38 क्युबिट काठ र 340.40 चट्टा दाउरा कटानसँगै संकलन गरी घाट गद्दी गरिसकेको बताउनुभयो। डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रूखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रूखहरूलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ।
1: फेरि खबरमा अब एउटा विदेशको खबर। हर्मुज जलमार्ग नजिकै ओमानको खाड़ीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको मृत्यु भएको छ। तेल ट्याङ्करमा भएको मिसाइल आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले बताउनु भएको छ। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कड़ा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लंघन गरेकोले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाड़ी र ओमानको खाड़ीलाई जोड्ने एउटा साँगुरो पानीको बाटो हो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रेलमा दुवै पक्ष युद्धविराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ़दो क्रम रहेको छ। अमेरिकाले अप्रेल 13 इरानी बन्दरगाहको नाकाबन्दी शुरू गरेकोमा अहिले थप आक्रमण जारी राखेको छ।
0: भेरी खबरको अन्त्यमा अब खेल खबर। विश्व खेल जगतकै महाकुम्भ सबैभन्दा ठूलो खेल प्रतियोगिता फिफा विश्वकप 2026 आज रातिबाट शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानेको छ। यो विश्वकपमा 48 राष्ट्रले सहभागिता जनाएका छन्। जुलाई 19 संचालन हुने प्रतियोगितामा कुल 104 खेल खेलाइने भएको छ। यो विश्वकपमा फ्रान्स, पोर्चुगल, साबिक विजेता अर्जेन्टिनासँगै ब्राजिल, जर्मनी जस्ता बलिया टोलीहरू उपाधिका दावेदार प्रमुख दावेदार मानिन्छन्। प्रतियोगिताको शुरूआत 3 आयोजक देशका विशेष उद्घाटन समारोह बीच हुँदैछ। उद्घाटन समारोहमा साकिर, केटी पेरी र माइकल ब्लूले जस्ता विश्व प्रसिद्ध कलाकारहरूले प्रस्तुति दिँदै हुनुहुन्छ। उद्घाटन खेलमा मेक्सिकोको प्रसिद्ध स्टाडियो अर्जेन्टिनाका रंगशालामा घरेलू टीम र दक्षिण अफ्रिका बीच खेल हुनेछ। नेपाली समय अनुसार यो खेल मध्यराति 1 शुरू हुनेछ। यो विश्वकप भेटरान स्टारहरू क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी 6 पटक विश्वकप खेल्दैछन्। यी दुई स्टारले यो विश्वकप अन्तिम विश्वकप हुने बताएका छन्। यस्तै केलियन एम्बाप्पे तथा लामिन एम जस्ता नयाँ पुस्ताको भिडन्तका कारण ऐतिहासिक बन्ने अनुमान छ। प्रतियोगितामा जोर्डन, उज्बेकिस्तान, केप भार्डे र कुराओको ओले डेब्यू गर्दै हुनुहुन्छ भने इटाली र क्यामरुन जस्ता स्थापित टीमहरू पनि टोली छनौट हुन सकेका छैनन्।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: पहिरो र कटानका कारण कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने सड़क अवरूद्ध। सड़कको एक भाग भाँसिएर कर्णाली नदीतर्फ खस्यो।
1: कर्णालीका 30 स्थानीय तह अझै मौसम मापन केन्द्र विहीन। मौसम सम्बन्धी तथ्याङ्क संकलन, पूर्व सूचना प्रभाव र विपद व्यवस्थापनमा चुनौती।
0: ओमानको खाड़ीमा अमेरिकी आक्रमण, 3 भारतीयको ज्यान गयो।
1: र खेल जगतको महाकुम्भ फिफा विश्वकप 2026 आज रातिदेखि शुरू हुँदै 48 राष्ट्रले सहभागिता जनाउने। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम 98.6 MHz।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
7: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
6: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हौ हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
8: हो त्यही गएर
7: सूर्जन रोकाईलाई भेट
6: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
7: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
10: रेडियो भेरी एफएम

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media
1: Extreme Energy Drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने निन्द्रा नलाग्ने नसा तथा लागू पदार्थ सेवन गर्ने मन आसिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नलाग्ने धेरै रिस उठ्ने छटपटी हुने र बरबराउने
3: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो
3: रेडियो भेरी एफएम 98.6 MHz
4: सक पुनः आन्दोलित श्रम शोषण अन्त्य गर्न सरकारसँग माग। एक साताभित्र मनसून भित्रिने संकेत। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना।
5: मनसून चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी हुँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा।
4: र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौ। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ।
7: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढ़ेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरीबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
8: मेरो प्रश्न छ, 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
7: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। वहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। कांग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। वहाँले अर्थमन्त्री सोनिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछड़िएका क्षेत्र लाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
9: संविधानको मर्म स्वरूप नै छैन, केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% GDP र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
7: सत्तारूढ़ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
2: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
10: मेरो पीड़ा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरीबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै शहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोइमेन्ट, एआईको डेभलपमेन्ट, आईटीको डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवा त विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ थियो।
7: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोनी मुगलीले संसदीय समितिमा झूठ बोलेको आरोप लगाउनु भएको छ। वहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
2: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरीब नागरिकले स्वास्थ्य बीमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ, स्वास्थ्य बीमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौं नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
7: नेपाली कांग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो, तर अर्थमन्त्री बागले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। वहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
11: छोडेम आगले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्न हुँदैन। सुशासनको निर्मम एजेण्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौंला, यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना। तपाईँहरूका काण्ड बारे हामी अनभिज्ञ हो र
7: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै शुरू नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम शुरू हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाड़ीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम शुरू हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।
5: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बंगालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा खान लाग्ने थिए, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु र पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको प्रभाव भन्छौँ, त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन, त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्र सक्ने अवस्था देखिरहेन। त्यस्तो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमनको कारणले वर्षा भएको भन्छ।
7: नेपालमा सामान्यतया मनसुन जून 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी मधेस बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा मेला आन्दोलन नारा जुलुस प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला आन्दोलन नारा जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082 पुस 23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवश्यक चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरूद्धको संघर्ष समितिले सार्वजनिक अपील जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्यूटीमा खटाइने, सातामा एक दिन पनि विदा नदिने र 100 घण्टासम्म बढ़ी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लंघन भएको उनीहरूको दावी छ। नेपाल दूरसंचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप्लिकेशनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरूद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ।
12: निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरोकारवाला,
13: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
12: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईजेनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम घमनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि छोयो
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ. जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो. प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुन्नी शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो. त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो. प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो. अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे. तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकुटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ.
18: धनकुटाको शहीद भूमि गाउँपालिका 6 का रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन. तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो. त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो.
13: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ. यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु. त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ.
18: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEBT घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो. त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ. तालिमका अर्का सहभागी छथर 1 शुक्रबारेकी तारा कार्की.
19: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन. घरेलु कार्यालयले यो अवसर जुटायो. मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ. यो चाहिँ हाम्रो बेसिक तालिम भयो. अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौं.
18: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो. तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो. घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की.
20: अधिकांशको चाहिँ ड्राइभिङ थियो अनि यो होटलसँग सम्बन्धित बारिस्टाहरू थियो. कृषि योजना मर्म सम्बन्धित हामीले चाहिँ विशेष बल गरेको थियौँ. उहाँहरूको चाहिँ त्यसमा इच्छा भएन. उहाँहरूको चाहिँ इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेर देखियो.
18: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै शुरू गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो. सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाई छ.
21: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर 1 दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ.
18: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुशी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरकारवालाको चासो,
0: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
4: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटी,
4: मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा

0: एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
3: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौं
4: शुरूमा डाक्टर सुभाष आचार्य जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ
5: मसँग कुनै पनि आइदर अफ जेनेटिक डीएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो कसरी सिल गर्नुभयो सिल गरिसकेपछि ह्याण्डओभर कसलाई गर्नुभयो ह्याण्डओभर गरेर त्यसले कहाँ ह्याण्डओभर गर्यो हुँदै हुँदै कहाँ गयो यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ प्राइभेसीको कुरा त प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ चेन अफ कस्टडी यदि बीचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ
6: म एसएसपी योगबहादुर पाल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला कि परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो दुई नमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौं भने हामी फेरि पुरानै अवस्थामा छौं भन्ने चाहिँ देख्छलाई अहिले
4: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू
7: यसमा पनि संचालक समिति भनेर जुन कोड जोड्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट एउटा अधिकृत व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र संचालक समितिमा राख्नुपर्ने जस्तो मैले महसुस गरेको छु कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलासमा पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु
4: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीज्यूलाई म हार्दिक अनुरोध छु
5: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ पाँच वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ त्यो संस्था कसरी चल्दो हो निमित्त भएर केही एड्रेस गर्न खोजेको कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु तर पनि छैन विस्तृत रूपमा छैन यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आएर समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ पटक पटक यसलाई चाहिँ कसरी चाहिँ उ गर्न सकिन्छ अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आरोप उठाएँ तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने अनि अर्को कुरो छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ
3: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन्द जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ यो समितिले सभापतिको रूपमा डाक्टर शेरचन्दले के गरिदिनु भयो भने हुन त सबै उहाँको हातमा नहोला तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ
5: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ छोटकरीमा यहाँको विचार
8: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो त्यसपछि हामी थप्दै जाने थप्नेमा त हामीले धेरै कुरा थप्नु छ डिजिटल फोरेन्सिकको अहिले कुनै भएको छैन यो लमा त्यो पनि थप्नुपर्छ भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन् हाम्रो इन्टरनेसनल प्र्याक्टिस छैन कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन पहिला हामीले यो ऐन आउन दिनुपर्छ
3: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुडा झा हुनुहुन्छ यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ
9: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्रिम दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ

0: एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भर पनि गरिरहेछ ए यसमा त केही प्रब्लम पर्यो भने भोलि त हामीलाई फसाइदेला नि हामी त एक्सपर्ट त होइन नि त्यो कन्फिडेन्सै छैन नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदेला डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो किन यो झमेलामा कसले पढिरहने हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि अहिले नै त्यो सबै राखिदिएर यो यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ त्यसलाई छानबिन गर्ने हुन्छ नि त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ ल्याइदिने त्यो रियलमा जानी जानी नेग्लिजेन्स गरेको हो कि त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट है त्यति चाहिँ मेरो भनाइ रह्यो
1: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस विशेष यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौं त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु मान्यज्यू
2: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि मैले पनि यो विधेयक चाहिँ एकचोटि सरस्वती हेरेको छु विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ मैले पनि बुझेको छु र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु
1: सभापतिजी यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि
2: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल अझै यो त वान राउन्ड भयो त भन्छु यस्तो छलफल त अझै इट्यासुको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौ हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेका छु त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट ह्याज टु कन्टिन्यू यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन त्यही भएर यो एकदम स्वागत योग्य छ
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल शुरू भएको छ विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ करसली प्रकरणमा अर्थमन्त्रीले झूठो बोलेको सांसदहरूको आरोप छ जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ र आवासीय चिकित्सक आन्दोलित भएका छन् श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ एक साताभित्र मनसून भित्रिन सक्ने संकेत गरिएको छ आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ र फिफा विश्वकप 2026 आजदेखि शुरू नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि.
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ.
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
1: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा.
7: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर भनेको छु. हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ.
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि.
5: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज. मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ.
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम.
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुर्याबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्तै महत्वपूर्ण छ खेत जोत्नेदेखि बिउ रोप्ने गोडमेल गर्ने बाली भित्र्याउने र पशुपालनसम्मका अधिकांश काममा महिलाको सक्रिय भूमिका देखिन्छ तर एउटा महत्वपूर्ण प्रश्न अझै उठिरहेको छ उत्पादन गर्ने महिलाको आमदानीमाथि नियन्त्रण कति छ
0: आजको साझा आवाजमा हामी यही विषयमा कुरा गर्दैछौ कृषि क्षेत्रमा महिलाको श्रम आमदानी र निर्णय प्रक्रियामा उनीहरूको पहुँच र अधिकार बारे
2: नाम्नुमा बस्ने त हो तुलसीपुर 11 नम्बर वडा बेलटागुरामा बस्छु म हामीले मकै खेती गरेका छौँ मकै खेती घर सल्लाह गरेर मकै भाँचेर कहाँ लग्ने कसरी बेच्ने भनेर घर सल्लाह गर्छौँ अब अन्त त कहाँ लग्ने हो र बसारको लगेर मकै बेच्छौँ
3: मेरो नाम रामप्यारी चौधरी हो म तरकारी खेती गर्छु तरकारी खेती गरेर घर सल्लाह गरेर टिपेर कसरी व्यवस्थापन गर्ने भनेर अनि बेच्न लग्छु बजारमा त्यही पैसाले घर खर्च तार्छु
4: मेरो नाम सुमित्रा चौधरी हो तुलसीपुर 11 बेलटौरामा बस्छु मका खेती गरेका छु अनि मका भाँचिन घर सल्लाह गरिन तुलसीपुर घोराई रोडमा बेच्न जान्छु अनि घर खर्च यसैबाट हुन्छ केटाकेटी पढाउने अनि
1: भर्खरै तपाईँले सुन्नुभएको यी आवाजहरू तपाईँलाई आफ्नै भोगाई जस्तो लाग्यो कि यी आवाज प्रतिनिधि आवाजहरू हुन् महिला किसानको भोगाईको
0: अधिकांश महिला किसानका अनुभव के छ खेतीपाती बेच्ने निर्णय कसले गर्छ कमाएको पैसा कसले चलाउँछ यसमा महिला किसानका अनुभव फरक फरक भए पनि एउटा साझा विषय भने स्पष्ट देखिन्छ आर्थिक निर्णयमा महिलाको भूमिका अझै सीमित छ
1: कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन्
5: पाल्पाको दानसेन 8 मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
5: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहे र डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
6: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानो तिनो खर्च गरेर त सुन्न परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, श्रीमानतिरै सल्लाह गरेर गरिन्छ। अब त्यही अब घर खर्च, अब व्यवहार मिलाउनै पर्यो, यसो व्यवहार घर खर्च, परिवार छोराछोरी पढाउन ओर्न खर्च, त्यसैबाट चलाइन्छ।
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यो अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउनु पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी जी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: नटिपिराख, फोन नम्बर 9820293948 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोटी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: रेडियो भेरी एफएम

0: पारस्परिक साथ, सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्ट्रोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517015।
4: रेडियो भेरी एफएम।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत, सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-6499।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजना द्वारा जनहितमा जारी सन्देश।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 39 98582 40 792 र 98448 61 175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: सूचना, विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
4: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर सुर्खेत।
5: गरेको 2 महिनामै हामी धोका दिन सकौँला।
6: विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभनमा भइरहेका ठगीबाट कसरी जोगिने?
7: विश्वकप निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
6: साइबर ब्युरोका प्रवक्ता दिलीप गिरी र आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने ट्रम्पको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। विश्व ब्याङ्कले इरान विरूद्धको अमेरिकी युद्धका कारण यस वर्ष विश्व आर्थिक वृद्धि कोविड महामारी यताकै सबैभन्दा सुस्त रहने बताएको छ। पछिल्लो मूल्याङ्कन सार्वजनिक गर्ने क्रममा उसले आर्थिक वृद्धि 2.5% रहने उल्लेख गरेको छ, जुन जनवरीको प्रक्षेपण भन्दा केही कम हो। विश्व ब्याङ्कले मध्यपूर्व संकटबाट अति प्रभावित एसियाका अधिकांश सहित विभिन्न देशहरूलाई 60 अर्ब डलर उपलब्ध गराउने भनेको छ। यसैबीच मध्यपूर्वको द्वन्द्वका कारण युरोपेली केन्द्रीय ब्याङ्कले आफ्नो ब्याज दरमा 0.25%देखि 2.25%सम्म वृद्धि गरेको छ। आजको वृद्धि सन् 2023 सेप्टेम्बरपछि युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले गरेको पहिलो वृद्धि हो। राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले आज राति इरानमा कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले चाँडै नै खार्ग टापु र इरानका अन्य तेल पूर्वाधारहरू कब्जा गर्ने बताए। अमेरिकाले इरानमा पछिल्ला दुई रात आक्रमण गरेपछि तेहरानले अप्रेलमा भएको युद्ध विराम व्यावहारिक रूपमा औचित्यहीन बनेको बताएको छ। अमेरिकी सेनाले इरानमाथिको आफ्नो नाकाबन्दी उल्लंघन गर्ने एउटा तेल ट्याङ्करलाई ओमानको खाड़ीमा आक्रमण गरेको जनाएको छ। यसै हप्ता उक्त क्षेत्रमा अमेरिकी फौजहरूले हमला गरेको यो तेस्रो पानी जहाज हो। अमेरिकी सेन्ट्रल कमाण्डले भनेको छ गिनी बिसाउको झण्डा रहेको उक्त जलवीर नामक जहाजले इरानबाट तेल ढुवानी गर्न लागेको थियो। बीबीसीका अनवर्सन एथिराजन भन्छन्,
9: US Central Command said an aircraft
8: अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना निर्देशनहरू चालक दलका सदस्यले अस्वीकार गरेपछि एउटा विमानले दुईवटा क्षेप्यास्त्र उक्त ट्याङ्करको इन्जिन कक्षमा प्रहार गरेको जनाएको छ। सबै 20 जना चालक दलका सदस्य सुरक्षित रहेका र उनीहरूको उद्धार भइरहेको जनाइएको छ। बीबीसीका अनवर्सन एथिराजन। यसअघि बुधबार एउटा पानी जहाजमा गरिएको आक्रमणमा आफ्ना 3 पानी जहाज कर्मचारी मारिएको भारतले बताएको थियो। भारतले यस्ता हमलाहरू बन्द गर्न माग गरेको छ। ब्रिटेनका रक्षा मन्त्री जोन हिलीले बढ़दो जोखिमबाट देशको रक्षाका लागि पर्याप्त स्रोत उपलब्ध गराउन प्रधानमन्त्री कियर स्टार्मर विफल भएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्। हिलीले लामो समयदेखि ढिलाइ भएको लगानी योजना सन् 2030 कुल गारस्थ उत्पादनको 3% रक्षा खर्च कायम गर्ने नेटोको लक्ष्य पुर्याउनका लागि निकै कम भएको उल्लेख गरे। र केही घण्टापछि शुरू हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रंगशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढ़ी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढ़ी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुको साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
5: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको 2 महिनामै हामी धोका दिन सकौंला। 2 अरब होइन 2 रुपियाँ बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औंलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
6: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित 1-1 त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली कांग्रेसका निष्कल राईको प्रश्न थियो,
10: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
6: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
11: 20% निरपेक्ष गरीबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको
6: देखिन्छ। सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले

0: त्यस्तै सत्तारूढ़ दलकै सांसद अमरेश सिंहले बजेटका अंकहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
1: साउथ एसियामा अथवा कुनै देशै छैन कि जहाँ जीडीपीको 32% 33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठूलो फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट कागजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला। झण्डै 7 खर्ब बजेटको डेफिसिट हो।
0: सांसद सिंहले बजेटले गरीब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरीबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
2: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्। 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कूलमा निजी हस्पिटलमा पनि।
0: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसंग, विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ़दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिशिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाई छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधेका छौं।
3: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 शुरू हुँदैछ, यो निशुल्क हेर्न पाइँदैन। यसको लागि निशुल्क शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरै मान्छे यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच पुर्याउने र ब्याङ्कको एकाउन्टबाट पैसा सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ। जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँ भन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारण गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
4: अन्त्यमा विश्वकप फुटबलका लाखौं दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौं भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ। त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ?
3: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
0: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौं पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
5: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ। कानूनी दायरामा ल्याउन के कसा प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
6: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण संरक्षण आयोजना अगाडि बढ़िरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
5: संसद क्षेत्रका सरकारी जमिनमा बनेका पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संसद क्षेत्रको कानूनी पाटो हेर्ने अन्नपूर्ण संसद क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
7: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाकोमा तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउन एक्याप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ। त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
5: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्री गाउँपालिका

0: उपाध्यक्ष सीता अधिकारी बताउँछिन्,
1: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, त्यसमा अब थप्न नपाउने भक्तलाई राम्रो व्यवस्था गर्नुपर्ने भन्थेमा गयो।
0: सरकारले समस्त क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकको लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुल्ला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
2: 73 सालबाट 76 सालसम्म हाम्रो वार्षिक नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याबीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने भन्ने हाम्रो आश छ।
0: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाथरूम मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
3: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कड़ा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
4: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द शुरू भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्ग टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रेलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कार्यवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज़
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यही जेठ 30 गते शनिबार को दिन
4: सुपर पॉलीक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेतमा बिरिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन नम्बर 0385219987 मोबाइल नम्बर 98585066
6: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
7: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो वन
6: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
7: डिभिजन वन कार्यालय सुर्खेत
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
10: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
10: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
10: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
10: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
13: रेडियो भेरी एफएम

0: सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा नि?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
9: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
9: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
9: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
8: लकी पिराक फोन नम्बर 9820293948 9820293948
10: रेडियो भेरी एफएम

0: सूचना
1: तपाईहरुकै चिरपरिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासे द्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
1: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारी द्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली विरेन्द्रनगर छ सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-1117।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
7: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
6: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
7: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
8: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी FM।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ
0: कर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।

0: कलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: जीव र आत्मा को सन्धि पत्र गराउने वाला परब्रह्म परमात्मा परमेश्वरलाई मेरो नमो नमस्कार। धेरै जन्मको पुण्य हुन्छ अनि भागवत सत्कथा सुन्ने शुभ अवसर हुन्छ। यस्तो भागवत कथाको सत्कथा प्रयोजन गर्ने शास्त्रोक्त पद्धतिको नीतिलाई मेरो नमस्कार। वेद रूपी कल्प वृक्षबाट परिपक्व भई फुली फली गली सुखदेव स्वामी का मुखारविन्दमा परि संसारमा वकालत हुन आएको यो अमृत वृक्षको डल्लो हेर सिक महानुभावहरू पान गर्नुहोस् भनेर पहिला प्रन्तकर्ताले आज्ञा गर्नुभयो। अब सौनकादि गरिएका 88,000 शेषहरूको परमा पौराणिक सुतजी नैमी सारण्डे नामको क्षेत्रमा आफ्नो नित्य कर्म समाप्ति गरेर व्यास गद्दीमा विराजमान भई बसेको बेलामा पौराणिक सुतलाई सौनकादिका मध्यमा जेठो सौनक ऋषिले प्रश्न गर्नुभयो, परमात्मा दयाभाव राख्नुहोस्, पुरूषको कर्तव्य र शास्त्रको सार भनेको के हो? पहिलो नम्बरको प्रश्न। दोस्रो नम्बरमा भगवान परमात्माले पृथ्वी मण्डलमा किन जन्म लिइबक्सेको हो? यो दोस्रो प्रश्नको उत्तर। तेस्रो प्रश्नमा ब्रह्मण्डदेव भगवान परमात्मा परमेश्वर समेत बलरामले गरिबक्सेको गुण र पराक्रमको आज्ञा गरिबक्सेको यो तेस्रो प्रश्न। चारौं प्रश्नमा भगवान परमात्मा समेत प्रभुले धेरै ठाउँमा गरिबक्सेको अवतार सम्बन्धीको व्याख्या गरिबक्सनु पर्यो। र पाँचौं प्रश्नमा यो विश्व ब्रह्माण्डको स्थायित्व का लागि भगवानले कहाँ कहाँ के गरी बक्सु यो पाँचौं प्रश्न र छैटौं प्रश्नमा ब्रह्मण्यदेव भगवान स्वर्गारोहण भइसकेपछि धर्म कसका शरणमा गएर बस्यो यो छैटौं प्रश्नको उत्तर दिनुहोस् भनेर सुन्नेवाला सौनकादिलाई पौराणिक सुत नैमी सारण्य नामको क्षेत्रमा अब गद्दीमा आरूढ भइकन आफ्नो भाषा प्रस्तुत गर्दै हो बक्सन्त भन्ने सम्मानको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। ओम नमो भगवते वासुदेवाय जन्मा दस्य तु नै तर्तचाते सुबीराट ृदि कवयमुयती युरय तेजो बारीमृतमेधात्रिसृगो वृषा धामनाशुदानसकोकम सत्यम परम धीमहि कारम प्रजित कैतपोत्र परमो निर्मतराणाम सताम विद्यम वास्तव मंत्र तापम त्रयोन्मूलम श्रीमद भागवते माम निकृति किम्मा परिसुर सद्दूरी भर्तृतिश्रुश्रुभिदक्षिणा निगम कल्पतरोर्गलित फलम सुखमखादमृतम द्रव संयुक्त पिबत भागवतम रसमालयम महोरो रसिका भुवि बाबुकः नैमिषे निविशेषत्रयेषु शौनकाद सत्रम स्वर्गाय लोकाय सहस्र सोमास दत्तैकदातुमुनयो प्राप्तहूत हूताग्नेः सत्कृतम सुतमासनम प्रपक्षितम आदराद ऋषयो उचुते फल पुराणानि इत्यासानि चानग आख्यतनपीडितानि स्वर्म शास्त्राणि यान्विते यानि विदितां सृष्टु भगवन् बादरायण अन्य चमुनयः श्रुत पराबर विदु विदुव्यत्तम तत्सम्य तत्सर्व तत्तस्त मदनुग्रात ये नाम विश्व ग्रणाम तथा सत्य दिवेदी स्वयं भयम एक पाद संशयुत मुन अप्राशमायण सद्य प्रश्न परिगीतानि सूरभि गृहम श्रधान कला यथाकारे दिन अवतार कथा शुभा लीलात्मया भयम त्रमितम सुलभ कणे साधु पदवी कर्तम करमण केशव अतिमर्तनि भवन गुण कपट मानुष कली मागता गया क्षेत्र वैष्णव वयम आसीन अत्र सत्र न कदम संसण मारे तोम न सम दर्शित धात्रा दुष्कर्म निधि दर्शताम कली सत्य रम पुंस कर्णधारे वारम गुरु योग श्री कृष्ण ब्रह्मणे धर्म रमणी सोम काष्ट मधु ने पेते धर्म कम शरण गत हरि ओम तस श्रीमद भागवती महापुराणे श्री कृष्ण गोविंद हरे मुरारे ये नाम।

0: வாசுதேவம் பஜ வாசுதேவம் பஜோ வாசுதேவம் பஜ பஜ வாசுதேவம் பஜ வாசுதேவம் பஜ வாசுதேவம் பஜ வாசுதேவம் கிருஷ்ணாய வாசுதேவாய ஹரய பரமாத்மனே பிரணத க்ளேச நாசாய கோவிந்தாய நமோ நம.
1: தோஸ்ரோ அத்யாய ஸ்ரீமத் பாகவத்மா நாராயண நமஸ்கிருத்தியம் நரந்தைப நரோத்தமம் தேவிம் சரஸ்வதிம் வியாசாம் தத்துவதே முதிரே. பைல நாராயணக்கு நமஸ்கார நரக்கோ சரஸ்வதிக்கு தேவிக்கு விதிவாசக்கு நமஸ்கார கரீர சரஸ்வதி மாதாக்கு ஜெகத் ஜனனிக்கு பிரார்த்தனா கர்தை யோ கதாலயம பிராரம்ப கர்தசு சௌன காதிரிசி பிரணாலி. பைலா யாலே சொன்ன பயக்கு ச புருஷோ கர்த்தவ்ய ர சாஸ்திரக்கு சார் பனேகு கி ஹோ பனே ரசோதி பக்சேகு கண்டமா. ஏம் விஸ்வ பிரமாண்ட கா மாலிக ஜெகதே சுகதேவ் சுவாமிலாய் மீரு நமஸ்கார். शास्त्रमा के बताएछ भन्नुहोला भने देखिने र सुनिने वस्तु सारालाई त्याग गरेर एकान्त जग्गामा हरिहरार्चनमा चित्त लगाइकन परब्रह्म परमात्माको ध्यान गरेर बस्न सक्नु जो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको थियो. देखिने र सुनिने वस्तु त्यागेर एकान्त जग्गामा भगवानको हरिहरार्चनमा चित्त लगाएर बस्न सक्नु जो हो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो हो. चरा कराए पनि श्रीकृष्णार्पण नमस्तु. दोस्रो नम्बरमा अब यो अर्को प्रश्न भयो पृथ्वी मण्डलमा परमात्माले किन जन्म लिनुभयो भन्ने सम्बन्धका लागि. यदा यदा यी धर्मस्य गलानुभवति भारत जब जब धर्मको नाश हुन्छ तब तब धर्मको उत्थानका निमित्त परमात्माले पृथ्वी मण्डलमा जन्म लिएर सम्पूर्ण पापी पाखण्ड दुराचारहरूको निर्मूल गरेर सत्य सनातनको रक्षा गरी बस्नुहुन्छ. यस कारणले अवतार हुन्छ. दोस्रो प्रश्न. तेस्रो नम्बरमा प्रभुले के काम गरिबस्छ त जन्ममा भनेर सोद्धाखेरिमा जन्म जन्मान्तरमा पापी पाखण्डहरू दुराचारहरूको नष्ट भ्रष्ट साधु सन्त महन्त महात्मा योगी ब्रह्मचारीको दया शास्त्रोक्त पद्धतिको सृष्टिको प्रकरण यो सारा सम्पूर्ण प्रभुले गरिबस्छ. र अन्तमा गएर चारौं प्रश्नमा ब्रह्मण्यदेव भगवान परमात्मा परमेश्वरलाई जरा नाम गरेको व्याधाले बाण हानिसकेपछि धर्म शरणम कसमा गएर बस्यो भन्दा जब श्रीमद् भागवतमा गएर प्रवेश गर्यो. त्यसै कारणले सेतो पानामा कालो अक्षरले भरिएर बसिएको भए तापनि भागवतलाई प्रत्यक्ष कृष्ण या भई भनेको छ. प्रत्यक्ष कृष्ण भगवानको अवतार हो भागवत. यसै कारणले भागवतलाई जब उत्तम शास्त्र भनिकन निर्णय गरिएको छ. यसरी उत्तम शास्त्र श्रीमद् भागवतलाई अरू कुरा केही नसके तापनि मेरो सहस्र कोटी प्रणाम भनेर सौनकादिले बडा प्रेम साथसँग श्रद्धा साथ आज्ञा गरिबस्छु. यो श्रीमद् भागवतको महत्वको बारेमा यहाँलाई मैले जुन प्रकारले प्रकाश पार्दैले सौनकादिऋषि प्रणालीहरू भनेर महाराज परीक्षितको प्रति मनी सौनकादिको परमा पौराणिक सुन्दै बडो गम्भीर वाणीमा भगवत भक्तिमा प्रेमको जब उदाहरण यथार्थ प्रमाण गराई बक्सु भन्ने सम्बन्धको कथा यस अध्यायबाट. जय बोलो श्रीमद् भागवत महाप्राणको. हव श्रीमद् भागवत महाप्राणको तेस्रो अध्याय प्रथम स्कन्दमा सौनकादिलाई भगवानको जब दुई प्रश्नले श्रीमद् भागवत सम्पन्न हुन्छ एउटा अवतार आदि सम्बन्धीको वर्णन एउटा अवतारमा भएको गुण र पराक्रमको वर्णनले भागवत सम्पन्न हुन्छ. महाराज भन्दा अवतार आदि सम्बन्धीको वर्णन आज्ञा गरिनुहोस् भन्दा सैव प्रथमो देव कौमार स्वर्गमस्थित सतार दुश्चरम ब्रह्मा ब्रह्मचर्य खण्डितम. पहिला सनक सनन्दन सनातन सनत कुमार भन्ने चारवटा कुमार अवतार भगवानको. दोस्रो रसातलमा गएको पृथ्वी ल्याउने जब बडा अवतार. तेस्रो देवर्षि अवतार नारद. चारौंमा गएर धर्मका पुत्र नरऊ र नारायणको घरबाट मूर्ति. पाँचौं कपिलदेव. छैटौं जब अत्रिकी पत्नी अनसुयाको घरबाट अवतार. सातौं भगवानको जब अवतार वर्णनको बारेमा सातौं अवतार र यस्तै प्रकारबाट फेरि यज्ञ अवतार. आठौं अवतार आग्निद्रका पुत्र ऋषभदेव भगवान. नौं अवतार पृथ्वी. दशौं अवतार मत्स्य. त्यस्तै प्रकारले एकादश अवतार कूर्म. बाह्रौं अवतार धन्वन्तरी. तेह्रौं अवतार महाराज परीक्षित. यस मोहनी. चरौं चौधौं अवतार नरसिंह. पन्ध्रौं अवतार भगवानको वामन. सोह्रौं अवतार परशुराम. सत्रौं अवतार पराशरका पुत्र सत्यवतीका गर्भबाट वेदव्यास महर्षि. अठारौं अवतार भगवानको दाशरथ पुत्र श्री भगवान परमात्मा श्रीराम. उन्नाइसौं अवतार परमात्माको देव. यदुवंशका कुलमा बलराम. अनि फेरि भगवान कृष्ण. त्यसपछिबाट प्रभुको जब बौद्ध. अनि गएर कल्कि हुनेछ. यस्ता अवतार सारा कहाँ लेखिएको छ प्रभु भनेर सोद्धा सबै कुराको विश्लेषण सबै प्रकारको अनुसरण भागवतमा गरिएको छ भनेर आज्ञा गर्नुभयो। त भागवत कहिले कहाँ र कसरी सृष्टि भयो यसको पनि वर्णन सुन्न पाऊ भनेर सुनकारी गम्भीर वाणीमा यही प्रश्न सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महापुराणको नारायण।

देवं भज ओ वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्णाय वासुदेवाय हरय परमात्मने प्रणतक्लेशनाशाय गोविंदाय नमो नमः। अब चारों अध्याय श्रीमद् भागवत महापुराण भागवत कसर सृष्टि भयो भन्ने विषय का लागे मैं एक दिन नारद को व्यास तो अप्रसन्न चित्त भएर सरस्वती नदी का किनार में वेदव्यास महर्षिले आफ्नो मनलाई अप्रसन्न चित्त में प्रयोजन गरिरहनु भएको थियो। धेरै प्रकारले वेद को भाग विभाजन गर्नुभयो। त्यसमा वेद को विभाजन को बारे में ऋग यजु साम अथर्व भन्ने चार वेद ब्रह्माजी का मुखारविन्दबाट तयारी भएको, तर अपौरुषीय वेद भन्छ महावेद जो हो त्यो चाहिँ अपौरुषीय नै हो। तर त्यही वेद को विभाजन को खातिर वेदव्यास महर्षिले धेरै प्रकार को संशोधन पक्ष तयारी गर्नुभयो र अनि सत्र पुराण त्यहाँ छवटा शास्त्र तयारी गर्नुभयो वेदबाट। त्यो छवटा शास्त्र भनेको वेदांत, न्याय, सांख्य, ज्योतिष, व्याकरण, मीमांसा आदि। तर त्यसबाट पनि उहाँलाई अप्रसन्न भयो चित्त, प्रसन्न पार्नका लागि के काम गर्नु पर्ला भनेर फेरि सत्र प्राण तयारी गर्नुभयो। त्यसबाट पनि मन अप्रसन्न नै रह्यो व्यासलाई, अनि फेरि त्यसैलाई प्रयोजन गर्नका लागि अर्को प्रकारको जब शास्त्र तयारी गर्नुभयो, जुन शास्त्रको पद्धति हो वेदव्यास महर्षिले उपपुरा संहिता पञ्चम वेद भनेर महाभारत त्रिसूत्रको अधिकारको लागि तयारी गरिभएको छु, तर पनि उहाँको मन अप्रसन्न भयो। केबाट प्रसन्न होला भन्दै हुनुहुन्थ्यो? त्यसै बेलामा नारद नाम गरिएका ऋषि डुल्दै डुल्दै उहाँका सान्निध्यमा आउनुभयो सरस्वती नदीको किनारमा। वेदव्यास महर्षिले आज्ञा गरिभएको छु, अहो महाराज, वेदव्यास भनेर नारदले भन्नुभयो, तिमी धन हराएको मानिस जस्तो, चित्तमा घाउ परेको व्यवहार जस्तो, चारित्र समस्या पर्न गएको व्यक्ति जस्तो, बाछोबाट हराएकी माऊ जस्तो, माऊबाट हराएको बाछा बाछी जस्तो देखिएको छ, तिमीलाई के भयो भन्दा नारद विन्ती गर्नुहुन्छ, भगवान मलाई अरू कुरा केही भएको छैन। व्यास भन्नुहुन्छ, प्रभु केही भएको होइन, धेरै शास्त्र त्रास गरे, तर मैले जब आत्मा सहानुभूति र आत्मा सन्तोष गर्ने प्रकारको आत्मबल भर्ने शास्त्र रचना गर्न सकिन, यसैको कारणले मलाई समस्या परेको छ भनेर भन्दाखेरि त्यसो होइन, त्यसो भन्दा तिमीले एउटा काम गर्नुपर्ने हुन्छ, एउटा काम गर भन्नुभयो। के कुरा? मेरो जीवन क्रियाकलाप सुन, म अघिराडीको जन्ममा दासीको पुत्र नारद थिएँ भन्नुहुन्छ नारद ऋषि। मेरो आमाको नाम दासी, बाबुको नाम आमाले त जान नजाने किन अरूले पहिले जाने, को हो मेरो बाबु भन्दाखेरि आमालाई थाहै छैन भने त्यस्ती आमाको छोरो म। तर मेरो माताजीले एक दिन सनक सनन्दन सनातन सनत कुमार चार कुमारको सम्हार गर्ने शुभ अवसर पाउनुभयो। सनकादि चारवटा कुमारको मेरो आमाले स्याहार गर्दै हुनुहुन्थ्यो। आखिरमा सनकादि चारवटा कुमारहरूको अगाडि मैले जुठो पिठो खाँदा खाँदैमा मेरो मती सप्रियो र म पनि भगवानको भक्ति गर्ने प्रबल आशा राख्ने दावेदार भए। तर आमा नमरेसम्मका लागि भक्ति गर्न जान नपाउने, आमा मर्दै नमर्ने व्यथा पो आइला। तर एक दिन गाईको दुध दुहुन जाँदा साँझका प्रहरमा आमालाई गौशालामा जब मारिदियो, टोकेर मारिदियो, अनि गौशालामा गएर मृत्यु भइसकेपछि आखिरमा आमा सर्पले टोकेर मरेको खण्डमा मलाई हर्ष विभोर भयो। मैले तपस्या गरेँ, भगवान प्रभुले तप तप भन्नुभयो, तपस्या गरे, कपुरको बट्टामा कपुर सकिए पनि गन्ध रहेको हुन्छ भने आझै तिम्रो संस्कार पद्धति सुधार गर भन्ने आज्ञा भएको कारणले त्यो जीवन फाले। अहिले कर्मेश्वर ब्राह्मणका पुत्रबाट पछि ब्रह्मपुत्र भएर जन्मे नारद नाम्रो सबै जन्ममा अहिले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण अधिकार प्राप्त गरिहिँडेको छु, भगवानको गुप्तचर विभागमा काम गर्छु, नारायण वासुदेवको भजन मनन कीर्तनमा मेरो चित्त लाग्छ, यही परम कर्तव्य बाबु वेदव्यास महर्षि, यसै कारणले हरि कीर्तनले गौरव भएको शास्त्र रचना गर भनेर भागवत भन्ने शास्त्रको नीति वर्त बताइदिनु भयो। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो के शास्त्रलाई भनिन्छ भागवत।
त्यसमा चारवटा श्लोक बनाइदिनु भयो, त्यो चारवटा श्लोक वेदव्यास महर्षिलाई नारदले पढाइदिनु भयो र त्यही चार श्लोकबाट 18,000 को श्लोक बन्यो र अहिले यतिको ठूलो ग्रन्थको रूपबाट संसारमा विद्यमान भयो, न पातालमा न स्वर्गमा मृत्युमण्डलमा यस्तो मुखारविन्दबाट सुखदेवका मुखारविन्दबाट संसारमा वकालत भयो भन्दा भगवान यो सुखदेव स्वामीका मुखारविन्दबाट संसारमा वकालत भयो भनेर हजुरले आज्ञा गर्नुभयो। अब यो सुनाउने कलाई र सुन्ने सुन्ने को हो, सुनाउने को हो, यिनको पनि वर्णन विस्तार सुन्न पाऊ भनिकन सुन्नेवाला सौन कादीको उपमा पौराणिक सुतनाई सारणीमा बडो गम्भीर वाणीमा यसै कथालाई ध्यान आकृष्ट गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट जय।